0: भने अझ छिटो काम बन्छ। यो रहस्य हो, बाँकी तपाईँहरूको जस्तो इच्छा। श्री राधा रानी की, श्री राधा कृष्ण भगवान की। तयारू अब राधे राधे भन्न नलज्जाउनु होला, ठाटले भन्नुहोस् राधे राधे। जब राधे राधे बोल्नुहुन्छ श्री कृष्ण दौडेर आउँछन्।
1: श्रोताहरू भर्खरै सुन्दै हुनुहुन्थ्यो राधाष्टमी पर्वको उपलक्ष्यमा दिएको राधाष्टमी विषय प्रवचन। श्रोताहरू भोलिको कार्यक्रममा यहाँले स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको श्रृङ्खलालाई

0: समन्वयवादी सिद्धांत का प्रवर्तक जगतगुरु श्री कृपालुजी महाराज भन्नुहुन्छ, भगवान परब्रह्म एउटै भए पनि समय र परिस्थिति अनुसार जीव कल्याणको लागि अकारण करुण कृपा मूर्ति भगवान नाम रूप लीला गुणले भिन्न भिन्न भई अवतरित भइदिनुहुन्छ। तसर्थ एउटा सच्चा साधकले भगवानको नाम रूप लीला गुण अवतार आदिमा भेदभाव नराखी रुचि अनुसार आफ्नो इष्टको भक्ति गर्दै गएमा नै लक्ष्य प्राप्ति गर्न सम्भव हुनेछ।
1: हस्त, यिनै जानकारीका साथै कार्यक्रमबाट बिदा लिन चाहन्छु। भोलि पुनः भेट हुने नै छ।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारी तथा निजी कार्यालय, विदेश स्थित कूटनीतिक नियोग, राजनैतिक दल, नागरिक समाज, संघ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस आज मनाउँदैछन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 असोज 3 गते नेपालको संविधान 2072 जारी भएको घोषणा गर्नुभएको थियो। संविधान निर्माण भएर कार्यान्वयनमा आएको 11 वर्ष पूरा भएको छ। नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान 2063 खारेज भएको थियो। संघीयता, धर्मनिरपेक्षता, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधान सभाको प्रक्रियामा सहभागी दलका 537 जना सभासदले हस्ताक्षर गर्नुभएको थियो। नेपालको संविधान 2072 35 भाग, 308 धारा

र 9 अनुसूची रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले यस्तो कामना गर्नुभएको हो। संविधानले बहुजाति बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै उहाँले यस्तो अवस्थामा नेपाली बीच रहेको आपसी सद्भाव भ्रातृत्व र सअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ। संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्छ, राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। सरकारले विभिन्न 13 राष्ट्रमा राजदूत नियुक्तिका लागि नाम सिफारिश गरेको छ। मन्त्री परिषदको हिजो सुषमा दरबारमा बसेको बैठकले भारत चीन अमेरिका लगायतका राष्ट्रमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार सरकारले डाक्टर निश्चलनाथ पाण्डेलाई भारत, डाक्टर कल्याणराज शर्मालाई चीन, चिरञ्जन थापालाई अमेरिका तथा गौरव शमशेर जबरालाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। त्यस्तै सरू जोशीलाई जर्मनी, सुरेश कुमार कर्णलाई इजरायल, प्राप्ति शेरचनलाई स्पेन, विज्ञान कुमार थापालाई जापान, डाक्टर पद्माक्षी राणालाई ओमान, चुडामणि खरेललाई मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठलाई कोरिया, डाक्टर मञ्चला झालाई श्रीलंका तथा गिरी बहादुर सुनारलाई साउदी अरेबियाको राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ। मन्त्री परिषदबाट सिफारिश भएका नामहरू संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि राजदूत पदमा नियुक्ति हुने कानूनी व्यवस्था रहेको छ। त्यस्तै बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाबाट सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ। राष्ट्रिय सभाका सदस्य मदन कुमारी शाह गरिमाले पेश गर्नुभएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट सर्वसम्मतिले पारित सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभामा पठाउन सरकारलाई निर्देश गर्नुभयो। यसअघि सभामा संकल्प प्रस्ताव पेश गर्दै सांसद शाहले चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि सहायक प्रजनन प्रविधि उपयुक्त हुने भए पनि कानूनी रिक्तताका कारण डिम्ब तस्करी बढेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नयाँ सोचका साथ स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अघि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो। उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न पनि सुझाव दिनुभयो। साथै राजनीतिलाई पेसा नबनाई आमदानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो। अन्तर्क्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्क्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा बिक, पुष्पा कुमारी चौधरी, श्रद्धा कुंवर छेत्री, स्मृति सेन्चुरी, शिवशंकर यादव, केपी खनाल, मनिष खनाल, पुरूषोत्तम सुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो। गत भदौ
दस गते भोटेकोसीमा आएको बाढीका कारण माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा संयुक्त उद्धार टोलीले 6 शव बाहिर निकालेको छ। नेपाली सेना तथा आयोजनाका प्रतिनिधिहरू सहितको संयुक्त उद्धार टोलीले 2.5 टनेलभित्र शवहरू फेला पारेको हो। टनेलभित्र व्यापक हिलो भरिएको र हिलोमा अन्य शव जस्तै देखिने आकृतिहरू समेत भेटिएकाले सो क्षेत्रमा उद्धार कार्यलाई अझ तीव्र बनाइएको छ। बाढीका कारण बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ। गत भदौ 10 भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य भएको प्रशासनले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन अभियान तीव्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएको उल्लेख गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डाक्टर वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढाउने विविध विषयमा छलफल भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्ले रसुवामा हालै गएको आकस्मिक बाढी पछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो। भेटमा नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायहरूमाथि उहाँहरूले छलफल गर्नुभएको थियो। प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागी अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्श लगायत दोषबाट मुक्त भइने विश्वास रहिआएको छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नै पर्ने मान्यता राख्छन्। यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहिआएको छ। र एसियाको सर्वाधिक ठूलो खेल एसियाली खेलकुदको 20 संस्करण आजदेखि सुरु हुँदैछ। जापानको आइची नागोया एसियाडको उद्घाटन समारोह नागोयामा एसिया उद्घाटन समारोहमा आज पालोमा मिचुओ रङ्गशालामा भएपछि आइची नागिया एसियाड आधिकारिक रूपमा प्रारम्भ हुनेछ। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्ट थालन, महिला भलिबल, सफ्ट टेनिस खेल सुरु भइसकेका छन्। यो एसियाडको समापन समारोह असोज 18 गते हुनेछ। उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहनेछ। जापानले उद्घाटन समारोहका लागि मात्र 10,000 प्रहरी तथा सुरक्षा बल खटाएको जनाएको छ। एसियाका करिब 17,000 भन्दा बढी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको आइची नागोयामा भेला भएका छन्। यो संख्या ओलम्पिक भन्दा धेरै हो। एसियाडलाई ओलम्पिक पछिको विश्वकै दोस्रो ठूलो खेलकुद प्रतियोगिता मानिन्छ। तर खेल र खेलाडी संख्याको हिसाबले पछिल्लो पेरिस ओलम्पिक भन्दा आइची नागोया एसियाड बृहत बनेको छ। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असोज 3 गते शनिबार, भाद्र शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार 19 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज अलाथ्वा 8, आज संविधान दिवस। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले संविधान दिवसका प्रसङ्गहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर, संविधान संशोधनको आधार तयार शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित समाचारबाट अखबार कार्यक्रमको शुरूआत गर्दैछौ। नेपालको संविधान जारी भएको एक दशक पूरा गरेर 11 दिवस मनाइरहँदा संविधानमा रहेका कतिपय व्यवस्थाको पुनरावलोकन गरी परिमार्जन गर्नुपर्ने बहस शुरू भएको छ। जेएनजी आन्दोलनको माग तथा सर्वपक्षीय चाहनालाई सम्बोधन गर्न वर्तमान सरकारले संविधान संशोधन बहस पत्र निर्माण कार्यदल गठन गरेर संविधान संशोधनको आधार तयार गरेको छ। सरकारले 90 दिनको समय दिएर संविधान संशोधनका लागि सुझाव संकलन गर्ने र राष्ट्रिय सहमति निर्माण गर्ने लक्ष्यसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन समेत बुझिसकेको छ। कार्यदलले राजनीतिक दल, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, नागरिक समाज, निजी क्षेत्र लगायतका 184 विज्ञसँग छलफल गरेको थियो। कार्यदलका सदस्य सांसद मोहनलाल आचार्यका अनुसार यो अवधिमा 44,613 डिजिटल सुझाव समेत संकलन गरिएको थियो। संविधानले नै आफूलाई संशोधन गर्न सक्ने प्रावधान राखेको र संविधान जारी भएको 10 वर्ष पनि पुगिसकेकाले समयअनुसार पुनरावलोकन जरूरी रहेको वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको धारणा छ। तर त्यसका लागि राजनैतिक दलहरूबीच एकमत आवश्यक रहेको उहाँको सुझाव छ। उहाँले भन्नुभयो, सामान्य विधेयक संशोधन गर्न पनि हामी सर्वसहमति होस् भन्ने चाहन्छौँ भने संविधान संशोधन अलि जटिल नै हुन्छ। यसका लागि राजनीतिक रूपमा पहिला सहमतिमा जानुपर्छ। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्रको संविधान दिवस विशेषाङ्कबाट नव पुस्ताका दृष्टिमा संविधान शीर्षकको सामग्री लिँदैछौ। यसमा विभिन्न पात्रहरूको भनाई समेटिएको छ। कार्यान्वयनको अवस्था हेर्नुपर्छ। माजिद अन्सारीको भनाई छ, जेएनजी पुस्ता संविधानको रक्षा र कार्यान्वयनको पक्षमा दृढ छ। संविधान संशोधनको बहस उठाउँदा पनि तत्काल संशोधन भन्दा पहिले त्यसको कार्यान्वयनको अवस्था हेरिनुपर्छ। आन्दोलनपछि सरकारसँग भएको सम्झौताको 5 बुदामा संविधान संशोधनका विषय सुझाव आयोगको अवधारणा अगाडि सारिएको थियो। त्यसमा विज्ञ, जेएनजी तथा युवा, राजनीतिक दलका सत्ता पक्ष र विपक्षसहित सरकारवाला सबैलाई समेटेर सुझाव लिनुपर्ने पक्षमा जोड दिइएको थियो। समयानुकूल संविधान सुधार आवश्यक भए पनि त्यसको प्रक्रिया व्यापक सहभागिता र अध्ययनमा आधारित हुनुपर्छ। यो माजिद अन्सारीको भनाई यहाँ समेटिएको छ। त्यसै गरी ओजस्वी भट्टराईको भनाई समेटिएको छ, संविधानलाई मात्र दोष दिन मिल्दैन। शीर्षकमा उहाँ भन्नुहुन्छ, संविधान संशोधन आफैमा ठूलो विषय होइन, संविधानले परिकल्पना गरेका व्यवस्था व्यवहारमा कति कार्यान्वयन भएका छन् भन्नेबारे बहस हुन जरुरी छ। यो उहाँको भनाई छ। यसै गरी प्रवेश दाहाल अधिकार कार्यान्वयनको बहस शीर्षकमा उहाँको भनाई समेटिएको छ। संविधानलाई अझ लोकतान्त्रिक, जनउत्तरदायी र परिणाममुखी बनाउनु पर्ने पक्षमा उभिएको पुस्ता हो जेएनजी। संविधानले गणतन्त्र, लोकतन्त्र, मौलिक अधिकार, समावेशी संघीयता र सामाजिक न्यायका महत्वपूर्ण आधार स्थापित गरेको छ। संविधानका सुन्दर अक्षर नागरिकको जीवनमा कति कार्यान्वयन भए भन्ने प्रश्न अहिलेको पुस्ताले उठाएको छ। युवाले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, भ्रष्टाचार र अनियमितताका निरन्तर प्रश्न, राजनीतिक अस्थिरता र राज्यका निकायप्रति कमजोर हुँदै गएको नागरिक विश्वासले संविधानको कार्यान्वयनमाथि बहस आवश्यक बनाएको छ। यी प्रसङ्गहरू आजको गोर्खापत्र दैनिकमा समेटिएका छन्। स
संविधान समीक्षा कि संशोधन शीर्षकको सामग्री आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नेपालको संविधानमा 10 वर्षमा संविधानको समीक्षा र पुनरावलोकनको व्यवस्था छ। संविधान बनेको 11 वर्ष भइसकेको छ, तर हालसम्म संविधान समीक्षा र पुनरावलोकनको कुनै काम थालनी भएको छैन। कार्यान्वयनमा नै कतिपय जटिलता देखिएका छन्। संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन जस्ता धेरै कानून बन्न सकेका छैनन्। संविधानमा 221 ठाउँमा कानून बमोजिम भन्ने व्यवस्था छ, तर तीमध्ये आवश्यक धेरै कानून अझै निर्माण भएका छैनन्। संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनले संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक 40 कानून पहिचान गरे पनि ती सबै कानून निर्माण हुन सकेका छैनन्। 70 वर्षको अथक प्रयासपछि 2072 साल असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको थियो। यहाँ जुक्तिले जोगिएको संविधान शीर्षकमा अर्को समाचार पनि प्रकाशित छ। नेपालको संविधानको धारा 61 भन्छ, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। मुलुकका राष्ट्र अध्यक्ष समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई गत वर्ष संविधानको पालन र संरक्षण गर्ने धौधौ भयो। राष्ट्रपति कार्यालय नै छोडेर राष्ट्रपति पौडेल बाहिरिए लगत्तै शीतल निवास आगजनीको चपेटामा पर्यो। राष्ट्रपति पौडेल विचलित हुनु भएन। मुलुकको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा उहाँले शान्तिपूर्ण निकासका लागि अनेकौं प्रयत्न गर्नुभयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य राजनैतिक दलका शीर्ष नेतृत्व र संविधानविदलाई निरन्तर सम्पर्क गर्नुभयो। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। भदौ 28 गते राष्ट्रपति पौडेलले अपील जारी गर्नुभएको थियो। बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै आगामी फागुन 21 गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबैलाई हार्दिक अपील गर्दछु। कसरी निस्कियो जुक्ति उपशीर्षकमा खबर अगाडि छ। भदौ 24 गते बिहान करिब 11 बजेतिर प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालयलाई समेत आगजनीको केन्द्रमा पारेको सूचना सुरक्षा निकायले पायो। शीतल निवास वरिपरिका पोस्ट स्ट्यान्ड बाई राखियो। स्ट्यान्ड एण्ड गो अवस्थामै राखिएको थियो। नम्बर 1, नम्बर 2 तथा पश्चिमतर्फका गेटहरूमा सुरक्षा घेरा मजबुत बनाइएको थियो। सुरक्षा कमाण्डरले स्थलगत निरीक्षण तथा रेडियो सेट मार्फत शीतल निवास र राष्ट्रपतिको सुरक्षाको निरन्तर अनुगमन गरिरहनु भएको थियो। करिब 12:30 बजे राष्ट्रपति पौडेलले सबै सल्लाहकारसहित सुरक्षा अधिकृतलाई समेत बोलाउनुभयो। समग्र परिस्थितिबारे छलफल भयो। केही बेरमा प्रदर्शनकारी हुरुर गेटमै आए। त्यति बेलासम्म अवस्था नियन्त्रणमै रहेको र तैनाथ फौजले सड़कमा जम्मा भएका प्रदर्शनकारीहरूलाई सम्झाई बुझाई गर्दै रोकिराखेका थिए। साँझ पख राष्ट्रपतिले सुरक्षा कमाण्डरलाई बोलाई परिस्थितिबारे जानकारी लिनुभयो। उहाँले अन्तिम समयसम्म पनि शीतल निवासमै सुरक्षित बस्ने इच्छा व्यक्त गर्नुभयो। जेएनजी आन्दोलनको छानबिन प्रतिवेदनमा सुरक्षा कमाण्डरलाई उद्धृत गर्दै भनिएको छ, मैले पनि हालसम्म शीतल निवास सुरक्षित रहेको र अन्तिम अवस्थामा मात्र वैकल्पिक सुरक्षित स्थानमा लैजाने तयारी रहेको बेहोरा स्पष्ट गरे। तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव पश्चात दिउँसो 3:15 बजे राष्ट्रपति पौडेललाई सवारी मार्फत सपरिवार सुरक्षित स्थानमा पठाइएको थियो। यो प्रसङ्गलाई आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। आजको नागरिक दैनिकले पनि संघीयता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधन बहस शीर्षकको समाचारलाई प्रमुख समाचार बनाएर प्रकाशन गरेको छ। संविधानसँगै शान्त सुदूरपश्चिम शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। केन्द्रीय राज्य सत्ताबाट उपेक्षामा परेको मनोविज्ञान बोकेको सुदूरपश्चिममा संविधान सभाबाट संविधान निर्माण प्रक्रियासँगै ठूलो आन्दोलन चर्कियो। आन्दोलनले अखण्ड सुदूरपश्चिम पक्षधर र थारुवान थरवट पक्षधरको पारस्पर विपरीत मागसहित आन्दोलनले पुस्तौंदेखि मिलेर बसेका समुदायबीचको सामाजिक र जातीय सद्भावको जग नराम्ररी हल्लाइदियो। आन्दोलनका क्रममा 2072 साल भदौ 7 गते कैलालीको टिकापुरमा 1 बालक र 8 प्रहरीको ज्यान जाने गरी हिंसा भड्कियो। त्यो घटनापछि बिग्रिएको सामाजिक सद्भाव सम्हाल्न हम्मे हम्मे नै पर्यो। जिल्ला प्रशासन कार्यालय कैलालीले परिस्थिति साम्य पार्न 1 महिनाभन्दा बढी कर्फ्यू लगायो। थारू समुदायका अगुवा, नागरिक समाजका सबै अगुवा, अधिकारकर्मी, शिक्षक, व्यापारी, राजनैतिक दल लगायतले सामाजिक सद्भावका लागि भरपूर
प्रयत्न गरे। संविधान निर्माण प्रक्रियासँगै सुदूरपश्चिममा परस्पर विरोधी मागसे चर्केको आन्दोलन 2072 असोज 3 गते संविधान जारीसँगै सेलाउन पुग्यो। संविधान जारी भएपछि कुनै पनि प्रदर्शन र आन्दोलन भएनन्। देशले 12 संविधान दिवस मनाइरहँदा सुदूरपश्चिम शान्त छ। कुनै असन्तुष्टि र आक्रोशका स्वर अहिले सुनिएका छैनन्। परस्पर विरोधी पहिचानको माग राखेर भएका आन्दोलनबीच टिकापुर घटना भएपछि बिथोलिएको सामाजिक सद्भाव पनि लयमा फर्कन थालेको छ। टिकापुर बहुमुखी क्याम्पसका सह प्राध्यापक डाक्टर नाथुराम चौधरी संविधान निर्माण प्रक्रियाका क्रममा पहिचानका लागि दुवै पक्षले आन्दोलन गर्दा समस्या देखिए पनि संविधान जारीपछि सुदूरपश्चिम शान्त रहेको बताउनुहुन्छ। संविधान बन्नु अघि थारुवान पक्ष र अखण्ड सुदूरपश्चिम पक्षधर दुवैले आफ्नो पहिचानका लागि आन्दोलन गर्दा समस्या देखियो। चौधरीले भन्नुभयो, संविधान जारीपछि बिस्तारै शान्त बन्यो। त्यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढीमा बेपत्ता भएको प्रसंग आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिस भएको सम्बन्धीको समाचार पनि कान्तिपुरको अग्रपृष्ठमा देखिन्छ। साथै प्रदेशमा पुतली गणना शीर्षकको समाचार कान्तिपुरबाट लिँदैछौ। पुतलीको गणना तथा विविधता र वासस्थान पहिचान गर्न साथै प्रदेशमा बिग बटरफ्लाई काउन्ट अभियान चलिरहेको छ। बटरफ्लाई वार्चस नेपाल र ग्रीनालय नेपालको सहकार्यमा 16 भदौमा शुरू भएको वृहत पुतली गणना अभियान 14 असोजसम्म रहनेछ। नेपालमा पाइने पुतलीका प्रजाति, संख्या र स्थान पहिचान गर्न तथा फोटो खिचेर अध्यावधि गर्ने उद्देश्यले गणना अभियान चलाइएको ग्रीनालय नेपालका संस्थापक सिद्धार्थ सापकोटाले बताउनुभयो। यो 4थो गणना हो। ग्रीनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहुँ, रूपन्देही, सुर्खेत, कञ्चनपुर लगायतका 25 स्थानमा पुतली गणना भइरहेको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्रसेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। शुक्रबार बसेको मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले बताउनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था लागू हुनेछ। यो प्रसंग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब जथाभावी फोहोर फाले 10 लाखसम्म जरिवाना शीर्षकको समाचार आजको राजधानी दैनिकबाट लिँदैछौ। सरकारले सरसफाईयुक्त राष्ट्र निर्माणका लागि घरदेखि सार्वजनिक स्थानसम्मको फोहोर मैला व्यवस्थापनमा प्रभावकारी नीतिगत कानूनी तथा संरचनात्मक व्यवस्था गर्ने उद्देश्यसहित फोहोर मैला व्यवस्थापन विधेयक संसदमा दर्ता गराएको छ। घरबाट फोहोर संकलनकर्तालाई उपलब्ध गराउँदा फोहोर मिसाएर दिनेदेखि सार्वजनिक स्थलमा राखेका डस्टबिन फुटाउने र सार्वजनिक स्थानमा फोहोर फाल्नेसम्मका गतिविधिलाई कसुर मानी कडा सजायको व्यवस्था प्रस्ताव गरिएको छ। सार्वजनिक स्थानमा हेर्दा डस्टबिनमा फोहोर नफाली जथाभावी फाल्ने व्यक्तिलाई 15,000 रुपियाँसम्मको जरिवाना गर्ने प्रस्ताव गरिएको छ। जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन नगरी जथाभावी फाल्नेलाई भने 10 लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ। सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जोखिमपूर्ण भनी तोकेका रासायनिक पदार्थ, विषादी विकिरणयुक्त वस्तु वा विद्युतीय सामग्रीलाई तोकिएको ढंगले व्यवस्थापन नगरे 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको हो। राजधानी दैनिकमा यो समाचार प्रकाशित छ। भाइरल ज्वरो आउँदा के गर्ने सम्बन्धी स्वास्थ्य समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। भाइरसको संक्रमण देखिने ज्वरोलाई भाइरल ज्वरो भन्ने गरिन्छ। इन्फ्लुएन्जा, फ्लू, राइनो भाइरस, एडेनो भाइरस लगायत विभिन्न प्रकारका भाइरस यसको कारण हुन सक्छन्। मौसम परिवर्तन हुने समय तथा अत्यधिक चिसो वा गर्मीका बेला भाइरसहरू छिटो फैलिने भएकाले यस्ता संक्रमण बढ्न सक्छन्। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, वृद्धवृद्धा तथा दीर्घ रोगीहरू भाइरल संक्रमणबाट तुलनात्मक रूपमा प्रभावित बढी हुन सक्छन्। अहिले भाइरल संक्रमण बढिरहेको देखिन्छ। यसको प्रभाव 1 हप्तादेखि 10 दिनसम्म रहन सक्ने देखिन्छ। तर भाइरल ज्वरो आफैमा कुनै एउटा निश्चित रोगको नाम भने होइन। भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई बुझाउन बोलीचालीमा यो शब्द प्रयोग गरिन्छ। यस अन्तर्गत रुघाखोकी, फ्लू, कोविड जस्ता भाइरल संक्रमणलाई जोड्ने गरिन्छ। टेकु अस्पताल लगायत विभिन्न अस्पतालमा आउने बिरामीमा फ्लू र कोविडको परीक्षण गर्ने गरिएको छ। अहिले भाइरल संक्रमण बढ़िरहेको अवस्थामा बालबालिकामा समेत कोविडका संक्रमित भेटिएका छन्। परीक्षणबाट भाइरल ज्वरोको कारण फ्लू हो कि कोविड हो भन्ने छुट्याउन सकिन्छ। रुघाखोकी र ज्वरो आउने सबै अवस्थालाई भाइरल ज्वरो भनेर बुझ्नु हुँदैन। नेपाली समाजमा बोलीचालीका क्रममा डेंगी समेत भाइरल ज्वरो भन्ने शब्दभित्र पर्ने गरेको पाइन्छ। त्यसबाहेक अन्य संक्रमणका कारण पनि ज्वरो आउन सक्छ। रुघाखोकी र ज्वरो वर्षेनी देखिने समस्या हुन्। सामान्य रुघाखोकी, हल्का खोकी, हात चिउआउने, नाकबाट पानी बग्ने तथा सामान्य रूपमा जिउ दुख्ने जस्ता लक्षण भएमा घरमै आराम गर्ने, पर्याप्त झोलिलो पदार्थ पिउने र स्वास्थ्यको निगरानी गर्ने गर्न सकिन्छ। डाक्टर शेरबहादुर पुनको यो भनाई सहितको प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
0: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
1: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। नेपालको संविधान जारी भएको आज 11 वर्ष पुरा भएको छ। संविधान जारी भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। दोस्रो जनआन्दोलन 2062-63 प्राप्त जनादेश, लामो राजनीतिक सङ्घर्ष, विभिन्न समुदायका आकांक्षा तथा संविधान सभाबाट भएका व्यापक छलफल र सहमतिका आधारमा 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको हो। पहिलो संविधान सभाले संविधान जारी गर्न नसकी विघटन भएपछि दोस्रो संविधान सभाले संविधान निर्माणको जिम्मेवारी पूरा गरेको थियो। नेपालको संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संस्थागत गरेको छ। संविधानले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, मौलिक हक, मानव अधिकार र आवाधिक निर्वाचन जस्ता महत्वपूर्ण राजनीतिक तथा सामाजिक मूल्यलाई संवैधानिक आधार दिएको छ। विशेष गरी लामो समयसम्म राज्यका अवसर र निर्णय प्रक्रियाबाट पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका तथा विभिन्न सीमान्तकृत समुदायको प्रतिनिधित्व र सहभागितालाई संविधानले संस्थागत गर्ने प्रयास गरेको छ। संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकारको व्यवस्था गरेर राज्यको शक्ति र सेवा नागरिकको नजिक पुर्याउने संरचना पनि संविधानले निर्माण गरेको छ। यद्यपि संविधान कार्यान्वयनको यात्रा पूर्ण रूपमा चुनौती मुक्त भने छैन। संविधानले परिकल्पना गरेको संघीयताको प्रभावकारी कार्यान्वयन, 3 तहबीच अधिकार र जिम्मेवारीको स्पष्टता, स्रोतको न्यायचित बाँडफाँट, सार्वजनिक सेवाको प्रभावकारिता, सुशासन, जवाफदेहिता तथा संविधान प्रदत्त अधिकारको व्यावहारिक अनुभूति गराउने विषयमा अझै धेरै काम गर्नुपर्ने अवस्था पनि रहेको छ। संविधानका कतिपय प्रावधानमा संशोधन र सुधारको बहस पनि अहिले चलिरहेको छ। खास गरी निर्वाचन प्रणाली, शासन प्रणाली, संघीय संरचना, न्यायपालिका तथा संवैधानिक निकायका विषयमा राजनीतिक दल, विज्ञ र नागरिक तहबाट फरक फरक धारणा पनि सार्वजनिक भइरहेका छन्। आजको अन्तर संवादमा हामी संविधान दिवसमा केन्द्रित भएर प्रतिनिधि सभा सदस्य यज्ञमणि नेउपानेसँग कुराकानी गर्दैछौ। उहाँ अधिवक्ता समेत हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
4: धन्यवाद।
3: नेपालको संविधान जारी भएको 11 वर्ष पूरा भएको छ, यो यात्रालाई समग्रमा यहाँले छोटकरीमा के कसरी मूल्याङ्कन गर्नुहुन्छ? मैले हाम्रो कुराकानीको सुरुवात यही प्रश्नबाट गरे।
4: नेपालको संवैधानिक विकास क्रम हेर्ने हो भने हरेक संविधानहरू निर्माण हुन जति जटिल परिस्थिति सिर्जना भइराखेका थिए, त्यो संविधानको कार्यान्वयन हुन र समय सापेक्ष संविधान अगाडि बढाउन तथा संविधानमा रहेका त्रुटिहरूलाई संशोधन गर्नका लागि त्यति नै जटिल, त्यति नै राजनीतिक ध्रुवीकरण हुने गरेको इतिहास हामीले आजसम्म देखेका छौँ। र कता कता यो संविधान निर्माण गर्दाखेरि हामीले साल लेखेनौँ, यो 2072 सालमा हामीले संविधान निर्माण गरे पनि नेपालको संविधान भन्यौँ, ताकि त्यतिखेर विधायकीहरूले यो अन्तिम संविधान हो भनेर कल्पना गरे र लिबरल संविधान भएकाले यो आवश्यकता अनुसार संशोधन हुन्छ भन्ने कुरा पनि कल्पना गरे। तर कतिपय संविधानका प्रावधानहरू कार्यान्वयन गर्नका लागि पनि राजनैतिक रूपमा दुर्वीकृत भएर जटिलता सिर्जना हुँदै जाने र कतिपय विषयहरू चाहिँ कार्यान्वयनको क्रममा समेत अपव्याख्या भएर संविधानको स्प्रिटभन्दा बाहिर जाने जस्ता कार्यहरू भइराखेको चाहिँ हामीले देखेका छौँ।
3: संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक र समावेशी प्रतिनिधित्वलाई संस्थागत गरेको छ। यही बीचको कुरा गर्ने हो भने पनि हामीले संविधानमा तीन तहको परिकल्पना गरेका छौँ। संघीयताको जुन मोडालिटी अनुसार त्यसको कार्यान्वयन क्रमिक रूपमा भइरहेको देखिन्छ। खास गरी यो संविधानले हासिल गरेका उपलब्धिलाई छोटकरीमा यहाँले कसरी विश्लेषण गर्न सक्नुहुन्छ?
4: यसो छ, संविधानले उपलब्धिका रूपमा हामीले संविधान मार्फत प्राप्त गरेका चाहिँ यी चिजहरू जसले गर्दाखेरि समाजमा पछि परेका वर्गहरू पनि समावेशिता र का आधारमा चाहिँ उनीहरू राज्यको मूलधारमा आउन सक्ने जुन प्रावधानहरू छन् यी आफैमा राम्रा र यथेष्ट छन्। तर कार्यान्वयनको क्रममा चाहिँ के देखिया थिए भने समावेशिताको सिद्धान्त र मर्म नै मार्ने गरी महिलाहरूलाई ठाउँमा चाहिँ आफ्नो पहुँचमा आफ्ना श्रीमती आफ्ना परिवारका आफन्त आफ्ना छरछिमेक राख्ने जुन प्रचलन बढ्यो र आदिवासी जनजाति चाहिँ दलित मुस्लिम महिला आदिमा पनि पिछडिएकाहरूलाई होइन कि त्यो समुदायको नाममा त्यो समुदायबाट चाहिँ अग्रस्थानमा भएका र व्यक्तिहरूलाई चाहिँ हामीले समावेशिताको सिद्धान्तमा राखेर दाजी उडाउने काम नेपालमा भइरहेको थियो। त्यसैका आधारमा नेपाली नागरिक र युवा वर्गहरू चाहिँ सन्तुष्टि नहुँदाखेरि जेएनजी विद्रोहको मार समेत भोग्नु पर्यो। त्यसैले कानुनको रूप हेर्दाखेरि जुन समावेशिताको सिद्धान्त छ यी कुराहरू अहिले पछिल्लो चरणमा जब जेएनजी विद्रोह पश्चात परिवर्तन आयो त्यस पश्चात चाहिँ प्रतिनिधि सभाको निर्वाचनमा या अहिले भएका नियुक्तिहरूमा चाहिँ ती कुराहरू पूर्णता पाउँदै गएको देख्छु म।
3: यहाँले भनेअनुसार अब संविधान आफैमा राम्रो हुँदाहुँदै पनि विगतमा कार्यान्वयनको सिलसिलामा संविधानको जुन मर्म र मान्यता थियो तदनुरूप हुन नसक्दा समस्या देखिएको हो। तथापि जुन संविधान हामीले संविधान सभाबाट निर्माण गरेका छौँ यसको वास्तविक मर्म र मान्यता अनुसार कार्यान्वयन हुने हो भने पक्कै पनि यसले एउटा गतिशीलता प्रदान गर्न सक्छ भन्ने तपाईँको कुरा हो कि अथवा यसका केही कमजोरीहरूलाई सुधार गर्दै अब संविधानलाई एउटा गतिशील दस्तावेजका रूपमा पनि हेर्ने गरिएको छ, अब यसका कमी कमजोरीहरूलाई पनि क्रमिक रूपबाट सुधार गर्दै लैजानुपर्ने कुराहरू पनि पछिल्ला दिनमा आइरहँदाखेरि यी दुईटा दृष्टिकोणबाट कसरी अगाडि बढ्नुपर्छ आगामी दिनमा?
4: होइन, संविधानमा धेरै कुराहरू राम्रा छन् तथापि संविधानमा उल्लेख भएका चिजहरू समय सापेक्ष छन् छैनन् भन्ने कुरा कार्यान्वयनको क्रममा आउने जटिलता र चुनौतीले निर्धारण गर्ने हुँदा चाहिँ संविधान संशोधन हुन सक्ने र गतिशील दस्तावेज हो भनेर हामीले व्याख्या गरेका हो। हामीले संविधान निर्माण गर्दाखेरि केही चिजहरू यस्ता चिजहरू देख्यौँ जसमा चाहिँ कार्यान्वयनको क्रममा जटिलताहरू सिर्जना हुन थाले। जस्तै संवैधानिक परिषदमा प्रधान न्यायाधीश पनि रहने व्यवस्था गऱ्यौँ अनि फेरि न्यायपालिका इन्डिपेन्डेन्ट रहने र उसले कार्यपालिका व्यवस्थापिकाको सन्दर्भमा कुनै पनि चिजमा चाहिँ उसको भूमिका नरहने पनि हामीले भन्यौँ। त्यो हुँदाखेरि संवैधानिक परिषदमा रहेको व्यक्ति के आँखा चिम्लेर बस्ने हो त? सक्षम र योग्य व्यक्तिलाई ठिक र असक्षम र अयोग्य व्यक्तिलाई बेठिक भन्न पाउने कि नपाउने? त्यो पाउने हो भने उसको नियुक्तिमा परेको भन्ने अर्थ रहने कि नरहने? त्यही नियुक्ति गरेका विषयको विवाद आयो भने सर्वोच्च अदालतको संवैधानिक इजलासको गठन प्रक्रिया हेर्दाखेरि कसले हेर्ने भन्ने सन्दर्भमा फेरि प्रधान न्यायाधीश सहितको संवैधानिक इजलासले हेर्ने भन्छ। संवैधानिक इजलासमा रहने व्यक्ति प्रधान न्यायाधीश त नियुक्तिमा पनि रहने भए यी र यस्ता चिजहरू देख्दाखेरि गतिशील दस्तावेज भएको र राम्रा कुराहरू हुँदाहुँदै पनि यही कुराहरू संशोधन योग्य र संशोधन गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ। अझै संविधानको स्पिरिटले नै के भन्छ, संविधानले नि भन्दा कतिपय चिजहरू 10 वर्ष हामी पुनरावलोकन गर्छौँ भनेर संविधानमा नै उल्लेख गरेका छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्नुहुन्छ भने के हुन्छ भन्दाखेरि संविधानलाई 2 कार्यकाल अर्थात् 8 देखि 10 वर्ष पछाडि चाहिँ यसमा भएका चिजहरूमा कार्यान्वयनको क्रममा देखिएका जटिलताहरू, व्यवहार, समाज, समाजका व्यक्तिहरूको बुझाइ, संविधानविदहरूको बुझाइ, कानुनका विज्ञहरूको बुझाइका आधारमा चाहिँ संविधान पुनरावलोकन गर्ने संसारको प्रचलन हो। यसलाई विधि शास्त्रीय रूपमा हामी एक ठाउँ छौँ। त्यसो भएकाले पनि अब पुनरावलोकन गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ। राम्रा केही चिजहरू हुँदा हुँदै पनि ती चिजहरू चाहिँ समय सापेक्ष संशोधनको आवश्यकता बोध भइराखेको।
3: यहाँ जनप्रतिनिधि पनि हुनुहुन्छ, त्यसै गरी कानुनको अध्येता अध्ययनकर्ता पनि हुनुहुन्छ, अधिवक्ता पनि हुनुहुन्छ। यहाँले भने जस्तै समय सापेक्ष संविधानलाई फर्केर पनि हेरिनुपर्छ र यसका केही कमजोरीहरूलाई सुधार पनि गर्नुपर्छ भन्ने विषय पनि आयो। तर हाम्रो नेपालमा त राजनीतिक अस्थिरतालाई पनि संविधानसँग लगेर जोड्ने, त्यसै गरी जुन हामीले अपेक्षाकृत काम सरकारबाट हुन सकेन अथवा राजनीतिक दल हरूले त्यसअनुसारको प्रतिफल दिन सकेन भने पनि संविधानसँगै लगेर जोड्ने, त्यसै गरी जे जति समस्या देखिएका छन् ती सबै समस्यालाई कुनै न कुनै हिसाबबाट संविधानसँगै लगेर जोड्ने प्रचलन पनि छ। मैले भने यहाँ कानुनको एउटा अध्ययनकर्ता पनि भएको हिसाबले संविधानलाई जे कुरामा पनि लगेर जोड्ने र पटक पटक चलाउँदाखेरि यसले थप राजनीतिक अस्थिरता पनि निम्त्याउन सक्छ। त्यही भएर संविधान चलाउने विषय, संशोधन गर्ने विषय आफैमा संवेदनशील र अङ्कगणित भन्दा पनि यसमा सबै राजनीतिक दलहरूको मर्म भावना, खास गरी जनताको प्रतिनिधित्व हुने गरी नै अगाडि बढ्नुपर्छ भन्ने मान्यता पनि स्थापित भइरहेका छन्। यो सन्दर्भलाई कसरी हेर्न सकिएला? खासमा
4: दुईटा चिजबाट हेर्नुपर्छ। पहिलो कुरा के हुन्छ भने आम सर्वसाधारण नागरिकका लागि संविधान राम्रो र नराम्रो भन्ने चिजले कुनै अर्थ दिँदैन। सिद्धान्त त दिन्छ भन्ने व्याख्या गरिन्छ र गर्नुपर्छ। अझै म कानुनको विद्यार्थी भएकाले असल संविधानले एउटा नागरिकलाई पनि सहजता सृजना गर्छ है गर्दैन भन्दा गर्छ र हुनुपर्छ भन्नुपर्छ। यो चाहिँ सिद्धान्त हो। व्यवहारमा के हो भने संविधानको कुन दफा कहाँ के छ र त्यसले राज्य सत्ता सञ्चालक कता र कुन अवस्थामा छ भन्ने कुराले आम सर्वसाधारण भूमि मान्छेका लागि त्यो के अर्थ र औचित्य होइन। उसका लागि दैनिक जीवनयापनका लागि कतिको सहजता राज्यले सिर्जना गर्यो यो मूलभूत प्रश्न हुन्छ। र दैनिक जीवनयापन गरेर जिन्दगी बिताउने मानिसहरूको सङ्ख्या समाजमा धेरै हुन्छ। यही व्यक्तिहरू मात्रै राजनीतिलाई चाहिँ पेसाको रूपमा बनाएर जे हुँदाखेरि पनि विरोध गर्ने हुन्छन्। त्यसो अर्थमा के हो भने संविधानलाई सबै कुरामा दोष लगाउने विषय होइन। संविधानले कुनै पनि व्यक्तिको घरमा जति राम्रो संविधान भए पनि भाँडामा चामल हालिदिने पनि होइन र कुनै पनि व्यक्तिलाई चाहिँ जतिसुकै राम्रो संविधान भए पनि उसलाई रोजगारीका अवसर ल्याएर घरमा दिने पनि होइन। तर यसको अन्तर सम्बन्ध नहुने भन्ने भएन। त्यसैले आजको समस्या चाहिँ संविधानमा रहेका केही त्रुटिहरू संशोधन नभएका कारण नेपालमा विकास, उन्नति, समृद्धिको दिशामा जान नसकेको भनेर व्याख्या गर्ने हो होइन। त्यो व्याख्या गरियो सैद्धान्तिक रूपमा सही होला तर व्यवहारमा हुँदैन। आजको समस्या संविधानमा उल्लेख भएका चिजहरू कार्यान्वयन गरेर राज्यले त्यसका उपलब्धिहरूलाई संस्थागत गर्न नसकेको विषय हो। तथापि संविधानका के अन्तर सम्बन्धहरूलाई हामीले पुनरावलोकन गर्नुपर्छ। तर संविधान को सन्दर्भमा छलफल गर्दा फेरि चाहिँ अस्थिरता होला चाहिँ भन्ने हिसाबमा चाहिँ फेरि संविधानको स्पिड नै मर्ने गरी हामीले संशोधनको छलफल गर्न रोक्न हुँदैन। तर संविधानको अन्तर्वस्तुभित्र प्रवेश गरेर छलफल गर्दाखेरि विकास, निर्माण, उन्नति, समृद्धि, राष्ट्रिय आवश्यकता, आम नागरिकहरूको जीवन जिउने कलामा हामीले चाहिँ बन्धक बनाएर संविधानलाई नै चाहिँ छलफलको विषय बनाएर देशलाई चाहिँ गतिहीन अवस्थामा चाहिँ राख्नु हुँदैन। मेरो बुझाइ हो।
3: जस्तै यहाँले भने जस्तै अब अमेरिकाको संशोधन अमेरिकाको संविधान संशोधन पनि अब धेरै पटक भएको छ, जबकि यो 1787 बनेको भारतको 1950 संविधान पनि अहिले 100 पटक भन्दा बढी संशोधन भएको छ। यहाँले भने जस्तै जब नागरिकलाई अथवा हाम्रा कुराहरूलाई आवश्यकता पर्छ, संविधान संशोधनलाई एउटा गतिशील बहस बनाएर यसलाई संशोधन गर्न सकिन्छ। तथापि मैले अघि इङ्गित गरेको विगतमा के पनि देखिन्थ्यो भने राजनीतिक अस्थिरताको दोष पनि संविधानमा भएको बाधालाई देखाइन्थ्यो। जस्तो निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलले प्रष्ट बहुमत ल्याउन नसक्दा गठबन्धन सरकार बन्ने र गठबन्धन सरकार बन्ने बित्तिकै स्वार्थ नमिल्दा सरकार भत्किने, फेरि सरकार बन्ने, त्यो श्रृङ्खला पनि विगतमा दोहोरिएको जस्तो देखिन्थ्यो र संविधानसँग जोडेर हेरिन्थ्यो। तथापि पछिल्लो प्रतिनिधि सभा निर्वाचनले त्यो कुरालाई खण्डित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत मात्र होइन झन्डै दुई तिहाई नजिकै बहुमत प्राप्त गरेर गरिसकेपछि होइन संविधानमा त खासै कमजोरी रहेनछ, हाम्रो राजनीतिक संस्कारमा कमजोरी रहेछ भन्ने किसिमका चर्चाहरू पनि सुनिएका छन् भनेपछि यो कुरालाई कसरी जोडेर हेर्नु पर्यो त संविधानसँग?
4: दुईटा कुरा मैले अघि नै भने नि, संविधान राम्रो नराम्रो भन्ने भन्दा पनि संविधान सहजता कस्तो हो भन्ने हो। राम्रो नराम्रो भनेको संविधानलाई हेर्ने व्यक्तिको दृष्टिकोणमा फरक पर्ने हो। हेर्नुहोस्, म किन यो कुरा भन्छु भन्दा, जस्तो चिनको संविधान ठिकी बेठी भन्ने हेर्ने हो भने चिनमा कम्युनिजमको सन्दर्भमा धेरै उल्लेख भएको, पुँजीवादी राज्य व्यवस्थाको सन्दर्भमा उल्लेख नभएको, आम सर्वसाधारण नागरिकहरूको वाक स्वतन्त्रतामा केही हदसम्म कुण्ठित भएको, राज्यका सूचनाहरू विश्व समुदायसम्म पुग्ने कुराहरूलाई बन्द गरिएका व्यवस्था भएको प्रणाली छ। त्यस्तो संवैधानिक संरचना छ, यसलाई कसैले ठिक भन्ला कसैले बेठिक भन्ला, तर त्यही संविधानको अधीनमा रहेर कम्युनिजमको आधारमा संसारमा पहिलो शक्ति राष्ट्र बन्ने दौडमा आज चिन पुगेको छ। केही समय अगाडि इतिहासमै नेपालले चिनलाई आर्थिक सहयोग गरेको इतिहास पनि हामीसँग छ। दोस्रो तपाईँलाई म अमेरिकातर्फ लान्छु। पुँजीवादी संरचना नराम्रो हो भन्ने हो भने अमेरिकाले आज संसारमा राज गरिरहेको छ, जसको संविधानको इतिहास त अघि तपाईँले भन्नुभयो ऊ बेलादेखि अहिलेसम्म चलिराखेका छ, र यसले पुँजीवादी राज्य व्यवस्थालाई अगाडि बढाउँदा पनि सर्वसाधारण गरिब दुखी निमुखा नागरिकहरू पनि त्यहाँ सुरक्षित भएकै छन्। अब तपाईँ तेस्रो कुरा होइन, अब संविधान यी कुराहरू हुन् भन्नुहुन्छ भने, बेलायत भन्ने देश जसले विश्वमा शासन गर्यो अहिले पनि ऊ संविधान बिना छ, र अहिले पनि ऊ चाहिँ तपाईँको चाहिँ वेल चलिराखेको छ। अझै तपाईँलाई म भन्छु, राजा हुँदा खराब रहेछ नि त भन्नुहुन्छ भने, बेलायतले पनि आज राजा बोकेर बसिया छ र संसारमा धनी छ, कन्जर्भेटिभ बेटिक पनि हुँदो रहेछ। अब राजा नहुँदा चाहिँ ठिक हुँदो रहेछ त भन्दाखेरि पनि, त्यो चाहिँ राजा हुँदा पनि नेपाल गरिबै थियो, अझ पनि गरिबै छ, अझ पनि दुखे। त्यसैले संविधानमा उल्लेख भएका केही शब्द र अन्तर्वस्तुका कारणले गर्दा देशको विकास उन्नति र समृद्धिको कुरा रोकिने चिज होइन। हेर्नुहोस्, जुनसुकै व्यवस्था भए पनि जेसुकै भए पनि केही न केही त्यसको अवरोध होला। विषय के हो भन्दाखेरि, देशलाई ड्राइभ गर्ने र नेतृत्व दिने नेतृत्वकर्ताहरूले नागरिक र राष्ट्रलाई केन्द्रमा राखेर राज्य सत्ता सञ्चालनमा भाग लिए कि लिएनन्, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले असल संविधान हुँदैमा देशमा असल शासन हुन्छ भन्ने होइन, संविधान आफैमा अभौतिक शब्दहरूको एउटा सङ्ग्रह हो, भौतिक शरीरले त्यसलाई चाहिँ व्याख्या गर्छ। व्याख्या गर्ने भौतिक शरीर चाहिँ अभौतिक रूपी भन्दा पनि चाहिँ एकदम लक्षक भएर रह्यो भने त्यो संविधानको मर्म मर्ने गर्छ। त्यसैले मैले समग्रतामा के भन्छु भन्दा, संविधान असल चाहिन्छ, संविधानमा राम्रा कुरा चाहिन्छन्, संविधान समयअनुसार परिवर्तन हुनुपर्छ, संविधान गतिशील दस्तावेज हो, समाजमा भएका समस्याहरूलाई हेरेर संविधान संशोधन गर्नुपर्छ। अझै नयाँ संविधान दुई कार्यकाल अर्थात् 8-10 वर्षमा पुनरावलोकन गर्ने हाम्रो अन्तर्राष्ट्रिय अभ्यास छ। हामीले त हाम्रै संविधानमा केही प्रावधानहरू 10 वर्ष हामी पुनरावलोकन गर्छौँ भन्यौँ। त्यसैले आज संविधान दिवसको दिन हामीले संविधान संशोधनको सन्दर्भमा छलफल र बहसलाई प्रारम्भ मात्रै होइन, यो एउटा आजको दिनमा प्रारम्भ गर्ने होइन, यो छलफल प्रतिनिधि सभामा सुरु हुनुपर्छ, यो छलफल राष्ट्रिय सभामा सुरु हुनुपर्छ, यो छलफल हरेक चाहिँ चिया चौतारीमा अब सुरु हुनुपर्छ, किनभने सबै नागरिकहरूले अपनत्व गर्ने चिज हो। तर यसको अर्थ हामीले यो लाउनु हुँदैन, संविधानमा यो चिज कमी भएका कारणले गर्दा आज देश विकास हुन सकेन, यो चिज भएका कारणले गर्दा देश समृद्धिमा जान सकेन, यो चिज संविधानमा उल्लेख भएका वा नभएका कारणले गर्दा भ्रष्टाचारमा देश जकडियो, यी कुराहरूतर्फ जानु हुँदैन। त्यसैले विकास उन्नति समृद्धिलाई एक हातबाट दाहिने हातबाट अगाडि बढाउने र देब्रे हातको सहारामा संविधानका अन्तर्वस्तुहरू पनि समय सापेक्ष संशोधन गर्दै जाने हो भने अब देशले नयाँ गति, नयाँ अवस्थिति र नयाँ राजनीतिक चेतका चाहिँ जिम्मामा रहेको देशले नयाँ तरिकाले देश अगाडि बढ्नका लागि केही संवैधानिक प्रावधानहरू पनि संशोधन हुन सक्छन् र उद्गर्नुपर्छ भन्ने मेरो बुझायो।
3: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तर्संवादमा हामीले संविधान दिवसमा केन्द्रित भएर प्रतिनिधि सभा सदस्य यज्ञमणि नेउपानेसँग कुराकानी गरिरहेका छौँ। उहाँ अधिवक्ता समेत हुनुहुन्छ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब जस्तो यो बीचमा हेर्ने हो भने पनि महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायको राजनीतिक प्रतिनिधित्व अब बढेको देखिन्छ। एक हिसाबले भनौँ संविधानले नै त्यो विषयलाई सुनिश्चित गरेको अवस्था पनि छ। तर अघि यहाँले भने जस्तै कानुन र संविधानमा भएका लाभहरू हामीले जसलाई केन्द्रित गरेका थियौँ जसलाई टार्गेट गरेका थियौँ त्यो अनुरूप नभएको हो कि पहुँचवालाले टाठाबाठाले मात्रै प्राप्त गरेका हुन् कि भन्ने विषयसम्ममा चाहिँ केही समस्या देखिन सक्छ। यस्ता किसिमका कमजोरीहरूलाई राजनीतिक संस्कारबाट सुधार गर्न सकिन्छ भन्ने विज्ञहरूको बुझाइ पनि रहेको छ, विश्लेषकहरूको बुझाइ पनि रहेको छ। यो विषयलाई कसरी सुधार गर्दा उपयुक्त होला, मेरिट के, डिमेरिट के, अथवा गुण अवगुणको अवस्था चाहिँ कसरी मूल्याङ्कन गर्ने भन्ने सवालमा के छ अब भनौँ न, कसरी अगाडि बढ्न सकिएला?
4: यो सबै कुरा नियतमा आधारित चिज हो। हेर्नुहोस्, यो सबै कुरा संविधानमा लेखेर साध्य पनि हुँदैन, लेखिँदैन पनि। संविधानको एउटा टेन्डर फर्मेट हुन्छ, त्यसको संविधान कस्तो हुने भन्ने कुरामा संवैधानिक कानुनले त्यसलाई चाहिँ एउटा बाटो दिशा निर्देश गरेका हुन्छन्। संविधान लाई चाहिँ असल संविधानमा हुने गुणहरूलाई राखेर संविधान वादको सिद्धान्तका आधारमा संविधानहरू निर्माण गर्ने भरसक कोसिस हुन्छ। तर यी हुँदाहुँदै पनि के हो भने, मैले अघि भने नि, जसलाई लक्षित गरेर लेखिएका काला अक्षरहरू छन् त्यो लक्षित गरिएको वर्गको टाठा बाठाहरूले त्यसको मर्म नै मर्ने गरी, त्यसको भ्रूण नै हत्या हुने गरी जुन किसिमका कामहरू भइरहन्छन् तबसम्म हेर्नुहोस् संविधानमा छलफल गरेर काहीँ पनि पुग्दैन। अब आज म स्मरण मात्रै गर्छु, ती दिन छैनन्, नेपालको त्यो इतिहास हो, त्यो नेपालले अब त्यो दिन नआओस् भनेर वर्षक बिर्सने दिन हो, तैपनि म स्मरण गराउँछु। यो देशमा महिलालाई मानव भनिँदैन थियो, महिलालाई नागरिक भनिँदैन थियो, महिलालाई समाजमा अगाडि बस्न दिइँदैन थियो। महिला आन्दोलनको संसारका रूपलाई हेरेर नेपालमा पनि विकास गरेर हामीले समावेशिता र का सिद्धान्तमा महिला भन्ने राख्यौँ। ती महिला भनेको उपेक्षित वर्ग भुइँ मान्छेहरूको परिवारसँग सम्बन्धित थिए, जसका कारणले गर्दा राज्यको मूलधारमा हामीले ल्यायौँ भने महिलाहरू चाहिँ एउटा आफ्नो प्रतिनिधित्व गरेर महिलाहरू अगाडि बढ्छन् भनेको शेरबहादुर देउवाले आफ्नी श्रीमती आरजुलाई समावेशी समानुपातिकमा राख्नुभयो। अब त्यस्तै गरी मन्जु खाँड चाहिँ समावेशी समानुपातिकमा बस्नुभयो। म मैले यी उदाहरण दिएका यस्तै यस्तै व्यक्तिहरू जसलाई चाहिँ तपाईँको समावेशितामा राखेर समावेशिताको दाजी उडाउने यो देशका काम भयो। अब दोस्रो वर्ग मधेसी मुस्लिम आदिवासी जनजाति दलित छन् नि, यी पनि घरान्या र जहान्या प्रकृतिका परिवारहरूमा केन्द्रित हुँदै गए। आज पनि म भन्छु दलित भन्ने शब्द दलितभित्रका उच्च औदामा बसेका व्यक्तिहरूले त्यो पदको प्रयोग गरेर सक्कली दलित दलितहरू अन्यायमा छन् हो, घरमा दलित होला। दलित भनेको के हो भन्दाखेरि स्वभाव र व्यवहारमा दलित बनाइएको व्यक्तिका हकका लागि हो। हेर्नुहोस् आज हजारौँ केजी सुनको व्यापार गर्ने दलित त हिजो पनि धमित थिएन आज पनि छैन, तर तराईमा रहेका दलितहरूलाई आजको राज्यको मूलधारमा कहिल्यै समावेशिताका आधारमा कसैले ल्याएको देखिन्छ? देखिँदैन। तराईमा रहेका ती चाहिँ ती किसिमका त्यो दलित समुदायका व्यक्तिको पहिचानमा कसैले बोल्या देखिन्छ? देखिँदैन। महिलाकै हकमा पनि त्यही छ, आदिवासीका हकमा त्यही छ। त्यसो भएकाले के हो भने संविधानमा के लेख्यो भन्दाखेरि पनि कार्यान्वयनको कुरामा हामी कुन वर्गलाई लक्षित गरेको हो त्यो वर्गलाई ल्यायौँ कि ल्यायौँ आजको आवश्यकता हो। र संविधान दिवसका दिन हामीले यी कुराहरूलाई स्मरण गरेर हामीले छलफल गर्नुपर्छ। कतिपय आज कार्यक्रम हुन्छन्, त्यहाँ कार्यक्रममा चाहिँ सेनाले आफ्नो परेडको रूप देखाउँछ, विभिन्न खेल देखाउँछ, हेलिकप्टरमा चाहिँ पुष्पवृष्टि गराइन्छ, राष्ट्रपति प्रधानमन्त्री जस्ता देशका चाहिँ महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति हुन्छ, सांसद संवैधानिक निकायका प्रमुख र विभिन्न प्रमुखहरूलाई उपस्थिति गराइन्छ, अनि त्यहाँ एउटा औपचारिक कार्यक्रम हुन्छ र पुरा हुन्छ। यसले संविधानको अन्तर्वस्तुलाई चाहिँ सहयोग गर्न सक्छ? संविधान संशोधन र संविधानको मर्ममाथि हुन्छ? हुँदैन। म त आज के भन्छु भने हो,

0: कारोबारमा पनि उल्लेखनीय रकमले वृद्धि भएको छ। बिहिबार 5.49 अर्ब कारोबार भएको शेयर बजारमा शुक्रबार 6.74 करोड 56 लाख रुपियाँ बराबरको कारोबार भएको छ। शुक्रबार बजारमा 196 कम्पनीहरूको कारोबारमा सुधार भएको छ भने 74 कम्पनीको कारोबार घटेको छ। हवस् त, यिनै प्रस्तुतिहरू सहित कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि आजलाई निर्धारित समय सकिएको छ। असोजको तेस्रो शनिबार यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: विपदबारे चासो राखौं चनाखो बनौ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। विपद जोखिमको हिसाबले हेर्दा नेपालको भूगोल कतिको संवेदनशील देखिन्छ?
1: भौगोलिक अञ्चलले गर्दाखेरि हाम्रो यो धरातल निकै संवेदनशील ऊर्जाशील छ। त्यो कुरा हामीले हरेक विपद व्यवस्थापन मात्रै होइन कि हामीले चाहिँ समग्र देशको विकास गर्ने कुरामा पनि हामीले त्यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ।
0: भूगोल विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र खनालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाई हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल

0: नेपाल भौगोलिक रूपमा जति सुन्दर छ प्राकृतिक प्रकोपको दृष्टिकोणले त्यति नै संवेदनशील पनि छ। जैविक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो यो देश प्राकृतिक विपत्तिको पनि त्यति नै जोखिममा रहेको छ। हरेक वर्ष मनसुन भित्रिएसँगै पहाड़मा पहिरोको ताण्डव र तराईमा बाढ़ीको वितण्डा शुरू हुन्छ। हिमताल फुट्ने जोखिम उत्तिकै छ भने जमिन मुनि गुम्सिएको भूकम्पीय ऊर्जाले हामीलाई हरपल जस्काइरहन्छ। जलवायु परिवर्तनको विश्वव्यापी असरले गर्दा हिजो आज मौसममा पनि फेरबदल भइरहेको छ। कहिले महिनौसम्म खडेरी पर्छ त कहिले केही घण्टामै अकल्पनीय रूपमा मुसलधारे पानी परेर बस्ती नै बगाउँछ। यी प्राकृतिक घटनाहरू मात्र होइनन्, हाम्रा आफ्नै गल्ती र लापरवाहीले गर्दा आज यस्ता संकटहरू झन घातक बनिरहेका छन्। आखिर हाम्रो भूबनोट कस्तो छ? किन हाम्रा पहाड़हरू यति कमजोर हुँदैछन् र हाम्रा नदीहरूले हरेक वर्ष धार परिवर्तन गरेर विपदको जोखिम कसरी बढाइरहेका छन्? के हामीले विकासका नाममा विनाश निम्त्याइरहेका त छैनौं? राज्यका नीति योजना र पूर्व तयारीका संयन्त्रहरूलाई तल्लो तहसम्म कसरी अझ मजबुत र समन्वयात्मक रूपमा परिचालन गर्न सकिन्छ र प्रकृतिलाई बुझेर सुरक्षित विकासको अवधारणा अंगालेर कसरी सुरक्षित भविष्य निर्माण गर्न सकिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौं भूगोल विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र खनालसँग। नरेन्द्र सर, यहाँलाई स्वागत छ कार्यक्रममा। समग्रमा नेपालको भूगोल हेर्दा विपदको जोखिमको अवस्था कस्तो देखिन्छ?
1: हाम्रो वातावरण, हाम्रो यो हिमाली क्षेत्रको हामी जुन चाहिँ पहाडी भागमा बसेछौँ, यसको चाहिँ वातावरणीय चाहिँ तिनवटा पक्षले गर्दाखेरि एकदम उर्जनशील वातावरण छ। यसलाई यहाँदेखि क्रियाशील भौगोलिक हलचलहरू जस्तो भूकम्पहरू चाहिँ बारम्बार आइरहने, अर्को चाहिँ यो हाम्रो पहाड झन्डै झन्डै तपाईँको चाहिँ 50 मिटरबाट 8848 मिटर को उचाइमा भएको हुनाले धानयुक्त धरातल र पहाडी धरातल खोचनी भएको चाहिँ धरातल दोस्रो कुरा हो। तेस्रो कुरा तपाईँको हाम्रो जुन मनसुन पानी छ जुन त्यो चाहिँ एकदम केन्द्रीकृत छ, भनेर 24 घन्टाभित्र भनेर नै 30-40% वर्षभरि पर्ने पानीको 30-40% पनि 24 घन्टाभित्र पानी पर्छ। जस्तो कुलेखाडीमा 500 मिलिमिटर भन्दा बढी परेको थियो र यो कञ्चनपुरतिर 2-3 वर्ष अगाडि चाहिँ 600 मिलिमिटर भन्दा बढी परेको थियो। यस्तो केन्द्रीकृत पानी पर्ने एकदम हाल र भौगोलिक हलचलले गर्दाखेरि हाम्रो यो धरातल निकै संवेदनशील ऊर्जाशील छ। त्यो कुरा हामीले हरेक विपद व्यवस्थापन मात्रै होइन कि हामीले चाहिँ समग्र देशको विकास गर्ने कुरामा पनि हामीले त्यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ। अर्को चाहिँ के भनेदेखि दोस्रो कारण चाहिँ के हो भनेदेखि अर्को हाम्रो ड्राइभर्स भन्छ कि उत्प्रेरकहरू, परिवर्तनको उत्प्रेरकहरू, त्यो जसले परिवर्तनलाई खोज्छ गर्छ, चारवटा कुरा छ। एउटा चाहिँ जलवायु परिवर्तन, अर्को चाहिँ यो जनसङ्ख्याको बनावट र सामाजिक स्थितिमा आएको परिवर्तन, एउटा विश्वव्यापीकरण र बजारीकरण र पूर्वाधारहरूको केन्द्रीकृत विकास, यी चारवटा उत्प्रेरकहरू र तीनवटा चाहिँ तपाईँको हाम्रो उर्जनशील वातावरणको विशेषताहरूले गर्दा हाम्रो देश बढ्दो विपदहरूको जोखिम जस्तो बाढी, पहिरो, होइन खडेरी, यिनीहरू चाहिँ बढ्दो विपदहरू भइरहेछ र त्यही अनुसार हामीले यी कुरालाई समग्र रूपमा हेरेर यो हामीले चाहिँ विपद व्यवस्थापन समग्रताको हिसाबले चाहिँ हामीले विपद व्यवस्थापनका क्रियाकलापहरू निर्माण गरेर अनि त्यसलाई कार्यान्वयन गर्यो भनेदेखि त्यसले हाम्रो जोखिम सबै निर्मूल पार्न सकिँदैन तर नोक्सानीहरू क्षति चाहिँ कम गर्न सकिन्छ।
0: नरेन्द्र सर, नेपालको पहाडी र हिमाली क्षेत्रको भूबनोट कर्मिक रूपमा परिवर्तन भइरहेको छ, यसले निम्त्याउने नयाँ प्रकारका भूविपदहरूलाई हामीले कसरी बुझ्ने?
1: जस्तो जलवायु परिवर्तन चाहिँ एउटा अहिले चर्का रूपमा आएको छ, यसले चाहिँ हाम्रो हिमाली पहाडी क्षेत्रमा निकै प्रभाव पर्यो। एकातिर तापक्रम बढ्दो छ, त्यसले गर्दा हिउँहरू पर्दैन, हिउँहरूमा चाहिँ यो क्र्याकहरू आउने, त्यहाँबाट यो हिउँ पहिरोहरू आउने बढिरहेछ भने, अर्कोतिर यो पानीको जुन केन्द्रीकृत भने त्यो चाहिँ वृद्धि भइरहेछ भने, छोटो समयमा धेरै पानी पर्ने घटनाहरू जुन छ त्यो चाहिँ वृद्धि भइरहेछ। त्यसले गर्दाखेरि पहिरो, भूक्षय, यिनीहरू बढी मात्रामा भएको छ। अर्को कुरो, पानी एक समयमा मात्रै पर्ने, अर्को समयमा कम पर्ने र तापक्रम बढ्ने गर्दाखेरि खडेरीले पानीका स्रोतहरू सुक्ने, मध्य पहाडी क्षेत्रहरू, चुरे क्षेत्रहरूमा पानीका स्रोतहरू सुक्ने अनि खाने पानी सिँचाइमा चाहिँ कमी आउने, यस्ता किसिमका विपदहरू पनि हामीले चाहिँ भोगिरहेका छौँ। र यस्तो विपदहरू हामीले पहिला पहिला अब यो विपद किन आउँछ, कसरी आउँछ, कस्तो किसिमको आउँछ भन्ने कुरा सबै तहका मान्छेहरूलाई थाहा हुनु पर्यो। जनसाधारण, विद्यार्थीहरू, योजना बनाउनेहरू, राजनीति गर्नेहरू, यी सबैलाई चाहिँ यी प्रोसेसको हाम्रो पहाडमा हुने, हिमाली भागमा हुने प्रोसेसहरूको बारेमा जानकारी हुनु पर्यो। त्यो जानकारी भयो भने मिटिगेसनमा चाहिँ हामीलाई चाहिँ धेरै पैसा खर्च गर्नु पर्यो। गर्ने हुन्छ मिटिगेसनमा विपदलाई कम गर्ने एउटा मिटिगेसनबाट एउटा एडप्टेसनबाट भौतिक संरचना बनाएर त्यसलाई कम गर्नलाई धेरै पैसा अनि त्यसरी टेक्नोलोजी पनि चाहिने भएको हुनाले चाहिँ हामीलाई चाहिँ अलिक बढी खर्चिलो हुन्छ र हामी चाहिँ अनुकूलन गर्ने जस्तो तपाईँको 1955 भन्दा अगाडि मध्य पहाडी भागमा औलोको प्रकोप थियो मान्छेहरू के गर्थे कि त माथि डाँडाको टुप्पैमा बस्थे पुरै 12 महिना अहिले भने कति मान्छे चाहिँ हिउँदमा चाहिँ तल बेसी झर्थे बर्खामा चाहिँ माथि गएर टुप्पाउ बस्थे त्यसले गर्दा उनीहरू चाहिँ त्यो औलोबाट बस्थे हो यस्तो किसिमको अनुकूलनका उपायहरू खोजेर त्यसलाई विकास गरेर हामीले चाहिँ कार्यान्वयनमा लैजानुपर्छ अनि बल्ल हामी चाहिँ क्षति चाहिँ कम गर्न सकिन्छ जम्मै विपदलाई हामी निर्मल बनाउँछौँ प्रकृतिलाई हामी कन्ट्रोल गर्छौँ हाम्रो हातमा छ प्रकृति भन्ने किसिमको बडा होइन कि प्रकृति पनि छ तर त्यही प्रकृतिभित्र हामी चाहिँ घुलमिल भएर बस्न सक्ने उपायहरू पनि छ भन्ने त्यो उपायहरूको खोजी चाहिँ हाम्रोमा धेरै कम भयो जसको लागि अनुसन्धान हुनु पर्यो हरेक इभेन्टहरू आएपछि किन भयो के गरे त्यो कसरी गयो अब अहिले हेर्नु न अब अहिले यही इभेन्टमा हेर्नु यो यसमा धेरै मान्छेहरूले हुन त म फिल गएको छैन यहाँ धेरै मान्छेहरू के भन्यो भने हामीले खबर त 20-25 मिनट 30 मिनट अगाडि नै फेला पारेको थियौँ पुलिसहरूले माइकिङ पनि गरेको थिए तर यस्तो किसिमको बाढी आउँछ भन्ने हामीले सोध्दै सोचेनौँ त्यो भए हुनाले हामी भागेनौँ धेरै मान्छेहरू त्यसरी चाहिँ नभाग्नाले हामी हताहत भए भन्ने किसिमको रिपोर्टिङहरू भएको थियो त्यसमा हुनाले उनीहरूलाई यस्तो यस्तो आउन सक्छ है पहिलाको चाहिँ हामीले चाहिँ के भने हिस्ट्रीलाई पनि हेरेनौँ हामीले चाहिँ के भनेदेखि समग्रतालाई पनि हेरेनौँ र हामीले मान्छेलाई जानकारी पनि दिएन जस्तो अब स्कुलको करिकुलाहरूमा यस्तो यस्तो आयो भने यसो यसो हुन्छ भनेर अहिलेको जस्तै तपाईँको एडलेन्स चाहिँ हिन्दुस्तानमा पनि आएको हो तर अलिक साह्रो भएको हुनाले अलिक थोरै बिगारेको थियो तर के भने यस्तो आउनु सक्छ है हामी यस्तो चलाएको हुनुपर्छ है अब त्यो भोलिपछिमा यो त सुरुपछि भोलिपछिमा 2016 पनि आएको र यही ठाउँमा ताल फुटेर 2025 पनि आएको यी जानकारीहरू चाहिँ विद्यार्थीहरूलाई यङलाई स्कुल करिकुलमहरूमा राखेर अलिकति भिजुअल किसिमबाट चाहिँ देखाउने हिसाबले चाहिँ तिनीहरूलाई चाहिँ कन्भिन्स गर्न सक्यो भने हरेक मान्छेहरूलाई त्यो कुरोको जानकारी भयो भने चाहिँ माथिबाट खबर आयो भन्ने त हुन्छ नि होइन त्यस्तो किसिमको हामीले जनतालाई चाहिँ विश्वासिलो भरपर्दो छ है भन्ने कुरो हामीले दिन सकेनौँ त्यसले गर्दा धेरै मान्छे चाहिँ हताहत हुनको कारण त्यो पनि हो यो अहिलेको चाहिँ उसमा चाहिँ योबाट पास सिकेर हामीले तुरुन्तै अन्त कहाँ कहाँ के भएको थियो कसो भएको थियो भनेर हामीले सबै काम गर्नुपर्छ त्यसो हेर्दाखेरि त्यो एरिया आएको बाढी त एकदम ठुलो हो तर के भने कति क्षेत्र त्यसले बिगार्यो त भन्दाखेरि तपाईँको 80 स्क्वायर किलोमिटर भन्दा कम क्षेत्र बिगार्यो जुन चाहिँ काठमाडौँ भ्यालीको चाहिँ 5 लाखको 1 लाख मात्रै एरिया हो नारायणघाटदेखि तपाईँको माथि घटना घटेको ठाउँसम्मको डिस्टेन्स भने 192 त्यसरी चाहिँ तपाईँको वरिपरि 1 किलोमिटर गऱ्यो भने पनि त्यो चाहिँ तपाईँको माथि नै बिगारेको त बल्छीदेखि बढी एउटा फुल भयो मरेको तर घरहरूलाई नोक्सान परिवारलाई नोक्सान गरेको त बल्छीदेखि माथि हो जुन चाहिँ 80 स्क्वायर किलोमिटर भन्दा कम छ अब यतिमा पनि हामीले मान्छेहरूलाई कन्भिन्स गर्न सकिएन तर अब यस्तै घटनाको चाहिँ हामीले सबै ठाउँमा जानकारी दिने डकुमेन्टरीहरू बनाउने मान्छेहरूलाई एवेर गर्ने र माथि भएको कम्युनिटी र तल भएको कम्युनिटीलाई एउटा बिचमा चाहिँ सामुदायिक हिसाबमा चाहिँ अर्थात् गभर्मेन्टले नै कुनै डेभलपमेन्ट प्रोजेक्टसँग मिलेर कुनै एउटा त्यस्तो मेकानिजम जस्तो हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टहरूको चाहिँ रिसोर्सेस पनि हुन्छ अब उनीहरूले चाहिँ माथिबाट तल खबर दिने सिस्टम डेभलप गरेर त्यो लोकल एरियामा जानकारी दियो भने केही मात्रामा मान्छेको मृत्युलाई कम गर्न सकिन्छ धेरै नै र सम्पत्ति चाहिँ जुन जोगेर हिँड्न सकिन्छ त्यो त सम्पत्ति पनि हामीले जोगाउन सक्छौँ तर अहिले अनफर्चुनेटली मान्छेहरूले चाहिँ यत्रो आउनै सक्दैन भनेर चाहिँ भन्नुभयो तर तपाईँको चाहिँ 2016 कोलाडीमा आएको कोलाले काटेर घरहरू झुन्डिएको हेर्नुभयो भने त्यस्तो घटना आइरहेछ नेपालमा हामीले चाहिँ त्यो जानकारी लिनु पर्यो र त्योबाट सतर्क हुनु
0: रसुवाको भोटेकोसी नदीमा आएको अकस्मात र अकल्पनीय बाढीलाई यहाँले कसरी हेरिरहनु भएको छ
1: अब मैले चाहिँ यो अकल्पनीय एकदम ठुलो बाढी हो प्रलय हो भनेर भनेको छु होइन किन भनेको त्यसो भन्दाखेरि त्यहाँ एउटा ढुङ्गा छ पेत्रागतिमा त्यो ढुङ्गा हामीले चिनसँगको सम्झौता गर्दाखेरि त्यही ढुङ्गामा बसेर गरेको हो भन्ने चाहिँ हामीले इतिहासमा सुनेको हो होइन त्यो ढुङ्गो चाहिँ यसपटक मात्रै बगायो भनेदेखि त्यो चाहिँ जुन चाहिँ हाम्रो सन्धि भयो त्यो सन्धि पछि चाहिँ त्यत्रो ठुलो बाढी आइरहन्छ भन्दाखेरि झन्डै झन्डै 350 वर्षभन्दा यता अगाडि त्यति ठुलो बाढी आइरहन्छ किनभने अहिले त्यो ढुङ्गो बगायो भनेर स्थानीय वासीहरूले भनेर त्यो बगाएर 22 किलोमिटर तल महादेव फाट भन्ने ठाउँमा चाहिँ लगेर थुपारेछ भन्ने कुरा छ अनि अब त्यसको अलिकति कन्फर्म त गर्नै बाँकी छ अब फिल गएको छैन त्यो फिल्डमा देखिएको पनि छैन बाहिरबाट फोटो खिचेको फोटाहरू हेर्दाखेरि त्यो भए हुनाले अर्को चाहिँ एउटा हाम्रो नेपाली साइन्टिस्ट र स्विजरल्यान्डको साइन्टिस्टहरू मिलेर पहिलाको बाढीले ल्याएको ढुङ्गाहरूको अध्ययन गर्दाखेरि उहाँले शान्ति नगर्ने र चाहिँ माथि खासदेखि अलिकति माथि त्यहाँ चाहिँ एउटा ढुङ्गा चाहिँ स्याब्रुबेसीबाट बजार ल्याएको रहेछ, किनभने त्यसको जन्मस्थल चाहिँ स्याब्रुबेसीमा मात्रै हो, त्यो भौगोलिक बनावट चाहिँ त्यसको स्याब्रुबेसीमा लगाउँ, त्यहाँदेखि बजार लिएर आएर त्यहाँ थुपारेको ढुङ्गा त्यो कहिले चाहिँ ल्यायो होला भनेर अनुमान गर्दाखेरि 700 to 1300 वर्षसम्म भित्रमा चाहिँ त्यो आएको भन्ने चाहिँ यो ल्याबोरेटोरीको टेस्टले देखाएको छ। उनीहरूले यो चाहिँ निकै ठुलो हो, यो चाहिँ साधारण किसिमको चाहिँ होइन। अब 2025 पनि यो सुप्रा ग्लेसियर लेक फुटेर बाढी आएको थियो, त्यो चाहिँ नेत्रावतीमा हेर्दाखेरि त्यो त्यस्तो बाढी त भनेर 1-2 वर्ष बिगार आइरहने किसिमको रहेछ 2025 को। त्यो 2025 को नै धेरै चाहिँ घर बस्तीलाई चाहिँ धेरै क्षति गरेन, ड्राई पोर्ट अनि त्यहाँबाट कस्टम अफिस र हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टलाई मात्रै धेरै चाहिँ असर गरेको थियो। अब अहिले तिन चार बस्ती त कति पनि देखिँदै मान्छेहरूले देखिँदै घर पनि देख्दैछ, रसुवागढी भयो अनि यो खोले गाउँ भन्ने भयो, भट्टे खोलाको गाउँ भयो, अनि त्यो तातोपानी एरियाको भयो, अनि त्यसपछि स्याब्रुबेसी तिनीहरू त हो सबै, अनि त्यसपछि मैलुङको पनि एउटा चाहिँ क्याम्प, तिनीहरू त बस्तीहरू नै भयो। त्यो भए हुनाले यसलाई चाहिँ हामीले कलर नै यो चाहिँ धेरै पछि आउने किसिमका त्यस्ता बाढीहरू हो भन्ने चाहिँ मलाई लाग्यो।
0: नरेन्द्र सर, विज्ञानको नजरबाट हेर्दा पहाडी र रसुवा जस्ता हिमाली जिल्लाहरू भू विपदका दृष्टिकोणबाट यति धेरै संवेदनशील र कमजोर हुनुको मुख्य कारण चाहिँ के हो?
1: एउटा त के भन्दाखेरि भौगोलिक हलचल क्रियाशील छ, टेक्टोनिक भन्छ कि, भूकम्प चाहिँ गइरहन्छ। 2015 सालको भूकम्पमा त्यही अहिले गएको थामको पूर्वपट्टिको भागमा पहाड चाहिँ एउटै हो, पूर्वपट्टि फर्किएको मोहडा फर्किएको भागबाट चाहिँ लाङटाङमा चाहिँ यस्तै हिउँ पहिरो, तर त्यो बेला ढुङ्गा चाहिँ त्यति धेरै ठुल्ठुला ढुङ्गा ढुङ्गै भाँसिएको चाहिँ देखिएको थिएन। यो हिउँ पहिरो गएर लाङटाङको तिहाई जस्तै बस्ती चाहिँ उजाड गरेको थियो होइन। त्यसले हेर्दाखेरि अहिले चाहिँ यो उत्तर पश्चिम फर्किएको ढालबाट त्यसरी निस्क्यो र अहिले चाहिँ बढी ठुलो चट्टानहरू पनि झरेको हुनाले त्यो चाहिँ हिन्दी नै ठिक्चिएर उछुटियो भन्ने किसिमको चाहिँ आएको छ। तर अब हामीसँग त्यहाँ रिकर्डेड डाटाहरू टेम्परेचरमा आएको परिवर्तन अनि त्यसपछि त्यो हलचलको बेलामा 2015 क्र्याकहरू पनि आएको थियो कि त्यहाँ चट्टानहरूमा, ती कुराहरू हाम्रोमा चाहिँ धेरै अध्ययन नभएको हुनाले साइन्टिफिकली प्रुभ गरेर यही नै हो भन्ने चाहिँ हामीसँग चाहिँ खालि अन्त यस्तो भएको थियो भनेर देखाउने कुरा मात्रै हो। तर यहीँको लागि गर्न चाहिँ अलिक गाह्रो छ, तैपनि अब विभिन्न विभागका विज्ञहरूको एउटा टोली बनाएर यसको चाहिँ राम्रो अध्ययन गर्नुपर्छ, किनभने यो नेपालमा पर्छ है। 2016 चाहिँ जुन फुट्यो चाइनामा पर्छ, अब टिबेटमा चाहिँ नेपाली गएर रिसर्च गर्न अलिक गाह्रो छ, यो चाहिँ नेपालमै परे हुनाले हामीलाई चाहिँ त्यो नेपालले नै गएर त्यो स्टडी गरेर अब के रहेछ त्यो चाहिँ सही तथ्याङ्कहरू के के निकाल्न सकिन्छ, म्यापिङहरू गरेर स्नोको म्यापिङ, आइसको म्यापिङ, रकको म्यापिङ, अरू म्यामफम्सहरूको म्यापिङ गरेर एउटा चाहिँ स्टडी गर्यो भने केही निस्कन सक्छ। त्यो भावनाले यो एउटा गरिहाल्नु पर्ने काम चाहिँ त्यो देखेछ।
0: नरेन्द्र सर, नेपाल बाढी पहिरोको उच्च जोखिममा रहनुको पछाडि प्राकृतिक कारण हो कि मानवीय कारण हो?
1: दुईटै छ, दुईटै कारण छ। अघि मैले भने विज्ञानमा चाहिँ के हुन्छ भने कहिले कहिले दुईटा विपरीत थ्योरीहरूले काम गरे पनि हुन्छ क्या। विज्ञान जस्तो रुख लगायो भने पहिरो जान्छ कि रुख नलगाए चाहिँ पहिरो जान्छ भन्ने किसिमको, रुखको चाहिँ जरा धेरै भयो भने त्यसले चाहिँ माटोलाई समातेर पहिरो जानबाट उच्छ हुनबाट कम हुन्छ, यदि जरा नभएको रुख छ भने त्यसले उमेज मात्रै दिन्छ पहिरो जान सक्छ। त्यसमा हुनाले त्यस्तै विभिन्न रिलेसनसिपहरू विभिन्न कारणले हुन्छ कि। अब जस्तो रुख लगाउने रुख मात्रै भनेर त्यसको जरा कस्तो डेन्स कस्तो छ, त्यसको जराको लम्बाई कस्तो छ, त्यसले माटोलाई कसरी समातेछ, त्यो अध्ययन नगरिकन खालि प्लान्टेसन गरेर मात्रै पहिरो चाहिँ थालिन्छ भन्ने कुरो चाहिँ होइन। त्यसमा हुनाले हामीले चाहिँ एकदम माइनोरिटी हेरेर फेरि एसोसिएसनहरूलाई हेरेर त्यो अध्ययन गरेर त्यसबाट आएको नतिजालाई यो विपद व्यवस्थापनका कार्यहरूमा सुझावहरूलाई समेट्यो भनेदेखि अलिक कम गर्न सकिन्छ। अब जस्तो अब मान्छेहरू अहिले चाहिँ डेमोग्राफीमा जनसङ्ख्याको बनावटमा फरक आयो, जम्मै मान्छे पहाडबाट बाहिर काम गर्न गइरहेको छ, पहाडी भएको जम्मै बाँधो बस्यो, त्यो बाँधोको पनि दुईटा किसिमको, खेती गरेर जम्मै मैस्टर नभएको ठाउँमा चाहिँ खाली छोड्यो भने त्यहाँ पनि पहिरो आउँदो रहेछ, त्यहाँ चाहिँ भल्ने बगार लाग्दो रहेछ। अब अलिकति के भने न्युट्रिएन्ट भएको मोइस्चर पनि भएको ठाउँ हो भने भेजिटेसन आउँदो रहेछ, भेजिटेसन आयो भने राम्रो भयो होइन, आएन भने चाहिँ नराम्रो भयो। त्यसो हुनाले यसका विभिन्न पक्षहरू छन्, त्यसलाई अलिक गहिरिएर हामीले अध्ययन गर्नुपर्छ, त्योबाट आएको नतिजालाई हामीले योजनामा लागू गर्नुपर्ने।
0: हामीले गर्ने विकास निर्माणका गतिविधिले गर्दा पनि विपदको जोखिम बढेको देखिन्छ।
1: यसमा चाहिँ के छ भने तपाईँको विपद आइरहन्छ कि, यो हाम्रो नेपालमा मात्रै होइन, अमेरिकाको फ्लोरिडामा मायामी नै एकदम चाहिँ बाढी आएर मान्छेहरू हताहत भइरहेको, क्यालिफोर्नियामा हेर्नुहोस् त्यहाँ त्यो पनि एउटा चाहिँ यो भूकम्पको एउटा त्यहाँ पनि त्यसरी चाहिँ हताहत भइरहेको। तर उनीहरूकोमा चाहिँ के डेभलप भएको छ भने त्यो हताहत भएपछि रेस्क्यु रिलिफ इन्सुरेन्सले चाहिँ सम्पत्तिलाई अलिकति रिकभर गराइदियो, त्यस्ता किसिमका सिस्टमहरू डेभलप भन्छन् भने अन्तर्गत के भने अमेरिका अन्त त्यहाँ मान्छेहरू के भन्छन् भने अहिले आएको विपदको त्यो फ्लडको चाहिँ मार्ग हेरेर त्यो मार्गभन्दा तल मान्छेलाई बस्नु नदिने भन्ने किसिमको हल्ला पनि आइरहेको छ इन्टरभ्यूहरू न्युजहरू. त्यसो गर्यो भने कालो राख्ने डाँडामा लगे पहिरो आउँछ खोलामा लगे बाढी आउँछ. के भनेदेखि हामीले सर्टेन लेभलमा हेरेर हामी कसरी त्यसो गर्यो भने अनुकूलनमा चाहिँ हामीले चाहिँ बढी ध्यान दिनुपर्छ. हामीले त्यो अर्ली वार्निङको व्यवस्था गर्नुपर्छ. अब तपाईँले भने जस्तो अब यो बाढीको चाहिँ हाम्रो कारण चाहिँ विभिन्न एउटा ठुलो बाढी आउने कारण चाहिँ हिमताल फुटेर अहिले चाहिँ हिउँ पौलिएर हिउँ नदी छुट्टिएर यो चाहिँ भने हिमाली क्षेत्रबाट बाढी आउने हो. त्यहाँ पानी तल पानी परोस् नपरोस् माथिबाट आइरहेको. अर्को चाहिँ अहिले चाहिँ के भएको छ भने तपाईँको हुन त पहिला पनि यो पहिरोले ठुलेर ठुलो लेख भनेर त्यो फुटेर आउने पहिला भौगोलिक समयमा पनि नभएको होइन. जस्तो ताल भन्ने मनाङको ताल भन्ने अनि यो बगर छाप भन्ने चाहिँ तपाईँको तामाकोसीमा त्यहाँ चाहिँ छन् कि पहिला धेरै पहिला चाहिँ त्यो पहिरो आएर नदी थुनेर फुटेर फेरि बाढी आयो. अब अहिले चाहिँ अहिले तुरुन्तै चाहिँ तपाईँको माझीमा आयो माझी नदी थुनियो त्यो पार्थे भन्ने पहिरोबाट जुरे भन्ने ठाउँमा चाहिँ दुपाल्टोमा त्यो बाढी आयो त्यो थुन्यो. त्यो थुनेर माथिपट्टि इनुन्डेसन पानीको पोखरी बनाएर घरहरू पानीको पोखरीभित्र परे. यो हाइड्रो पावरहरूको चाहिँ पावर हाउसहरू त्यो चाहिँ त्यसमा परे. फुटेपछि तल बाढी आएर काटान गऱ्यो समस्या गऱ्यो. त्यसो हुनाले यो किसिमको रिलेसनसिप छ भनेर इस्टाब्लिस त भइसकेको छैन. तर यो धेरै छोटो समयमा धेरै पानी पर्नाले ठुल्ठुलो ल्यान्डस्लाइड जाने चान्सेसहरू बढ्यो र चाहिँ खोलाहरू थुनियो. त्यो खोला फुट्दाखेरि तल बसेको मान्छेहरूलाई त्यो गऱ्यो. त्यसो हुनाले पानी पर्दा मात्रै बाढी आउँछ भन्ने हामीले त्यो भन्नु भएन. हाम्रो भौगोलिक चाहिँ हाम्रो अवस्थितिको चाहिँ हामीले ख्याल गर्नु पर्यो कि माथि चाहिँ हिउँ छ त्यो पौडिएर पनि बाढी भएर आउन सक्छ. बिचमा चाहिँ परेको पानीले पहिरोहरू लगाएर थुनेर पनि त्यो फुटेर पनि बाढी आउन सक्छ. र ठुलो पानी परेको बेलामा आफै बाढी आउँछ गर्दाखेरि चाहिँ तिन चार प्रकारबाट चाहिँ बाढी आउन सक्छ भन्ने चाहिँ हामीले त्यो जानकारी सबै तहमा चाहिँ त्यो जानकारी हुनु पर्छ.
0: यहाँ लामो समयदेखि जलवायु परिवर्तनका क्षेत्रमा पनि अध्ययन अनुसन्धान गरिरहनु भएको छ. हाम्रा हिमालहरू जलवायु परिवर्तनको कतिको जोखिममा देखिन्छन्?
1: हिमालयको पनि तपाईँको हामी चाहिँ सेन्ट्रल हिमालयको दोस्रो हिमालमा पर्छौँ. पश्चिमपट्टि चाहिँ तपाईँको अर्कै किसिमको हावा पानी छ कि मेडिटेरियन भन्छ. विन्टरमा पानी पर्छ त्यहाँ चाहिँ. हाम्रो यहाँ यतापट्टि पानी पर्ने पनि समरमा पानी परेर हिउँ पर्ने पनि समरमा. समर भनेको बर्खामा र पौडरी पनि बर्खामा. तपाईँ सबै एकैचोटि हुने हुनाले हाम्रा खोलाहरू पश्चिम हिमालको दाँचोमा हाम्रा खोलाहरू बढी बारिससित सम्बन्धित छ. त्यो प्रकृति हिसाबले पनि छन् त्यस्तो किसिमको. किनभने यता पूर्व र मध्य हिमालयमा चाहिँ बढी पानी पर्छ र त्यो चाहिँ बर्खामा इन्डियन मनसुनबाट बढी भएको हुनाले अलिकति फरक छ. त्यसैले गर्दा हाम्रो यो भाग चाहिँ अरू क्षेत्रको भागमा बढी चाहिँ यो विपदले चाहिँ प्रभाव पार्ने विपदहरू आइरहने यो चाहिँ खास गरेर बाढी र पहिरोको चाहिँ विपद. अर्को चाहिँ अब भूकम्प पनि बेला बेलामा आइरहन्छ. त्यसो भए हुनाले यो बढी संवेदनशील ठाउँमा छ. जलवायु परिवर्तनले गर्दाखेरि टेम्परेचर बढेर त्यो तापक्रम बढेर हिमाली क्षेत्रमा हिउँहरू खलबलिने जमिनभित्र भएको तुसारोहरू खलबलिने नदीहरू खलबलिने मैले पौलने भएको हुनाले बढी डाइनामिक छ. त्यसैले गर्दा बढी बाढीहरू आइरहनु सक्छ. हामी त्योबाट बच्नको लागि हामीले अनुकूल के गर्ने कसरी गर्ने अनि कसरी बच्ने हामी त्यो उपायको खोजी गरेर विपद प्रिपेयरनेसमा हामी त्यो कार्यहरू हामीले राखेर समावेश गरेर कार्यान्वयन गर्नुपर्छ.
0: नरेन्द्र सर, विपदको जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीले तत्काल गर्नुपर्ने कामहरू के हुन्?
1: हामीले चाहिँ अहिले हेर्दाखेरि विपदले चाहिँ के गर्यो भने घरहरू धेरै ढलायो है. अनि हाइड्रोलिसिन प्रोजेक्टहरूको ड्यामहरू सबै बगायो एउटा पनि छैन है. माथि र स्वागढीको पनि 2025 पनि पोसेको थियो सिलिन्डर पनि र स्वागढी पनि र लाङटाङमा पनि. भनेपछि भौतिक पूर्वाधारहरू विकासका पूर्वाधारहरू निर्माण गर्दाखेरि सर्टेन गाइडलाइन्सहरू यो विपद आयो भने कसरी बच्ने के गर्ने जस्तो अब हामीसँग कम्युनिकेसनै भयो. टनेल भित्र भएको मान्छे र बाहिर भएको मान्छेको बिचमा वार्ता नै गराउन सकिएन. बाढी आयो है तिमीहरू त्यसरी बाहिर निस्क भाग यसरी टनेलको माथिल्लो भागतिर जाओ जस्तो चिलिन्डरमा चाहिँ माथिबाट पानी आउन बन्द गरिदियो भने त्यो यो भरोसु पानी होइन होइन. त्यस्तो किसिमको चाहिँ पद्धति नै हामीले विकास गर्न त्यो पद्धति कतिको विकास भएको छ म त्यो क्षेत्रको मान्छे होइन. तर हाम्रो नेपालमा त्यो पद्धति नभएर सबै टनेलमा मान्छेहरू त्यसरी हतात भएको छ कति भनेर यो चिन्ता भएको छैन. तर अहिले उद्धार त भइरहेको छ. त्यसो भए हुनाले यस्तो कुराहरूमा यो डिजाइनहरू एलाइनमेन्टहरू सडक कहाँबाट लाने तपाईँको मैदानबाट माथि तपाईँको हाकुदेखिसम्मको सडक चाहिँ त्यो खोलाबाट अलिकति माथि भएको हुनाले त्यो बिगारे छैन अहिलेको बारे जस्ता तस्तै. भनेपछि हामीले सडक लाँदाखेरि यसरी लानु पर्ने छ भनेर यो बाढीलाई हामीले राम्रो अध्ययन गरेर यस्तो यस्तो काम चाहिँ हामीले चाहिँ सडक बनाउँदा यताबाट बनाउने अनि घरहरू निर्माण गर्दा अलिकति के हुन्छ भनेर सेन्ट्रामा एउटा बाढी आएको. त्यो सेन्ट्रामा के भने ढोका लगि जम्मै खोलातिर फर्काएको छ घरको. एकजना मान्छेहरू पछाडि झ्याल हालेर त्यो झ्याल फुटाएर ऊ पछाडिबाट गयो. त्यसो हुनाले झ्यालहरू ढोकाहरू कता फर्कायो भने कसरी चाहिँ कुलो बनायो भने हामी बच्न सकिन्छ, के गर्नुभएछ भने त्यो चाहिँ हामीले राम्रो अनुसन्धान गर्नुपर्ने देखिन्छ। अब सरकारले कति अनुसन्धानमा लगानी गर्न सक्छ होइन, त्यसले गर्दाखेरि पनि एउटा इन्फर्मेसनको ग्याप एकातिर काम भइरहेछ, अर्कोतिर जुन चाहिँ हामीले पाएको चाहिँ फाइन्डिङहरू त्यो चाहिँ हामीले पोलिसीमा काम सकेको छैन, त्यो पनि एउटा कमजोरी छ। यस्ता कमजोरीहरू हटाउनु भयो।
0: नरेन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ। बाढी र पहिरोबाट आफू र आफ्नो परिवारलाई जोगाउन आम नागरिकले तुरुन्तै अपनाउनु पर्ने उपायहरू के के हुन्?
1: यो चाहिँ के भने तपाईँको यो अहिलेको बाढीको लागि मात्रै हेरेर भन्न चाहिँ अलिकति के भने यो धेरै ठुलो यो सवार भएको हुनाले यो अनुसारकै यस्तै भनेर भन्न त गाह्रो छ। तर पहिला पहिलाको बाढीहरूलाई हेरेर हेर्दाखेरि म्यापहरू बनाउनु पर्यो, खोलाको यतिसम्म यस्तो यस्तो हो भनेर यो के कुरो जनताले के भने देखेपछि भोगेपछि उनीहरूको पर्सेप्सन उनीहरूको चाहिँ विचारमा परिवर्तन आउँछ। देखेका छैनन् भोगेका छैनन् भने जति भने पनि हुँदैन होइन, हुन त अब त्यो देखे भोगे पनि मान्छेको प्रवृत्ति के छ भने जति वर्ष बित्दै गयो त्यति बिर्सँदै जान्छ, घटनाको चाहिँ बिर्सन त्यस्तो त छ। तैपनि अब यो विद्यार्थीहरूलाई साधारण मान्छेहरूलाई यो डकुमेन्टरीहरू बनाएर हामीले यस्तो छ है भनेर उनीहरूलाई विश्वास दिन पर्यो र पूर्व सूचना दिने कम्युनिटी बेस ठुल्ठुलो साइडहरू फेल पनि हुन्छ होला के होला, तर कम्युनिटी बेस माथिको कम्युनिटीले तलको कम्युनिटीलाई इन्फर्मेसन दिने, इन्फर्मेसन आएपछि आफू चाहिँ सतर्क हुने, भाग्ने, भागेर कुन बाटो जाने, कहाँ गएर बस्ने, यस्ता कुराहरू पहिले नै उनीहरूले त्यसलाई चाहिँ जानकारीमा लिने। अस्ति एउटाको इन्टरभ्यू आइरहेको छ, त्यहाँबाट भागेको बाटो पनि छैन, गोइन्थाम पनि छैन, कहाँ गएर बस्ने भनेर चाहिँ एकजना स्टाफले चाहिँ भनिरहनु भएको छ। कमसेकम त्यत्रो हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टले यस्तो किसिमको डिस्यास्टर आयो भने तपाईँले बस्छन् यहाँ है, यहाँ खाने पानी छ, यहाँ चाहिँ टोइलेटहरू छ, यस्तो व्यवस्था छ, यहाँ गएर बस्नु, त्यस्तो किसिमको प्रोभिजन गर्नु त धेरै पैसा लाग्दैन। तर त्यति पनि भएन, पहिला भएन भनेर गाली गर्ने हो कि भएन भनेर दुःख मान्ने होइन कि अब चाहिँ त्यो गऱ्यो भने हामी केही मात्रामा जोखिमलाई व्यवस्थापन गर्न सक्छ।
0: हस्, यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धन्यवाद।
1: तपाईँलाई पनि धन्यवाद, मेरो आफ्नो अनुभवहरू पस्ट्याउने समय दिनुभयो, धन्यवाद।
0: अहिले सुन्नुभयो भूगोल विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र खनालसँग गरिएको कुराकानी। यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

DTH सेवा जिस हो डिश हो खुशी को कनेक्शन। नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

र नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा देश।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। आज संविधान दिवस। संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यही सन्दर्भमा संघीय राजधानी काठमाडौँको सैनिक मञ्च टुरीखेलमा अहिले संविधान दिवसका उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। अब हामी सो कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि यहाँहरूको ध्यान सैनिक मञ्च टुरीखेलतर्फ आकर्षित गर्दैछौ। सैनिक मञ्च टुरीखेल।
1: नमस्कार। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सैनिक मनसुनी खेलमा आयोजना गरिएको मूल समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारणमा जुटेका छौँ। यहाँहरूलाई यो कार्यक्रममा हार्दिक स्वागत छ। आज विशेष दिन संविधान दिवसको यो समारोह केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन, यो हाम्रो राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र समावेशी नेपालको साझा सङ्कल्पलाई सम्झने महत्त्वपूर्ण अवसर पनि हो। संविधान दिवसको यो अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। संविधान दिवस मूल समारोहको प्रत्यक्ष प्रसारणको लागि सहकर्मी उद्धव सिंह च्वागडी, भानुभक्त खड्का र म शान्ति राणा उपस्थित छौँ भने प्रविधि संयोजनतर्फ रामकाजी आचार्य, रामप्रकाश महतो, नवराज शाही, सुदर्शन आचार्य त्यस्तै काशीराम खड्का हामी सँगै हुनुहुन्छ। देशका विभिन्न भूगोल, समुदाय, भाषा, संस्कृति र पहिचानलाई एउटै राष्ट्रिय भावनामा जोड्दै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसलाई देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यसै क्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन गठन गरिएको मूल समारोह समितिले सैनिक मञ्च टुरीखेलमा औपचारिक समारोहको आयोजना गरेको छ। यस समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलजीको आगमनसँगै हाम्रो कार्यक्रम प्रसारण पनि अगाडि बढ्दै जानेछ। यति बेला यस पछिको प्रस्तुतिको लागि सहकर्मी उद्धव सिंह च्वागडी सरलाई म माइक्रोफोन हस्तान्तरण गर्दैछु।
2: धन्यवाद शान्तिजी। यति बेला हामी सैनिक मञ्च टुरीखेलबाट प्रत्यक्ष प्रसारणमा जुटेका छौँ र अहिलेसम्मको यो कार्यक्रमको मूल समारोहको कार्यक्रमको कुरा गर्दाखेरि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालज्यूको आगमन भइसकेको छ। त्यसै गरी प्रतिनिधि सभाका सम्मान्य सभामुख डोल प्रसाद अर्यालज्यूको आगमन पनि भइसकेको छ। यसै गरी सम्मान्य प्रधान न्यायाधीशज्यू डाक्टर मनोज कुमार शर्माको पनि आगमन भइसकेको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको पनि आगमन भइसकेको छ। यसै गरी विशिष्ट अतिथि सम्माननीय उपराष्ट्रपति राम साहेब प्रसाद यादवज्यूको पनि आगमन भइसकेको छ र प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आगमनसँगै यस कार्यक्रमको औपचारिक रूपमा सुरुवात, आजको यो विशेष समारोहको कार्यक्रमको सुरुवात गरिनेछ। यति बेला यो सैनिक मञ्चको दृश्यको कुरा गर्दाखेरि मौसमको कुरा गर्ने हो भने अत्यन्त घमाइलो वातावरण छ, पानी परेको छैन, घाम लागेको छ र निकै ठुलो सङ्ख्यामा यहाँ उपस्थिति देख्न सकिन्छ। विशिष्ट अतिथिसँगै मन्त्रीगण, त्यसै गरी सांसद, राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका मान्य सांसदहरू, त्यसै गरी विदेशी कूटनीति नियोगका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको देखिन्छ। सँगसँगै राष्ट्र सेवा कर्मचारी, सुरक्षा अधिकारी लगायतको ठुलो उपस्थिति यहाँ देखिन्छ। त्यसै गरी सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति हामीले देखिरहेका छौँ। सँगै हामीले दक्षिणतर्फको दृश्य हेर्ने हो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जुन मार्च पास गर्ने समूह टोली छ, अलग अलग लाइनमा यहाँ लामबद्ध भएर तयारी अवस्थामा रहेको छ मार्च पासका लागि भने यो सँगै अब यो कार्यक्रमका लागि खास गरेर भन्यो भने हाम्रो नेपालको संविधान जुन एउटा ऐतिहासिक दस्तावेज हो, यो दस्तावेजलाई यति बेला भव्य रूपमा मनाउने क्रममा विविध कार्यक्रमको आयोजना गरिएको छ। हो, यति बेला हामीले देशमा एक प्रकारको विपत्तिको सामना गरिरहेका छौँ र यही सन्दर्भमा हामी दुःखका साथ भन्नुपर्छ, हामी यो राष्ट्रिय संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ। हामीलाई भर्खरै प्राप्त भएको जानकारी अनुसार प्रमुख अतिथि एवं सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आगमन हुँदैछ र उहाँको आगमनपछि सलामी अर्पणसँगै राष्ट्रिय गान र झण्डोत्तोलनको कार्यक्रम अगाडि बढाइनेछ। सँगसँगै आजको कार्यक्रमको कुरा गर्दाखेरि ज्ञात अज्ञात शहीद एवं जेएनजी सुशासन योद्धाहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पणसँगै 2083 साल भदौ 10 गतेको भोटेकोशी त्रिशुली बाढीमा परि मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गर्ने कार्यक्रम पनि रहेको छ। त्यसपछि नेपाली सेनाको हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बैलुन उडाउने कार्यक्रम पनि आजको कार्यक्रममा समावेश गरिएको छ। साथै सो कार्यक्रम पश्चात हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अङ्कित ब्यानर रिङ रोड वारपार प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ। यसैगरी नेपाली सेनाद्वारा शान्तिका प्रतीक परेवा उडाउने कार्यक्रम रहेको छ। यसैगरी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालद्वारा संक्षिप्त मार्च पासको कार्यक्रम रहेको छ भने नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालद्वारा संक्षिप्त ब्यान्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। यसैगरी संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भएपछि यो कार्यक्रम विधिवत रूपमा सम्पन्न हुने कार्यक्रम रहेको छ। भानुजी, यति बेला सम्माननीय राष्ट्रपतिज्यूको आगमनसँगै यहाँको माहौल अब बिस्तारै बिस्तारै मूल समारोहमा परिणत हुने कार्यक्रम रहेको छ, थप कुराहरू तपाईँलाई के जानकारी छ?
3: हस्, धेरै धेरै धन्यवाद उद्धवजी। अहिले यहाँले भन्नुभयो जस्तै अब यो संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको औपचारिक कार्यक्रम अगाडि बढिराखेको छ। अहिले हामी देख्दैछौँ यो समारोहको प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलजीको यहाँ आगमन भइसकेको छ मूल समारोह स्थलमा, र राष्ट्रपतिज्यूले अहिले सलामी ग्रहण गर्दै गर्नु भएको दृश्य हामीले यहाँ देखिराखेका छौँ। यो उत्तर दक्षिण भएर मोहडामा भएर रहेको यो विशेष मञ्चको अग्रभागमा अवस्थित यस्तो विशिष्ट समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री राष्ट्रपतिजीहरूले सलामी ग्रहण गर्ने विशेष स्थानमा अहिले सम्माननीय राष्ट्रपतिज्यूले सलामी अर्पण सलामी ग्रहण गर्दै हुनुहुन्छ। नेपाली सेनाको एउटा टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरिराखेको दृश्य अहिले हामी देखिराखेका छौँ। अघि सहकर्मी साथीहरूले भने जस्तै यो संविधान दिवस तथा राष्ट्रिय दिवसलाई उत्साहपूर्वक ढङ्गले मनाउने सन्दर्भमा विशेष उत्साह सञ्चार भएको यहाँ देखिन्छ। रङ्गीचङ्गी ध्वजा पताकाहरू र राष्ट्रिय झन्डाले यो परिसर अत्यन्तै शोभायमान भएको दृश्य हामीले यहाँ देख्न सक्छौँ। र अहिले सम्माननीय राष्ट्रपतिज्यूले सलामी ग्रहण गर्नु भइरहँदाखेरि अहिले यहाँ उपस्थित विशिष्ट महानुभावहरू आफ्नो स्थानमा उभिएर सम्मान व्यक्त गरिराख्नु भएको हामीले देखिराखेका छौँ। र सलामी ग्रहण गरिसकेपछि सम्माननीय राष्ट्रपतिज्यू अहिले विशेष मञ्चमा उहाँका लागि तयार गरिएको आसनतर्फ अगाडि बढिराख्नु भएको दृश्य देखिन्छ। र मञ्चमा अहिले यो विशेष मञ्चमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको उपस्थिति भइसकेको छ यस अगाडि नै। र प्रधानमन्त्रीसँगै सम्माननीय प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा उभिनु भएको हामीले देखिराखेका छौँ। र सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यू पनि सम्माननीय राष्ट्रपतिज्यूको स्वागतका लागि अभिवादन गरिराख्नु भएको दृश्य अहिले हामीले देखिराखेका छौँ। र अहिले सम्माननीय राष्ट्रपति प्रधानमन्त्री प्रधान न्यायाधीश उपराष्ट्रपति ज्यूको लागि तयार गरेको विशेष आसनको पछाडिपट्टिको भागमा अहिले हामीले देखिराखेका छौँ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पनि यो समारोहमा उपस्थिति भएको दृश्य हामीले देखिराखेका छौँ। र त्यससँगै बाबुराम भट्टराई गएको त्यो रोहमा गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ, मन्त्री सोभिता गौतमलाई पनि हामीले देखिराखेका छौँ। त्यस्तै यो समारोहमा जङ्गी निजामती सेवाका विशिष्ट राष्ट्रसेवक अधिकारीहरूको ज्यूको पनि यहाँ उपस्थिति छ। त्यस्तै नेपाल स्थित विदेशी राजदूतहरू कूटनीतिक नियोगका प्रतिनिधि ज्यूहरू पनि आफ्नो आसनमा बसिराख्नु भएको दृश्य हामीले यहाँ देखिराखेका छौँ। र हाम्रो यो दायाँतर्फको उत्तरतर्फको यो भागमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकारीहरू पङ्क्तिबद्ध ढङ्गले बसिराख्नु भएको छ। र यो मञ्चको अगाडिपट्टिको भागमा यो शहीद गेटतर्फ संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 लेखिएका तिनवटा ठुलो ब्यानरहरू टाँगिएको छ। र यो अघि उद्धवजीले भन्नुभए जस्तै आज धेरै लामो कार्यक्रम आयोजना हुँदै छैन। हामी राष्ट्रिय विपत्तिले निम्त्याएको शोकपछि हामीले यो कार्यक्रमलाई धेरै लामो नतय गरिएको बुझेका छौँ। विशेष गरी मार्च पास, ब्यान्ड प्रदर्शन लगायतका

0: अब ज्ञात अज्ञात शहीदहरू एवं जेन्जी सुशासन योद्धाहरूप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली तथा 2083 भदौ 10 गते भोटेकोशी त्रिशुली बाढीमा परि मृत्यु हुनुभएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै आत्माहरूको चिर शान्तिका लागि एक मिनेट मौन धारणका निम्ति हार्दिक अनुरोध गर्दछु।
1: जोडीको एउटा दस्तावेज हो, राष्ट्रिय दस्तावेज हो, यसप्रति हाम्रो गौरव रहेको छ र यस सँगसँगै अहिले चाहिँ नि शहीदहरूप्रति मौन धारण गर्ने कार्यक्रम रहेको छ। अब यो संविधानको विशेषताको कुरा गर्दाखेरि यसको राज्यको स्वरूप नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा विकास गरिएको छ अथवा यसको देशलाई 7 प्रदेशमा विभाजन गरिएको छ। त्यसै गरी 3 तहको सरकार, सङ्घ, प्रदेश र स्थानीय तहको सरकार रहेको छ भने राज्यको मूल चरित्र धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वको व्यवस्था, त्यसै गरी बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त जस्तो कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतको एक किसिमको शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गरेको छ। अनि शासकीय संरचनाको कुरा गर्दाखेरि सङ्घमा राष्ट्रपति, राजकीय प्रमुख, त्यसै गरी प्रधानमन्त्री, कार्यकारी प्रमुख, 2 सदनात्मक सङ्घीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभाको व्यवस्था गरिएको छ। प्रदेशमा प्रदेश सभा र प्रदेश सरकारको व्यवस्था गरिएको छ भने स्थानीय तहमा गाउँपालिका र नगरपालिका 753 स्थानीय तह गरेर देशलाई एक प्रकारले शक्ति बाँडफाँड र एउटा विकेन्द्रीकरणको सिद्धान्त अपनाएको नेपालको संविधान हो। यति बेला हामी आकाशमा देखिरहेका छौँ नेपाली सेनाको हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अङ्कित झन्डासहित पुष्पवृष्टि भइरहेको छ। यो अत्यन्त सुन्दर दृश्य देख्न सक्छौँ हामीले, गौरव गर्न लायकको विषय छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 ब्यानरसहित पुष्पवृष्टिसहित यति बेला नेपाली सेनाको हेलिकप्टर
0: तथा राष्ट्रिय दिवस 2083 अङ्कित ब्यानर प्रदर्शन गर्दै चक्रपथ परिक्रमा हुनेछ। अब मैदानबाट रङ्गी चङ्गी बेलुनहरू उडाउने कार्यक्रम रहेको छ।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। संविधान सभाबाट नयाँ संविधान जारी भएको 11 वर्ष पुरा भएको छ। सार्वभौम संविधान सभाबाट 2072 असोज 3 गते संघीयता सहितको नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ। संविधान दिवसको अवसरमा शनिबार संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुण्डिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत सहभागी हुनु भएको छ। समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले मार्च पास गरेका थिए भने शान्तिको प्रतीक परिवार समेत उडाइएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 असोज 3 गते नेपालको संविधान जारी गर्नु भएको घोषणा गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा दियोस् मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो कामना गर्नुभएको हो। संविधानले बहुजातीय, बहुभाषी एवं बहुसंस्कृतिलाई सम्मान संरक्षण प्रदान गरेको बताउँदै

गाल्न सकिन्छ, त्यही नै अमर जीवन बन्न सक्छ। किनकि त्यो कठिन यात्रा मृत्युपछि धेरैको सम्झनामा जीवन्त रहन्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि म रुक्मिणी पोखरेल। कार्यक्रम घर संसार यहाँहरूले प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचार पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी एफएम ब्यान्ड 98.1 र 103 मेगा हर्जका साथै www.radionepalonline.com.np www.radionepal.gov.np का साथै मोबाइल एप र रेडियो नेपालको फेसबुक पेज मार्फत पनि संसारभर सुन्न सक्नुहुन्छ। साँच्चीकै भन्ने हो भने जीवन कुनै पनि प्राणीको सहज हुँदैन, त्यो त समय अनुकूल आफूले सहजता बनाउन सक्नुपर्छ। हाम्रो चाहना आवश्यकता अनगिन्ती हुन सक्छन्, साथै बाध्यता पनि आफ्नै हुन्छन्। जीवन एक भोगाई हो जुन हामीले दैनिक भोगिरहेका हुन्छौँ। त्यो भोगाई हाम्रो पारिवारिक परिवेशसँग जोडिएको हुन्छ। परिवारमा भएका ठुलादेखि सानासम्मका सबै सदस्य भित्र मायालु भावना सहित राम्रो वातावरण छ भने त्यही घर परिवार यो संसारमा सुखी हुन पुग्छ। किनकि त्यहाँ शान्ति हुन्छ, जहाँ शान्ति मिल्छ आनन्द मिल्छ, संसारको सबै सुख प्राप्त गरेको आभास हुन्छ, अनि त बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको संवाद अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछु यो सांगीतिक कोसेलीबाट। सत्यराज आचार्य र निशा देसारको स्वरमा रहेको छ, रचना रहेको छ राजु अर्यालको, भने संगीत रहेको छ गैरे सुरेशको।

0: यतिन्जेल यहाँलाई सुनायौं सांगीतिक कोसेली। यो सांगीतिक कोसेली पछि अब भने तपाईहरूलाई सुनाउँछौ अतिथिसँग गरिएको संवाद। आजका अतिथि हुनुहुन्छ खेमराज भण्डारी। धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर 1 जन्म भई हाल काठमाडौँमा बसोबास गर्दै आउनु भएको छ। अब राख्दैछौ उहाँसँग गरिएको संवाद। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौं। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हस्, धन्यवाद। खेमराज भण्डारी, घर मेरो धादिङ गजुरी गाउँपालिका वार्ड नम्बर 1। अहिले म काठमाडौँ महानगरपालिका वार्ड नम्बर 4 धुम्बाराई बस्छु। मेरो पेसा चाहिँ सुरक्षा व्यवसाय संघको अध्यक्ष पनि हो, कान्तिपुर सेक्युरिटी सर्भिस प्रणाली छ।
0: हजुर, सुरक्षा व्यवसाय संघको अध्यक्ष हुनुहुन्छ यहाँ अहिले?
1: हजुर,
0: होइन, अनि कान्तिपुर सेक्युरिटी सर्भिस प्रणालीको पनि प्रबन्ध निर्देशक हुनुहुन्छ। एक प्रकारले भन्नुपर्दाखेरि समाज सेवातर्फै लागिराख्नु भएको छ।
1: प्रयास गरिरहेको छु म्याडम,
0: प्रयास गर्नुहुन्छ। हजुर, जन्म चाहिँ धादिङमै?
1: धादिङ, हजुर।
0: परिवारमा को को हुनुहुन्छ?
1: परिवारमा आमा हुनुहुन्छ,
0: हजुर,
1: अनि दाई हुनुहुन्छ, दुईजना भाइ, म माइलो।
0: हजुर, माइलो।
1: हजुर,
0: भनेपछि बुवा आमाका 4 भाइ छोरा।
1: हजुर, एकजना दिदी, दुईजना बहिनीहरू।
0: हजुर,
1: मेरो एउटा बाबु छ।
0: हजुर,
1: अहिले ब्याचलर पढ्दैछ इन्डियामा, आइटीमा ब्याचलर गर्दैछ अहिले। नानी चाहिँ बृहस्पति स्कुलमा पढ्दैछ।
0: हजुर हजुर, कस्तो खालको वातावरणमा बाल्यकाल व्यतीत गर्नुभयो, हुर्किनु भयो, कस्तो खालको वातावरण थियो घरतिरको भनौँ न? जस्तो पढाइमा सहजता थियो कि अलिकति कठिनाइ हुँदा हुँदै पनि जीवन यहाँसम्म ल्यायो कि वातावरण कस्तो थियो?
1: यस्तो, त्यतिखेर पर्याप्त मात्रामा स्कुलहरू थिएन।
0: हजुर,
1: बाल्य अवस्थामा कुरा गर्ने हो भने हामी घरबाट चाहिँ करिब 1 घन्टा हिँडेर जानु पर्थ्यो
0: पढ्नको लागि।
1: हजुर, साधन थिएन,
0: स्कुल टाढा थियो। स्कुल
1: टाढा थियो।
0: हजुर,
1: 1 देखि 6 क्लाससम्म म हरेक दिन जान 1 घन्टा, आउन 1 घन्टा, 2 घन्टा हिँड्ने बानी नै परिसकेको थियो।
0: हजुर,
1: अनि 7 क्लासमा चाहिँ म तल बजारमा झरेँ, गजुरीमा आदर्श मावि झरे, त्यहाँ चाहिँ खास हिँड्नु पर्ने थिएन।
0: त्यहाँ चाहिँ अलिक सहज भयो,
1: अलिक सहज हुन्थ्यो।
0: हजुर, होइन, जस्तो हाम्रो देशको विभाजन, अहिले त परदेशमा गयो, अब तपाईँले पढ्दाखेरि राजधानी काठमाडौँ नै थियो।
1: हजुर,
0: होइन, काठमाडौँ राजधानीको नजिक भएको धादिङ र पनि 1 घन्टा हिँडेर स्कुल जानुपर्ने, क्या सुविधाको कुरा गर्दाखेरि अलिक कठिनाई नै भयो, होइन?
1: कठिनाई, एकदम कठिनाई। त्यतिखेर स्कुलै थिएन म्याडम,
0: विकासले फड्को मारेको थिएन।
1: थिएन, विकास पनि थिएन, बाटोघाटो थिएन, स्वास्थ्य उपचारको समस्या थियो, यातायातको समस्याहरू थियो।
0: हजुर,
1: कठिनाई थियो त्यतिखेरको अवस्था। पर्याप्त मात्र सञ्चार साधन पनि थिएन।
0: थिएन,
1: यस्तो टेलिफोनदेखि लिएर गएर चाहिँ यो सञ्चार कम्युनिकेसनको सेक्टरहरू थिएन त्यतिखेर।
0: हजुर,
1: हुलाको चाहिँ अलिअलि चाहिँ चिठी पत्र आदान प्रदान हुन्थ्यो। अब हामीले त्यतिखेर चाहिँ रेडियो नेपाल बाहेक अरू हामीले कुनै पनि सञ्चार सेवाको चाहिँ सुविधा लिन सक्ने अवस्था थिएन। एउटा रेडियो हुन्थ्यो, त्यो रेडियोको पनि एकदम महत्त्वपूर्ण चाहिँ भूमिका हुन्थ्यो। कतिखेर सञ्चार आउँछ, देश विदेशमा के भइरहेछ भनेर हामी बच्चामा पनि सुन्थ्यौँ कि।
0: हजुर,
1: घरमा रेडियो चाहिँ थियो।
0: कस्तो रेडियोका कुरा गर्दाखेरि बुवाले सुन्नुहुन्थ्यो रेडियो कि सानामा तपाईँले सुन्न पाउनुभयो बुवाबाट?
1: होइन, बुवाले
0: गाउँघरमा कसैले सुन्नुहुन्थ्यो?
1: होइन, रेडियो बोक्ने भनेको गाउँघरमा 1-2 मात्रै हो त्यतिखेर।
0: हजुर हजुर,
1: त्यो मध्येमा हाम्रो घरमा चाहिँ जहिले पनि रेडियो हुन्थ्यो, बुवालाई चाहिँ त्यो सञ्चार सुन्नै पर्ने। अब बुवाले सुन्दाखेरि त हामीले नै सुन्थ्यौँ।
0: भनेपछि तपाईँ बुझ्ने भएदेखि रेडियो नेपालसँग नजिक हुनुभयो, किनकि सुन्न पाउनुभयो?
1: सुन्न त पाइयो, सुन्न पाइयो, आज चाहिँ प्रत्यक्षै भेट्न पाइयो।
0: जस तपाईँको कर्मले यहाँसम्म डोरायो।
1: हजुर हजुर,
0: जुन काम गर्नु भएको छ त्यसले। अहिले चाहिँ एकदम व्यस्त केमा हुनुहुन्छ त?
1: अहिले म आफ्नै पेसा गरिरहेको छु, कान्तिपुर सेक्युरिटी सर्भिस।
0: हजुर,
1: यो संस्था चाहिँ 2055 साल असारको 16 म समेतको टिमले दर्ता गरेर विधिवत रूपमा सञ्चालन गरेको हो।
0: हजुर,
1: अहिले हामीले देशका विभिन्न ठाउँमा युवाहरूलाई, बेरोजगार व्यक्तिहरूलाई चाहिँ विभिन्न सेक्टरमा सेक्युरिटी गार्डदेखि लिएर गएर चाहिँ ड्राइभर प्लम्बरहरूमा चाहिँ हामीले जब दिइरहेछौँ।
0: धेरै युवाहरू विदेश पलायन हुने अवस्था पनि आइरहेको अवस्था छ, र यहाँले एउटा कान्तिपुर सेक्युरिटी सर्भिस खडा गरेर कसैलाई पनि पेसामा आबद्ध गराइराख्ने काम गरिरहनु भएको छ। यो चाहिँ एक प्रकारले सामाजिक सेवा जस्तो पनि, किनकि बेरोजगारलाई रोजगारीतिर आबद्ध गराउने
1: पेसा पनि हो, समाज सेवा पनि हो भन्नु।
0: हजुर हजुर,
1: ठिक होला कि जस्तो लाग्छ।
0: हजुर, पक्कै पनि। खासमा यो काममा लागिरहँदाखेरि कतिको सन्तुष्ट हुनुभएको छ?
1: यस्तो भएकोलाई सन्तुष्टि व्यक्त गर्दै अझ कसरी यसलाई गुणात्मक किसिमले अगाडि बढ्न सकिन्छ भन्ने कुरो प्रयास गर्नुपर्छ।
0: हजुर,
1: सन्तुष्ट त सायद कोही पनि नहोला, तर सन्तुष्ट मान्दै एउटा विगतदेखि अहिलेसम्मको एउटा भोगाई खटाई, एउटा मिहिनेतलाई एउटा शिक्षाको रूपमा लिँदै र आगामी कार्यदिशा कसरी अगाडि बढाउनु पर्छ भन्ने त्यतातिर सोच्नुपर्छ जस्तो लाग्छ।
0: हजुर, कस्ता कस्ता मान्छे आउनुहुन्छ, कस्ता कस्ता मान्छेसँग यहाँहरूले फेस गर्नुभएको हुन्छ, डिलिङ गर्नुपर्ने हुन्छ, के छ काम गरेर?
1: दुई किसिमको व्यक्तिहरू आउनुहुन्छ। सुरक्षाको हकमा चाहिँ प्रहरी आर्मीबाट रिटायर भएको व्यक्तिहरू आउनुहुन्छ जब खोज्दै।
0: हजुर हजुर,
1: अर्को चाहिँ जब नपाएको व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू आउनुहुन्छ, कहीँ हामीलाई जबको अवसर पाइन्छ कि भनेर आउनुहुन्छ।
0: हजुर,
1: सिभिलको हकमा हामी उनीहरूलाई तालिम गराउँछौँ, बेसी कुराहरूको हाम्रो एउटा सिलेबस हुन्छ,
2: हजुर,
1: सिलेबस अनुसार तालिम गरेर उनीहरूलाई चाहिँ जबको अवसर हामी प्रदान गर्छौँ।
2: हजुर,
1: पहिला नै उहाँहरूसँग एउटा चाहिँ सिप छ भने उहाँहरूलाई ओरिएन्टेसन गराउँछौँ। एउटा प्रहरी आर्मीबाट अवकाश हुँदै गर्दाखेरि एउटा उद्योगमा जाँदाखेरि के गर्नुपर्छ त्यहाँ रुल्स अनुसार, एउटा चाहिँ हस्पिटल जाँदा के गर्नुपर्छ भन्ने कुरो उनीहरूलाई चाहिँ ज्ञान नहुन सक्छ। त्यो नेपाल सरकारमा बस्दाखेरिको अवस्था र हामी व्यावसायिक रूपमा आउँदाखेरिको अवस्थामा जबको नेचर फरक पर्ने भएको कारणले उनीहरूलाई केही ओरिएन्टेसन गराउनु पर्ने हुन्छ। पूर्व अनुभवहरूको हकमा चाहिँ हामी एक दिनको उनीहरूलाई चाहिँ ओरिएन्टेसन रिफ्रेसर तालिम गराउँछौँ। सिभिलको हकमा चाहिँ हाम्रो सिलेबस हुन्छ, सिलेबस अनुसार उनीहरूलाई ट्रेन गराएर माग भएको ठाउँमा हामी श्रमिकहरूलाई पठाउँछौँ।
0: अहिलेसम्म यहाँहरूले कुन कुन ठाउँमा काम गर्नुभएको छ? यही सम्बन्धी काम पनि सुरक्षा व्यवसाय सङ्गठनको अध्यक्ष हुनुहुन्छ यहाँ होइन, अर्को कान्तिपुर सेक्युरिटीको जुन सर्भिस यहाँले प्रोभाइड गर्नुभएको छ। नेपालको कुरा गर्नुपर्दाखेरि काठमाडौँभित्र मात्रै हो कि अन्य जिल्लामा पनि यहाँको सर्भिसले काम पाएको छ?
1: यो सबै ठाउँमा 77 जिल्लामा हामीले काम गरिरहेछौँ।
2: हजुर,
1: हाम्रो काम गर्ने सेक्टर भनेको बैङ्क, वित्तीय संस्था, विद्युत प्राधिकरण, टेलिकम, हस्पिटल, स्कुल, कलेज, होटलहरू भयो, टुरिज्म सेक्टरहरू भयो, जहाँ जहाँ माग हुन्छ त्यो त्यो ठाउँमा चाहिँ अब अहिले चाहिँ नेपाल सरकारको रुल्स नै करारमा सिधै करारमा राख्न पाइँदैन भन्ने एउटा पोलिसी छ। संस्थागत करार गर्दाखेरि हामी जस्तो आउटसोर्स गर्ने कम्पनीहरू मार्फत चाहिँ राख्ने प्रचलन भएको कारणले संस्थाको माग अनुसार विभिन्न ठाउँमा खटाइरहेछ, अहिले गरि पनि रहेको छ हामीहरूले।
0: हजुर, यसले काम गर्ने भनेको जसले माग छ, ब्याङ्क वित्तीय संस्थाहरूले माग भए अनुसार तपाईँहरूमा आउँछ अनि तपाईँहरू चाहिँ सेवा दिनुहुन्छ।
1: हजुर,
0: मान्छे मागेर दिनुहुन्छ होइन?
1: यसमा दुईटा प्रक्रिया हुन्छ, एउटा नेगोसिएसनको आधारमा पनि उनीहरूको र हाम्रो बिचमा एउटा सम्झौता हुन्छ।
2: हजुर,
1: जस्तै ए भन्ने संस्थाले हामीसँग सम्झौता गरेको हुन्छ, कति मान्छे चाहिने, कुन अवधिको लागि चाहिने, एक वर्ष 6 महिना 5 महिना कति महिनाको लागि चाहिने र पेमेन्ट कति गर्नुपर्ने भन्ने हुन्छ। एउटा कोटेसनको आधारमा नेगोसिएसन हुन्छ, अर्को कम्पिटिसन पनि गराउँछ, जो कम रेटमा काम गर्छ भन्छ त्यो पनि हुन्छ, अर्को टेन्डर पनि हुन्छ। टेन्डर प्रक्रिया हुँदाखेरि सार्वजनिक खरिदको वेबसाइटबाट, पिपिएमको वेबसाइटबाट बिडिङ प्रक्रिया पनि जाने व्यवस्था हुन्छ, त्यसमा जो सिलेक्सन हुन्छ त्यसले पाउँछ।
0: हजुर, कतिजनाले रोजगारी पाउनु भएको छ त अहिलेसम्म? मतलब यसरी दिँदाखेरि कतिजनालाई यहाँहरूले सेवा दिइसक्नु भएको छ तपाईँहरूको?
1: हाम्रो मात्रै कम्पनीको कुरा गर्ने हो भने करिब 3,000 जति हामीले अहिले अन ड्युटीमा पर डे 3,000 जति हामीले चाहिँ 77 जिल्लामा काम गरेर आउँछ।
2: हजुर,
1: टोटल आउटसोर्सको कुरा गर्ने हो भने 1.5-2 लाख श्रमिकहरू चाहिँ आउटसोर्स मार्फत, हामी जस्तो संस्थाहरू मार्फत चाहिँ, हामी मात्रै होइन हामी जस्तो संस्था अरूहरू पनि हुनुहुन्छ।
2: हजुर,
1: सबै टोटल हिसाब गर्दाखेरि 1.5-2 लाख श्रमिकहरू चाहिँ आउटसोर्स मार्फत गएको छ, हाम्रो कम्पनीबाट मात्र 3,000 जति गएको छ।
0: हजुर, कठिनाई आउँदो रहेछ के यसरी काम गर्दाखेरि?
1: कठिनाई त एकदम आउँछ। कठिनाई जस्तै अस्ति भर्खरको घटनालाई हेर्ने हो भने कर्फ्यूको समयमा, कोभिडको समयमा आवाजात गर्न चाहिँ समस्या हुने, त्यस्तो अवस्थामा चाहिँ सम्बन्धित स्थानीय प्रहरीहरूसँग, सिडिओ कार्यालयहरूसँग समन्वय गरेर,
2: हजुर,
1: अब हाम्रो काम भनेको त 24 घन्टा चल अचल सम्पत्तिको सुरक्षा गर्ने हो, सुरक्षामा कहिले पनि त्यहाँ एब्सेन्ट हुनु हुँदैन, ग्याप हुनु हुँदैन।
2: हजुर,
1: त्यस्तो बेला चाहिँ हामीलाई अलिकति कठिनाइ हुन्छ। हामीले त्यो बेला चाहिँ कर्फ्यूको समयमा पनि सुरक्षा दिनुपर्ने भएको कारणले पुलिस र जिल्ला प्रशासनसँग समन्वय गरेर सिक्युरिटीलाई चाहिँ छोडिदिनु भनेर रिक्वेस्ट गर्नुपर्ने अवस्था हुँदो रहेछ।
2: हजुर,
1: कोभिडमा चाहिँ हामीले के गर्यौँ भने अनुभव चाहिँ ड्युटी गएको मान्छेलाई ड्युटीबाट फर्किँदाखेरि घरबेटीले चाहिँ भित्र प्रवेश गर्न नदिने,
0: ए त्यो समस्या,
1: बाहिर गएको मान्छेलाई भित्र प्रवेश गर्न नदिने लकडाउनको अवस्था थियो नि।
2: हजुर हजुर हजुर,
1: अनि उसलाई त समस्या पर्यो। अनि कतिपय ठाउँमा चाहिँ हामीले स्थानीय सरकार त्यहाँको वडादेखि लिएर चाहिँ नगरपालिका समेत भनेर सेक्युरिटीलाई चाहिँ तपाईँहरूले यसरी चाहिँ गर्न पाइँदैन, हाम्रो श्रमिकहरूलाई चाहिँ जतिखेर पनि छोड्न मिल्दैन भनेर हामीले भन्दाखेरि अनि पछि चाहिँ अलिकता सहजीकरण भयो। त्यस्तो अवस्थामा चाहिँ राज्यले अलिकता चाहिँ हामीलाई फेसिलिटेट गरिदिए भने चाहिँ सजिलो हुन्थ्यो।
2: हजुर,
1: अलिकता हामीलाई हेर्ने दृष्टिकोण चाहिँ गभर्मेन्टको नै अलिकता क्लियर नभएको अवस्थामा हामीले पटक पटक माग पनि उठाइरहेछौँ, यसलाई हेर्ने निकाय छुट्टी हुनुपर्छ, सेक्युरिटी भन्यो त्यो
2: विषय हो
1: नि, यसलाई छोटो र चाहिँ संकुचित भावनाले हेर्नु हुँदैन भन्ने हाम्रो माग हो।
2: हजुर,
1: तर नेपालमा चाहिँ त्यो छैन। बाहिर बाहिर के छ भने सेक्युरिटीलाई हेर्ने दृष्टिकोण छुट्टै हुनुपर्छ भने गृह मन्त्रालय अन्तर्गत मोनिटरिङ गर्ने, त्यसको सुपरभिजन गर्ने, त्यसको रेकर्ड राख्ने, खराब मान्छेले काम गराएको छ कि छैन त्यसको चाहिँ रिपोर्ट लिने, प्रतिवेदन लिने, को मान्छे कहाँ खटेको छ त्यसको सिभिल लिने, र छुट्टै प्राइभेट सेक्युरिटी एक्ट भन्ने छ। इन्डियामै हेर्ने हो भने प्राइभेट सेक्युरिटी एक्ट छ, प्राइभेट सेक्युरिटी एक्टको रुल्स एन्ड रेगुलेसनमा बसेर काम गर्नुपर्ने हुन्छ। तर नेपालमा चाहिँ त्यो छैन। नेपालमा कम्पनी दर्ता हुन्छ, सम्बन्धित अन्तर्राष्ट्रिय कार्यालयमा प्यान भेट दर्ता हुन्छ, त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट चाहिँ सेक्युरिटीको हकमा अनुमति लिन्छ, श्रम स्वीकृति लिन्छ। कहाँबाट मोनिटरिङ गर्ने भन्ने कुरै छैन, हेर्दाखेरि कम्पनी रजिस्टरमा दर्ता भएर आएको हुन्छ, तर यसलाई हेर्ने छुट्टै निकाय छैन। जस्तै एउटा ब्याङ्क वित्तीय संस्था सञ्चालन गर्दाखेरि कम्पनीमा दर्ता भएपछि राष्ट्र ब्याङ्कले हेर्छ,
0: उसको अन्डरमा चलिरहेको
1: हुन्छ, बिमा कम्पनीहरूलाई बिमा प्राधिकरणले
0: हेरिरहन्छ,
1: केही पर्यो भने उसले त्यहाँ चाहिँ रेगुलेट गर्छ। तर हाम्रा सेक्युरिटीमा पनि त्यस्तै किसिमको छुट्टै एउटा बढी हुनुपर्छ भन्ने हाम्रो धारणा हो, माग हो।
0: गृह मन्त्रालयमै एउटा शाखा खडा भएर त्यो शाखाले हेरेको खण्डमा सहज हुन्थ्यो भन्ने अर्को भनाइ,
1: शाखामा अलि एक्सेस नहुन सक्छ, शाखा अथवा एक्सेस हुने किसिमले कुनै एउटा
0: निगरानी
1: चाहियो, एउटा कुनै पर्टिकुलर त्यसलाई अपरेसन गर्ने एउटा निकाय हुनु पर्यो गृह मन्त्रालय अन्तर्गत। मैले किन गृह मन्त्रालय अन्तर्गत भनेर जोड दिएँ भने, जुनै पनि घटना हुँदाखेरि हामीले फर्स्ट रिपोर्टिङ गर्ने भनेको पुलिसलाई नै हो, त्यही भएर पुलिस र हामी चाहिँ किप एन टचमा जतिखेर पनि बस्नुपर्ने अवस्था हुन्छ। तर नेपाल प्रहरी र हामी जस्तो संस्था चाहिँ एउटा चाहिँ समन्वयको चाहिँ अभाव छ, त्यहाँ अलि त्यो ग्याप छ, ग्याप भएको कारणले नै समाजमा भइरहेका क्राइमहरूलाई कतिपय हाम्रो नोटिसमा हुन्छ, नोटिसमा हुँदा हुँदै पनि हामीले त्यो भएको कम्युनिकेसनलाई कम्युनिकेट गर्न सकिरहेको हुँदैन, किन त्यो ग्याप भयो, किन कम्युनिकेट गर्न सकिरहेको हुँदैन, एउटा गार्डले हामीलाई यो ठाउँमा यस्तो भयो भनेर भनिरहेको हुन्छ, अनि त्यो गार्डले पुलिसलाई भन्यो भने ऊ आफैले तारिक धाउनु पर्ने, ऊ आफैले चाहिँ डिटेल दिनुपर्ने, त्यसको चाहिँ ऊ गर्नुपर्ने, ऊ आफै अनुसन्धानमा बस्नुपर्ने भएर उसले सूचना दियो, उसलाई धन्यवाद पनि भन्नुपर्ने, त केही पर्यो भने पछि फेरि बोलाउँला भन्नुपर्ने, उसको रेकर्ड राख्नुपर्ने, त्यो नभनिकन उसैलाई नै त यसमै संलग्न त थिस् कि पनि हो कि भन्ने कुरो शङ्काको दृष्टिकोणले हेर्ने बात,
0: अनुसन्धानमा ऊ पनि मुछिन भावनाले ऊ चाहिँ बरु चुप्लाएर बस्ने,
1: बरु चुप्लाएर बस्ने
0: बस्ने खालको वातावरण,
1: चुप्लायो भने म से भन्छु, मैले भन्यो भने म आफै फस्छु
0: भन्ने
1: किसिमको मानसिकता छ। तर पुलिसले पनि त्यो किसिमको चाहिँ समन्वय गरिदिएको हो भने केही हुँदैन, यहाँको सूचना चाहिँ हामीलाई दिनु भन्यो भने त कतिपय क्राइमहरूलाई पनि कन्ट्रोल गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ, हामी पनि राज्यको एउटा पार्ट हो नि त, देशमा शान्ति सुरक्षा कायम गर्नको लागि हाम्रो पनि त भूमिका हुन्छ, एउटा नागरिकको कर्तव्य पनि हुन्छ। तर राज्यले चाहे भने हामीहरू जस्तो संस्थाहरूबाट सूचनाका स्रोतहरू लिन सक्छ,
0: जस्तो कि अब संस्था दर्ता भयो, भ्याट तिर्या छ, कर तिर्या छ, होइन सिडिओ कार्यालयले अब भनौँ न प्रमाणपत्रै दिएको छ ल काम गर भनेर, भनेपछि त संस्था आधिकारिक रूपमा दर्ता भएको छ है, काम गर्न चाहिँ कुनै बाधा अवरोध भएन। तर यो के भने बीचमा जुन कम्युनिकेसन ग्याप हुँदाखेरि यति काम गर्न अलिक असहजता भयो भनेर यहाँको अनुभव व्यक्त गरिराख्नु भएको छ अहिले,
1: रियालिटी नै हो म्याडम
0: है,
1: किनभने अलिकता त्यो प्रहरी प्रशासनसम्म समन्वय हो भने क्राइमलाई धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ,
0: समाजमा एउटा शान्ति छाउनको लागि ठुलो हात हुन्थ्यो,
1: हात हुन्थ्यो, र क्राइम पनि कन्ट्रोल हुन्छ। कतिपय कुराहरू त हामीलाई नोटिस हुन्छ कि हामीले सेक्युरिटी दिइरहेको ठाउँमा कस्तो किसिमको अपराध घटिरहेछ हामीलाई थाहा हुन्छ नि त, एउटा सार्वजनिक स्थानमा एउटा जस्तै पशुपतिकै कुरा गर्ने हो भने, मन्दिरकै कुरा गर्ने हो भने त्यहाँ पनि क्राइम भइरहेको हुन्छ, त्यहाँ पनि सेक्युरिटीलाई थाहा हुन्छ पहिलो कुरो, एउटा पार्कमा सेक्युरिटी खटिरहेको हुन्छ त्यहाँ के भइरहेछ भन्ने कुरो सेक्युरिटीलाई थाहा हुन्छ।
0: अनि तपाईँहरूले जस्तो यो कुरा सहज रूपमा जस्तो यस्ता खालका सङ्गठन जो हुनुहुन्छ होइन, सङ्घ संस्था जुन काम गरिराख्नु भएको छ यस्तो खालमा अरू पनि छन् भन्नुभयो नि त यहाँले, होइन
1: सेक्युरिटी कम्पनी चाहिँ अरू पनि छ, सुरक्षा व्यवसाय सङ्गठन त
0: एउटा मात्रै जुन तपाईँ अध्यक्ष हुनुहुन्छ, अब सेक्युरिटीहरू अरू पनि छन्, सबैजना भएर भनौँ पुलिस शासनलाई ल है यस्तो खालको गरौँ भनेर हातेमालो गरौँ भन्ने खालका कुरा भएको छ कि छैन अहिलेसम्म?
1: भएको छ, बारम्बार हामीले गरेको छौँ,
0: हजुर,
1: विदेशमा भएको एनको ड्राफ्टहरू पनि हामीले पेश गरेका छौँ,
0: जुन एन नियमले काम गरिरहेछ विदेशहरूमा,
1: हजुर, त्यो हामीले गरेका छौँ। सेक्युरिटी कम्पनी खोल्दाखेरिको अवस्थामा पनि त्यो ओनरहरूको पनि मापदण्ड निर्धारण गर्नु पर्यो,
0: हजुर,
1: अनि कस्तो किसिमको मान्छेलाई चाहिँ सेक्युरिटीमा ल्याउने, आबद्धता गराउने, त्यसको पनि मापदण्ड निर्धारण गर्नु पर्यो। बरु ट्रेन गराउने हो भने एउटा सिलेबस नेपाल सरकारले बनाइदियो सबैलाई, त्यो कमन सिलेबस हुन्छ, नेपाल सरकारले बनाइदिएको सिलेबसलाई एक दिन दुई दिन तिन दिन कति दिन हुन्छ, नेपाल प्रहरीले नै आएर उनीहरूलाई चाहिँ ट्रेनिङ गर्न सिकाइदियोस्, हामी आफ्नो तर्फबाट पनि सिकाउँछौँ, त्यो भयो भने के हुन्छ भने उनीहरूलाई काम गर्ने एउटा हौसला पनि हुन्छ, सिक्छ पनि, भोलि गएर ऊ विदेश जान पर्यो भने पनि सिकेको कुराहरू त, अनुभवको कुराहरू त विदेशमा पनि उसले लागू गर्न सक्छ नि त, यहीँ पनि उद्योग धन्दा कलकारखानामा उसले सिकेको कुराहरूलाई प्रयोग गर्न सक्छ,
0: आफ्नै देशमा पनि प्रयोग गर्न सक्यो, बाहिर जाँदाखेरि पनि सुरक्षित भयो, अझ बढी रूपमा।
1: सिप भनेको एउटा आत्मनिर्भरको आधार हो, सिप भएन भने त
0: एक प्रकारको अझ दक्ष जनशक्ति उत्पादन हुन्छ,
1: दक्ष भयो, हजुर,
0: जुन कुरा यसरी उठाउँदाखेरिका कुरामा चाहिँ हुन्छ गरौँ भन्ने खालको वातावरण भएको छैन अहिलेसम्म।
1: यस्तो यसो म्याडम, अहिलेसम्म 47 यता हेर्ने हो भने 5 वर्ष टिकेको कुनै पनि सरकार हामीले पाएको छैन, यो हजुर हामीले भोगेको कुरा हो। बल्ल बल्ल एउटा चाहिँ मन्त्री अथवा सचिवजीलाई हामीले चाहिँ एउटा चाहिँ टाइम लिएर बल्ल बल्ल चाहिँ एउटा चाहिँ कार्यपत्र दिन्छौँ, समस्याहरू राख्छौँ,
2: हजुर
1: ल हुन्छ भन्दै गर्दा फेरि त्यो मन्त्रीमण्डल चेन्ज भइसकेका हुन्छ,
2: त्यो काम अपुरै
1: हुन्छ, त्यो फेरि त्यहाँ हामीले दर्ता गरेको हामीले पेस गरेको डकुमेन्ट अर्को मान्छे आउँछ, त्यो डकुमेन्ट कहाँ हुन्छ थाहा हुँदैन, फेरि हामीले तयार गरेर दिनु पर्यो, बुझाउनु पर्यो, टाइम लिनु पर्यो, गर्दा त्यो चाहिँ कहिले पनि त्यो मूर्त रूप लिन सकेन। हामीले पटक पटक भनिरहेको हुन्छौँ, घचघचाइरहेका हुन्छौँ, सम्बन्धित उसमा भने पनि हुन्छौँ, पुलिस प्रशासन बसेर हामीले अन्तर्क्रिया कार्यक्रम पनि गरेका हुन्छौँ, विभिन्न समयमा हामीले गरि पनि रहेका छौँ, किनभने विकास भनेको सर्ट टर्म र लङ टर्म हुनसक्छ। यो हाम्रो जस्तो समस्या भनेको त यो ठुलो लगानी गर्नुपर्ने आयोजना बजेट जुटाउनु पर्ने त होइन नि त,
2: हजुर
1: एउटा कदेखि ज्ञानसम्मको अक्षरलाई जोडेर एउटा नियम बनाइदिने नै
2: हो,
1: ठुलो कुरो होइन नि त, साँच्चीको समस्या छ कि छैन, स्टेकहरू होल्डरहरूलाई बोलाउनु पर्यो, एफएनसिसिआई छ, ब्याङ्कर्स सङ्घ छ, सिएनआई छ, उद्योग परिसङ्घहरू लगायत विज्ञहरू छन् यो सेक्टरमा गर्नेहरू, अनि समाजमा कस्तो किसिमको क्राइम भइरहेको छ, यो क्राइमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, आपद विपद परेको बेलामा हामी जस्तो मेन पावरलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर राज्यले हामीसँग चाहिँ
2: तपाईँले राखेको चासोमा तदारुकता देखाएको खण्डमा सहज हुन्छ,
1: सहज हुन्छ, अरू बेला पनि हामी सहयोग गर्न सक्छौँ, जस्तै सपोज मानौ इलेक्सनको बेलामा म्यादी प्रहरी भर्ना गर्नुभन्दा
2: हजुर
1: होइन हामीसँग भएको जनशक्तिलाई म्यादी प्रहरी भनेर एउटा चाहिँ बिल्ला लगाइदिएर चुनावको बेलामा 4 दिन 5 दिन 10 दिन कति दिन पर्छ सर्टेन पैसा दिएर गर्यो भने राज्यको कस्ट पनि त कम पर्यो नि त, आपतकालीन अवस्थामा त हामीसँग समन्वय गर्यो भने हामीले पनि केही गर्न सक्छौँ, तर त्यस्तो किसिमको वातावरण चाहिँ भएको छैन। यो हाम्रो माग चाहिँ यसलाई हेर्ने दृष्टिकोण, यसलाई मोनिटरिङ गर्ने निकाय, छुट्टै रुल्स एन्ड रेगुलेसन निर्माण गर्नु पर्यो, छुट्टै मोनिटरिङ निकाय हुनु पर्यो, र नेपाल सरकारले हामीसँग हातेमाले गर्यो भने हामी पनि केही गर्न सक्छौँ, हाम्रो पनि भूमिका र दायित्व हुन्छ यो विषयमा जस्तो लाग्छ।
2: हजुर पक्कै पनि यहाँले भन्नुभएको जस्तो गाउँघरमा घट्ने अप्रिय घटनाहरू होइन, चोरीकादेखि लिएर अन्य थुप्रै खालका अपराध जन्य घटना घट्छन्, यो न्यूनीकरण गर्न सकिन्छ भन्ने खालका कुरा गरिरहँदाखेरि होइन समाजमा भयावह खालको अवस्था पनि त सिर्जना हुन्छ नि अपराधी क्रियाकलापले गर्दाखेरि, यसलाई कम गर्नको लागि पुलिस प्रशासन त आफ्नो ठाउँमा लाग्ला, समाज सेवामा लागिराखेका व्यक्तिहरूले जुन सङ्घ संस्था खोल्नु भएको छ यसबाट पनि गर्न सकिन्छ छ भन्ने यहाँको निचोड, त्यसको लागि चाहिँ समन्वयको कमी देख्नु भएको छ यहाँले, खासमा अब यसलाई ठ्याक्कै यो गर्दाखेरि सहज हुन्छ भन्ने खालको के छ त?
1: यसलाई एउटा छुट्टै एन बनाउनु पर्यो, नाम जे गरे पनि यो सेक्युरिटीलाई हेर्ने एउटा छुट्टै नियम बनाउनु पर्यो, अनि त्यसमा चाहिँ नेपाल सरकार र हामी जस्तो संस्थाहरूले क्राइम कन्ट्रोल गर्नको लागि के गर्न सकिन्छ भने कार्यविधि बनाउनु पर्यो, अनि कस्तो कस्तो सूचना हामीले दिन सकिन्छ त्यसमा पनि त्यो कार्यविधिमा पनि निर्धारण गर्न पर्यो, र इन्फर्मेसनको स्रोतहरू चाहिँ हामीबाट पनि कलेक्सन गर्यो भने क्राइमले कन्ट्रोल गर्न सकिन्छ जस्तो लाग्छ।
2: जस्तो तपाईँहरूले यसरी संस्था दर्ता गर्दा परिचालन गर्ने स्रोत चाहिँ कहाँबाट जुटाउनुहुन्छ?
1: यसो स्रोत भनेको कस्तो भने हामीले त द्विपक्षीय सम्झौता हुन्छ, ए भन्ने संस्थालाई सेक्युरिटी 5 जना चाहियो अथवा 10 जना चाहियो, अब रिक्वायरमेन्ट अनुसार चाहियो भने त्यो संस्था र सेक्युरिटी कम्पनीको बिचमा एउटा सम्झौता हुन्छ सर्टेन एमाउन्टमा, त्यो एमाउन्टबाट 10% चाहिँ कम्पनीले चाहिँ राख्छ, चलाइरहेछ,
2: सञ्चालन
1: जिम्मेवारी लिएछ, केही पैसा चाहिँ ओभरहेड बापत चाहिँ संस्थाले राख्छ, अरू त्यो खटिने श्रमिकहरूलाई उपलब्ध गर्छ,
2: त्यो खटिने श्रमिकहरूलाई चाहिँ स्यालरीका रूपमा
1: स्यालेरी रूपमा श्रमले निर्धारण गरिएको अनुसारको श्रमले जति तोकेको छ टाइम टाइममा हरेक दुई वर्षमा चाहिँ श्रमिन अनुसार पारिश्रमिक निर्धारण हुन्छ, जति राज्यले तोकेको छ त्यो राज्यले तोकेको अनुसारको चाहिँ श्रमिकलाई दिनुपर्ने आउटसोर्स कम्पनीले दिन्छ, उधार लिँदाखेरि चाहिँ आफ्नो म्यानेजमेन्ट कस्ट समेत प्लस गरेर लिएको हुन्छ।
2: एक प्रकारले भन्नुपर्दाखेरि घरबार चल्न सहज भएको छ, योबाट परिवार घर परिवार चल्न त्यस्ता व्यक्तिको
1: अहिलेसम्म त सहजै भएको छ, किनभने अब सिप सिकेर केही गर्छु भन्ने हो भने नेपालमा धेरै अवसरहरू पाउन सकिन्छ। मेरो विचारमा यो काम नपाएर बेरोजगारी भएको जस्तो लाग्दैन, काम नखोजेर चाहिँ बेरोजगारी भएको हो, काम नगर्ने मनस्थिति बढी भयो, त्यो किन त्यस्तो भयो होला जस्तो लाग्छ भने मेरो विचारमा प्लस टू गरिसके पछाडि विदेश जाने एउटा हुडुटी छ,
2: हजुर
1: साइकोलोजी त्यस्तो भइसक्यो बच्चाहरूको,
2: बाहिर जाने कमाइन्छ भनेछ तर त्यहाँको दुःख थाहा छैन
1: त्यो कसरी भयो भने वल्लो घरको पल्लो घरको साथी भाइ यताउति सबै विदेश गएको कारणले त्यो विदेश जाने ट्रेन बस्यो, अर्को के भयो भने विदेश गइसके पछाडि मेरो मान इज्जत प्रतिष्ठा बढ्छ भन्ने त्यो एउटा साइकोलोजी छ, नेगेटिभ साइकोलोजी गार्जेनलाई पनि त्यो छ, चाहे त्यो लेबरको रूपमा जाओस् चाहे त्यो पढ्न जाओस् अथवा कुनै त्यो भिजिट गर्न जाओस् विदेश गयो भनेपछि तपाईँको छोराछोरी कहाँ छ भन्दाखेरि विदेश छ भन्दाखेरि त्यो गार्जेनको पनि इज्जत प्रतिष्ठा बढेको जस्तो चाहिँ साइकोलोजी विकास भयो, त्यो बच्चाहरूको पनि त्यस्तो किसिमको साइकोलोजी विकास भयो, त्यो नेगेटिभ साइकोलोजी भयो कि विदेशमा कति दुःख छ,
2: हजुर गाह्रो छ नि,
1: गाह्रो छ, लगानी गरेर जानुपर्छ, पासपोर्ट बनाउनेदेखि लिएर गएर चाहिँ उनीहरूले चाहिँ ब्याजमा पैसा लिएको हुन्छ,
2: तर चाहेपछि हि पाउन सकिन्छ,
1: पाउँछ पाउँछ। अहिले पनि हेर्ने हो भने अधिकांश सेलुन गर्नेहरू घर घरमा तरकारी पुर्याउनेहरू प्राय सबै विदेशी इन्डियनहरू छ,
2: हाम्रो छिमेकी राष्ट्रबाट
1: आइरहेछ,
2: कहाँ घर भनेपछि छिमेकी राष्ट्र फलाना ठाउँमा भन्नुहुन्छ कि उहाँहरूले।
1: अब त्यो
2: मजाले
1: चना चटपेट पानीपुरी बेच्नेहरू ठेलामा बेच्नेहरू खासै धेरै लगानी हुँदैन, उसले महिनामा हजारौँ पैसा कमाइरहेको हुन्छ, वर्षमा लाखौँ पैसा कमाइरहेको हुन्छ, हाम्रो मान्छे चाहिँ न त्यो सिप सिक्न चाहिँ ऊ इच्छुक हुन्छ न त्यो काम गर्न चाहिँ ऊ इच्छुक हुन्छ। अहिले बाटो बाटोमा चाहिँ त्यो जुत्ता पालिस गर्नेहरू मान्छे लो क्वालिटीको काम भन्छ तर उसले हजारौँ कमाइरहेको हुन्छ,
2: गुजारा मजासँग
1: चलिरहेछ, तर हाम्रो श्रमिकहरू बाहिर जाँदाखेरि त्यस्तै काम त गर्छ नि,
2: वास्तवमा हाम्रो मानसिकता चेन्ज हुनुपर्छ,
1: मानसिकता चेन्ज हुनुपर्छ,
2: जस्तो बाँझो खेतहरू छ बाँझो बारीहरू छ त्यही जोतेर त्यसलाई अलिकति उन्नत कृषि गर्दाखेरि पनि कमाउन सकिन्छ,
1: सकिन्छ,
2: सहर पसेपछि सहरमा थुप्रै पाटाहरू छन् जसले कमाइ गर्न सकिन्छ,
1: कृषिमा पनि धेरै कुराहरू हामीले गर्न सकिन्छ, जस्तै एउटा गाउँमा 20 केटाहरू 20 युवाहरू विदेश जान इच्छुक छ, उनीहरूको जमिन छैन, सपोज 20 युवाहरूलाई एउटा समूह बनाएर तिमीहरूलाई के चाहिन्छ, मल बिउ जमिन हामी दिन्छौँ, जमिन अर्काको जमिन छ भने अर्काको जमिन लिजमा लिन सकिन्छ, सरकारले पनि दिन सक्यो, बिउ र बिजन मलको र जलको चाहिँ व्यवस्था सरकारले गरिदिनु पर्यो, उत्पादन गरिसकेपछि सरकारले किनिदिएपछि त त्यो 20 मान्छे त्यहाँ इङ्गेज भयो नि त, 20 मान्छेले उसले तरकारी खेती नै गऱ्यौँ भने उसले त हजारौँ मान्छेलाई चाहिँ उसले चाहिँ
2: रोजगारी दिन सक्छ, ऊ आफू व्यस्त भयो रोजगारी पनि दिन सक्यो, फेरि बाहिरबाट आयात गर्ने सामग्री पनि किनेर खानु परेन, आफ्नो देशको पैसा आफ्नै देशमा रह्यो,
1: आफ्नो देशमा रह्यो,
2: दिगो सोचाइ हुनु पर्यो, सरकारमा पनि हुनु पर्यो, युवा शक्तिमा पनि हुनु पर्यो, युवा शक्तिलाई परिचालन गर्ने चाहिँ सरकारको दायित्व हो,
1: यसमा गभर्मेन्टको नि पोलिसी अलिकति चेन्ज गर्नुपर्छ जस्तो लाग्छ मेरो विचारमा, जस्तै अहिले प्लस टू गर्न साथ मान्छेलाई स्टुडेन्टहरूलाई बाहिर जानलाई दिन्छ नि, त्यो प्लस टू गर्न साथ जान नदिने कि, कमसेकम ब्याचलर गर्न गरेपछि मात्रै जानियो भनेपछि
2: अलिकति बुझोस्,
1: अलिकति बुझोस्, ब्याचलर गरिसकेपछि कस्तो हुन्छ भने अलिकति त्यो पाको पनि हुन्छ, पाको भइसकेपछि म यहाँ केही गर्छु भन्ने नै हुन्छ, अनि ब्याचलर गरिसकेपछि करिब करिब 50% जतिको चाहिँ त्यो कपल भइसकेको हुन्छ कि, म्यारिड भइसकेपछि ऊ जान पनि अब केही गर्नुपर्छ भनेर उनीहरू यहीँ गर्न चाहिँ इच्छुक हुनसक्छ, भर्खर प्लस टू गरेको हुन्छ अनि उसलाई चाहिँ विदेश जान एप्लाई गर्छ, सरकारले चाहिँ अनुमति दिन्छ, त्यो अनुमतिलाई पनि ब्याचलर नगरिकन जान पाइँदैन भन्यो भने त्यहाँ पनि युवाहरू चाहिँ केही पर्सेन्ट त्यहाँ पनि कन्ट्रोल हुनसक्छ, ब्याचलर पढ्ने बेलासम्म उसले जबको अवसर पनि पाउन सक्छ, म केही गर्छु भन्न पनि सक्छ, त्यसको दिमाग पनि म्याच्योर भइसकेको हुन्छ, उसको सोचाइ पनि परिवर्तन हुन्छ,
2: पक्कै पनि। सुरक्षा व्यवसायको अध्यक्ष हुनुहुन्छ होइन, अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएको छ, सुरक्षा व्यवसायको अध्यक्षको जुन भूमिका निर्वाह गर्दाखेरि एकदम सहज छ अथवा अप्ठ्यारै छ, कस्तो छ?
1: अप्ठ्यारो त एकदम अप्ठ्यारो हुँदो रहेछ, एउटा घर परिवार चलाउन पनि कस्तो समस्या हुन्छ भने हामीले भोगिरहेछ,
2: हजुर पक्कै पनि, सबैको विचार एउटै हुँदैन, घर परिवार भित्र पनि है,
1: फेरि घर बिचेको फरक फरक हुन्छ, त्यहाँको इन्भाइरोमेन्टले पनि क्रिएट गर्छ, भनेपछि यो व्यवसायलाई एकीकृत गरेर हाम्रो आवाजलाई गभर्मेन्टको लेभलमा पुर्याउनको लागि नै सुरक्षा व्यवसाय संगठन स्थापना भएको हो, यसमा चुनौतीहरू त छ, तर चुनौतीहरू छ भन्दैमा चुनौतीलाई जहाँको त्यहीँ छोडिदियो भने त त्यसलाई चाहिँ हामीले चाहिँ केही गर्न सक्दैन, तैपनि हामीले चाहिँ हामी कहाँ भएको समस्याहरूलाई एउटा चाहिँ बुदागत रूपमा गभर्मेन्टलाई हामीले झकझकाउने हो, नियम कानुन चाहिन्छ, यो यो पेसा यो सेक्टरमा यो समस्याहरू छन्, यसका चुनौतीहरू यो छन्, यसमा अवसरहरू यो छ भनेर हामीले भन्ने हो, र हामी जस्तो संस्थाको कारणले राज्यलाई पनि फाइदा भएको छ, राज्यलाई भ्याटमा फाइदा भएको छ, ट्याक्समा फाइदा भएको छ, अहिले आउटसोर्स कम्पनीहरू मात्रै हेऱ्यौँ भने करिब करिब 400 कम्पनीहरू दर्ता भएको छन्, 400 कम्पनीहरू दर्ता भएको कारणले 400 लयरहरूले त काम पाए नि त, 400 अडिटरहरूले फी पाए नि त, 400 घरबेटीहरूले 2-4 पैसा भाडा त पाए त, 400 चाहिँ कार्यालय सहयोगले त काम त पाए नि त, एउटा अफिसमा एकजना मात्रै कार्यालय सहयोगी छ भने पायो, गाडी छ भने त्यही अनुसार पायो, भनेपछि यो राज्यलाई पनि ट्याक्सको सेक्टरमा उभ छ योगदान भएको छ, अर्को डाइरेक्ट राख्दाखेरि उसको कस्ट बढी हुन्थ्यो भने हामी मार्फत राख्दाखेरि आउटसोर्स मार्फत राख्दाखेरि कस्ट मिनिमाइज भएको छ, कस्ट मिनिमाइज गर्नु भनेको नाफा बढ्नु हो नि त,
2: हजुर
1: कस्ट पनि कम हुन्छ, अरू कुरो आरएन फाइलमा पनि समस्या हुँदैन। जस्तै कुनै मान्छेलाई हामीले पठाइरहेको मान्छेले राम्रो काम गरेन अथवा चित्त बुझेन भने उसलाई तुरन्तै कम्प्लेन गर्न साथ ऊ फायर हुन्छ। भनेपछि गभर्मेन्टलाई बर्डन पनि भएन कि, सजिलो पनि भयो। अहिले जस्तै टेलिकम विद्युत प्राधिकरण सरकारी ब्याङ्कहरूमा आउटसोर्स छ, सिधै त्यो मान्छेलाई राख्दाखेरि 50,000 खर्च हुन्थ्यो भने आउटसोर्स मार्फत राख्दाखेरि कम कस्टमा
2: कम भयो
1: ऊ हुन्छ। आरएन फायरको समस्या पनि हुँदैन, त्यो जिम्मा सबै आउटसोर्स कम्पनी लिन्छ। यसलाई केही गर्न सकिन्छ, निराशा मात्रै भएर हुँदैन। अहिले हामीले चाहेको अथवा हामी सबै नेपालीहरूले चाहेको भनेको अवस्थालाई एउटा निकास र विकास चाहेको हो। हामीहरूले निकास कसरी गर्ने, विकास कसरी दिने
2: एकदम
1: भन्ने चाहेको हो।
2: कहीँ हामी नागरिक पनि त्यसमा पछाडि छौँ कि
1: होइन, हाम्रो दायित्व पनि उत्तिकै छ, उत्तिकै छ। तर अस्तिकै उसलाई हेर्ने हो भने पनि आम पब्लिक चाहेको निकास र विकास, तर निराश र चाहिँ विनाशमा परिणत भयो नि अस्ति जनजी आन्दोलनमा। त्यो त हाम्रो राज्यको सम्पत्ति गयो नि त,
2: एकदमै धेरै धेरै नोक्सान,
1: धेरै क्षति भयो नि त। यसो हेर्ने हो भने नि हामीहरूको आँखामा आँसु आउँछ, त्यो त्यो त्यो जलेको अवस्था हेर्ने हो भने भौतिक सम्पत्ति पनि गयो, मानवीय क्षति पनि भयो। मानवीय क्षति र भौतिक क्षतिले गरेर नै यो विकास हुने त होइन नि त। आवाज राख्न पाइयो, समस्याहरूलाई चाहिँ प्रस्तुतिकरण गर्न पाइयो, तर ध्वंसात्मक गरेर त भएन नि त। आज उद्योगले उद्योग गर्नको लागि 10 पटक सोच्नुपर्छ। यसो हेर्दाखेरि धनिनु अभिशाप हो त, 2-4 पैसा लगानी गर्ने अभिशाप हो त। नेपालमा सेक्युरिटी छैन नि त, त्यो खरानीबाट कसरी उठ्छ?
2: हामी सब नेपाली कहाँ चुकिरहेछौँ भन्ने कुरो पनि छ कि यहाँनिर। वास्तवमा समग्रमा नेपाली भएर सोद्धाखेरि
1: मेरो विचारमा हाम्रो सुरुवाती अवस्था नै शिक्षकमै हाम्रो चाहिँ परिवर्तन गर्नुपर्ने छ। देश के हो, राष्ट्र के हो, हाम्रो जवाबदारीता के हुन्छ, हाम्रो भूमिका के हुन्छ भन्ने कुरो पहिला हामी नैतिक शिक्षा पढ्थ्यौँ, इतिहास पढ्थ्यौँ, भूगोल पढ्थ्यौँ। अहिले हामी नैतिक शिक्षा, इतिहास, भूगोल छोडेर कता कता गइरहेछौँ कि। हामीले नैतिकता बिर्स्यौँ, हामीले भूगोल बिर्स्यौँ, हामीले इतिहास बिर्स्यौँ,
2: हाम्रो देशको परिवेश बिर्स्यौँ,
1: परिवेश बिर्स्यौँ।
2: किनकि बाहिरी मुलुकको जुन शिक्षा हामी पढिरहेछौँ, बाहिरी मुलुक त सम्पन्न छ,
1: सम्पन्न छ।
2: वास्तवमा नेपाल त्यति सम्पन्न छैन नि त, त्यो कारणले त्यो शिक्षा अलिक सुहाउँदो पनि नहुन सक्छ।
1: अब म हजुरले यहीँ जोड्नु खोजेँ, नैतिक शिक्षा छैन, भूगोलको विषयमा हाम्रो अध्ययन छैन, इतिहासको विषयमा अध्ययन छैन, कृषिको विषयमा अध्ययन छैन, अनि विकास कसरी हुन्छ? पहिला त कृषि शिक्षा थियो, नैतिक शिक्षा थियो, सामाजिक शिक्षाहरू थियो।
2: यो शिक्षाको कुरा गर्नुपर्दा गरिरहँदाखेरि खास शिक्षा यस्तो खालको हुनुपर्छ जस्तो लाग्छ कि मलाई आफूलाई पनि। प्र्याक्टिकल्ली क्या, बच्चालाई क्लासदेखि नै कुन विषयसँग उसको इच्छा छ, कतातिर जागरुक छ, कुनतिर उसको लचकता छ, त्यही प्र्याक्टिकल्ली गर्यो भने ऊ बच्चा त्यस्तै खालको उत्पादन हुन्छ।
1: बल्ल बल्ल उसले कख पढ्छ, अलिअलि जान्ने हुन्छ, अलि आफैले केही बुझ्न खोज्छ, त्यसपछि विद्यार्थी सङ्गठनले एउटा सङ्गठन बनाउँछ। त्यहीँबाट डिभाइड भयो कि, हाम्रो दिमाग त्यहीँबाट, बच्चाहरूको दिमागमा त्यहीँबाट डाइभर्ट भयो। एउटा एउटा सङ्गठनले यो यो यो फिलोसफीमा लाग्नुपर्छ भन्छ, त्यहीँ पढाउने टिचरले होइन त यो यो फिलोसफीमा लाग्नुपर्छ भनेपछि उसको दिमाग के हुन्छ त्यहाँ? अब
2: ऊ त काँचो माटो छ,
1: काँचो माटो छ। हाम्रो त्यहीँबाट बिग्रियो, स्कुल कलेजमा राजनीति गर्नै हुँदैन। सिलेबस बोर्डिङमा पढ्ने बच्चा र सरकारी स्कुलमा पढ्ने बच्चाको सिलेबस एउटै बनाउनुपर्छ। नर्सरीमा इङ्ग्लिस पढाउँछ बोर्डिङमा भने सरकारीमा पनि इङ्ग्लिस पढाउने किन नमिल्ने? नैतिक शिक्षा सरकारी स्कुलमा पनि राख्नु पऱ्यो, बोर्डिङ स्कुलमा पनि राख्नु पऱ्यो। सिलेबस एउटै बनाइदिएपछि त, एउटै पढेपछि त बुझाइ पनि त एउटै हुनसक्छ नि।
2: ठाउँ फरक भए तापनि उसको शिक्षा एउटै खालको,
1: शिक्षा एउटै भएपछि बुझाइ एउटै हुन्छ। दिमाग कोही ट्यालेन्ट होला, कोही अलिक कम ट्यालेन्ट होला, त्यो अर्को ठाउँमा रह्यो। तर काउन्सिलिङ गर्दाखेरि शिक्षा एउटै भइसकेपछि त्यो कारणले पनि मान्छेको दिमागलाई एकीकृत गर्न सकिन्छ जस्तो लाग्छ।
2: यहाँलाई यो क्षेत्रमा लाग्छु, सुरक्षासित नजिक भएर काम गर्छु होइन, यस्ता खालका मान्छेहरूलाई मैले परिचालित गर्छु भनेर जुन काम गरिरहनु भएको छ यहाँले, यो क्षेत्रमा लाग्ने प्रेरणा चाहिँ कहाँबाट मिल्यो, कसरी कसरी आयो?
1: यस्तो यसमा एकजना रामबहादुर वन भन्ने भोपु प्रहरीको अफिसर हुनुहुन्थ्यो, उहाँसँग मेरो सम्पर्क भयो। उहाँको सम्पर्कको कारणले पनि कतिपय त्यतिखेरको पुलिस प्रशासनका अफिसरहरूसँग मेरो चिनजान थियो। म त्यतिखेर काठमाडौँ कलेजमा ब्याचलर पढ्दै थिएँ, त्यतिखेर अब कम्पनी दर्ता गरौँ भनेर भन्नुभयो रामबहादुर वन सरले। मलाई त केही आइडिया थिएन, यो पेसामा म लाग्दिनँ भनेको थिएँ होइन, नागरिकता लिएर आउनु भन्नुभयो। रिसाउनु भयो, 2-3 दिनसम्म त मलाई नागरिकतै दिएन, अनि भोलि नागरिकता लिएर आउनु भयो भने चिया खाने नत्र चिया नखाने भनेर मलाई धर्म सङ्कट पार्नुभयो। अनि नागरिकता लिएर दिएँ, त्यतिखेर कम्पनी 2053 थियो। 63 पछि आयो अनि उहाँले प्रमाण पत्र नियमावली बनाएर ल्याएर सही गराएर ल्याप्चे सबै हान्नुभयो। त्यसको एक हप्ता पछाडि प्रमाण पत्र आयो। प्रमाण पत्र आइसकेपछि अब काम गरौँ भनेर त्यहाँबाट सुरुवात गरियो। अन्त चाहिँ यो सरकारीतिर लोकसेवातिर चाहिँ त्यति ध्यान पनि गएन। त्यतातिर भएपछि त्यति भयो अनि अहिलेसम्म यही पेसामा आबद्ध छ। यही कारणले पनि अब रेडियो नेपाल लगायत यहाँहरूसँग भेट्ने मौका पनि जुड्यो।
2: हजुर, कामको
1: सिलसिलाले गर्दाखेरि
2: यही काममा पनि महिलाहरू चाहिँ अब म गर्छु भन्ने खालको आउनुहुन्छ कि पुरुषहरू मात्रै आउनुहुन्छ?
1: महिला पनि हुनुहुन्छ।
2: बराबरी जस्तो हुनुहुन्छ कि महिलाहरू अलिक कमै हुनुहुन्छ?
1: महिलाहरू अलिक कम हुनुहुन्छ। जब गर्नेहरू 20% जति महिला हुनुहुन्छ होला।
2: हजुर, अब यसैबाट पनि महिलाहरूको वृद्धि गर्नलाई जस्तो जागरूक गर्नको लागि केही गर्न सक्ने देख्नुहुन्छ यहाँले यही काम मार्फत महिलाहरूकै लागि अगाडि बढाउनलाई? जस्तो गृहिणीमा मात्रै सीमित नहुन अथवा बाहिर आएर काम गर्नुपर्छ भन्ने खालको त्यस्तो खालको वातावरण तय गर्न सकिने छ कि अथवा आउनु भाडा मात्रै हामीले हाल्न सक्छौँ?
1: होइन, सकिन्छ, महिलाहरूलाई पनि सकिन्छ। जस्तै नेपाल प्रहरीको कुरा गर्ने हो भने पहिला महिलाहरूलाई राख्ने थिएन नेपाल प्रहरीको पुलिसहरूमा, आर्मीमा पनि राख्ने थिएन, सशस्त्रमा राख्ने थिएन। पछि बिस्तार त्यहाँ पनि महिला प्रहरीहरू, महिला ट्राफिकहरू
2: धेरै
1: हुनुहुन्छ। प्राइभेट सेक्टरमा पनि अहिले हामीहरूको सेक्टरमा पनि महिलाहरू धेरै हुनुहुन्छ। यहाँ चाहिँ के छ भने काम गरेर कामको सम्मान होइन कि मान्छेले काम नगरिकन सम्मान कसरी पाउँछ, इजी मनी कसरी कमाउन सकिन्छ भन्ने साइकोलोजी भयो कि। काम गर्ने हो भने अवसर छ, गर्न सकिन्छ, महिलाहरू पनि इन्करेज गर्न सकिन्छ। त्यसको लागि सर्टेन उनीहरूलाई चाहिँ सिप दिनु पर्यो, उनीहरूलाई सिप सिकाउनु पर्यो, काम गर्ने वातावरण गर्नु पर्यो, उनीहरूको नै सेक्युरिटीको कुराहरू हुन्छ उनीहरूलाई पनि सेक्योर गराउनु पर्यो। यसमा सकिन्छ
2: क्षमता अभिवृद्धि गर्न होइन, सिप सिक्नको लागि चाहिँ तालिमको व्यवस्था हुन्छ हजुरहरूबाट कि?
1: तालिम हामी आफै गराउँछौँ। हाम्रो एउटा सिलेबस हुन्छ, नेपाल प्रहरी आर्मीबाट अवकाश प्राप्त सिनियर अफिसरहरू हुनुहुन्छ, उहाँले सेक्युरिटीले के गर्नुपर्छ, काम कर्तव्य अधिकार भूमिका के हो भन्ने कुरो पनि त्यसमा सैद्धान्तिक कुराहरू पनि हुन्छ, प्र्याक्टिकल पनि हुन्छ, हामी सिकाउँछौँ, दक्ष बनाएर मात्रै पठाउँछौँ।
2: हजुर, भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ एउटा अध्यक्ष भएको हिसाबले?
1: मैले यो पेसालाई मात्रै नहेरिकन
2: हजुर
1: भावी पुस्तालाई चाहिँ देशमा केही गरौँ, देशलाई एउटा चाहिँ राम्रो गतिमा कसरी लान सकिन्छ भनेर सोचौँ र सबै मिलेर यो देशलाई चाहिँ हातेमालो गरेर प्रतिशोधको राजनीति नगरिकन, आग्रह पूर्वाग्रह नगरिकन, यो भूगोल हाम्रो हो, यो देश हाम्रो हो, पुर्खाले बनाइदिएको देशमा यो पेरिमिटरभित्र रहेर सबैसँग हातेमालो गर्दै राजनीति आस्थाको कारणले भेदभाव नगरिकन के गर्न सकिन्छ, नेपालमा सम्भाव्यताहरू के छ, कृषिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, जलस्रोतको क्षेत्रमा लगायत अरू आइटीको क्षेत्रमा, व्यवसायको क्षेत्रमा कहाँ कहाँ के लगानी गर्न सकिन्छ, सबैलाई गोलबन्द भएर चाहिँ अगाडि बढ्न म अनुरोध गर्दछु। यो बोटनीमा संसारको सबभन्दा नेपाल सबभन्दा राम्रो स्थल रे बोटनीमा, मैले पनि सुनेको पढेको। अब संसारको स्टुडेन्टहरूलाई चाहिँ नेपालमा ल्याएर बोटनीमा चाहिँ पिएचडी गराउन सकिन्छ होला नि त। हाम्रो स्टुडेन्टहरू
2: संसारकै राम्रो छ भने
1: उत्कृष्ट छ बोट्ने
2: हो नि त, अरू देशको ल्याउन सकियो,
1: अरू देश ल्याउन सकिन्छ। अरू देशको बोट्नीमा यहाँ अध्ययन गर्न आयो भने, पिएचडी मात्रै गर्न आयो भने पनि
2: कति पैसा आयो,
1: कति पैसा आउँछ, कृषिमा गर्न सकिन्छ। कृषिमा ल हामी अर्ग्यानिक खेती गर्छौँ भन्यो भने त विश्वको धनी मान्छेले मागेर चाहिँ खान सक्ला नि त, अर्ग्यानिक गर्ने हो भने हाइजेनिक पनि भयो, यहाँको माछाकै हेर्ने हो भने, दही दुधको हेर्ने हो भने गर्न सकिन्छ नि,
2: मान्छेलाई साँझ बिहान खानै छ।
1: हजुर,
2: होइन
1: मान्छे हामी अहिले जहाँ गए पनि चिया कफी खान्छौँ।
2: हजुर,
1: स्कुलमा बच्चाहरूलाई चिया कफी खुवाउने चलन छ, चिया कफी खुवाउनुको साँटो एक गिलास प्योर दुध खुवायो भने त्यो मान्छे हाइजेनिक हुनसक्छ नि त, क्याल्सियम पनि पाउँछ।
2: त्यसको लागि पशु व्यवसाय त्यो पनि उन्नत तरिकाले पाल्यो भने त, होइन,
1: हरेक गाउँमा स्कुल कलेज छ, हरेक बच्चालाई क्यान्टिनमा चिया दिन्छ, कालो चिया सेतो चिया दिन्छ, त्यो दिनुको साँटो नजिकको कृषकले दुध उत्पादन गर्छ, भैँसी पालेर गाई पालेर त्यो दुध एक कप चाहिँ प्योर दुध दियो भने त्यो राम्रो हुन्छ नि त, उसको दुध पनि बिक्री भयो, बच्चाले पनि दुध खान पायो, प्योर दुध खान पायो, उसको दिमाग पनि राम्रो होला,
2: युवा शक्ति देशमै रह्यो,
1: देशमै रह्यो
2: भनेपछि सबै युवाहरू यहीँ गरौँ भन्नु।
1: हजुर
2: हजुर, परिवारमा ज्येष्ठ नागरिकदेखि लिएर बच्चासम्म हुन्छौँ हामी,
1: हजुर,
2: सबैजना सदस्य मिलेर एउटा परिवार बनेको हुन्छ। साँच्चैकै सुन्दर घर संसार बन्नको लागि, सुन्दर परिवार हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँलाई?
1: मेरो विचारमा आत्मसन्तुष्टि हुनु पर्यो, जहाँ म जे छु त्यसैलाई सस्टेन गर्नु पर्यो, बच्चा बच्चीलाई पढाउनलाई खानालाई र स्वास्थ्य उपचार गर्नलाई खल्तीमा पैसा होस्, अरू चाहिँ केही पनि चाहिएन। त्यति भयो भने आत्मसन्तुष्टि हुन्छ। अभाव रहितको आत्मसन्तुष्टि भयो भने सुन्दर समाज हुन्छ, सुन्दर घर हुन्छ जस्तो लाग्छ।
2: हजुर,
1: यो धेरै लोभ र महत्त्वाकांक्षाले पनि मान्छेलाई विनाशतिर धकल्न सक्छ,
2: बिगारिरहेको छ,
1: बिगारिरहेको छ। त्यस आफूलाई सस्टेन हुनको लागि दैनिक आधारभूत आवश्यकताहरू परिपूर्ति गर्नको लागि ऊ सक्षम छ भने त्यो नै आत्मसन्तुष्टि हो, त्यसमा रमाउनु पर्छ।
2: हजुर, जीवन के हो त?
1: जीवन एउटा मेहनत हो, सङ्घर्ष हो, जे छ त्यसमा रमाउनु पर्छ जस्तो लाग्छ।
2: हजुर,
1: र सङ्गत पनि राम्रो सङ्गत हुनुपर्छ जस्तो लाग्छ। जस्तै एउटा झिँगाको सङ्गत गर्यो भने फोहोरतिर पुगिन्छ, मौरीको सङ्गत गर्यो भने एउटा गाडीमा पुगिन्छ, मह खान पाइन्छ
2: जीवनमा।
1: जीवनमा
2: हजुर, हामी अन्त्यमा आइसकेका छौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको यो कार्यक्रम घर संसारमा अन्त्यमा छौँ। हामी घर संसार सुनेर बस्नुहुने हाम्रा तमाम आदरणीय श्रोता हुनुहुन्छ, उहाँहरूका लागि केही भन्न चाहनुहुन्छ?
1: आम दर्शक श्रोताहरूलाई म के भन्न चाहन्छु भने देशलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर एउटा हातेमालो गर्दै देश विकासको लागि सोच्नको लागि म अनुरोध गर्दछु।
2: हजुर, अमूल्य समय हामीलाई दिनुभयो, रेड नेपालको स्टुडियोसम्म आएर होइन यति गहकिला कुरा राख्नुभयो, जुन आफ्नो अनुभव यहाँले सेयरिङ गर्नुभयो त्यसको लागि कार्यक्रम घर संसारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। मैले मनमा लागेको कुराहरू सेयर गर्न पाउँदा रेडियो नेपाल र रेडियो नेपालको सम्पूर्ण परिवारप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।
2: यतिन्जेल यहाँलाई सुनायौं एकजना त्यस्ता बौद्धिक व्यक्ति जो समाज सेवासँग आबद्ध भई सुरक्षा व्यवसाय संगठनका अध्यक्ष समेत भई आफ्नो पेसालाई अगाडि बढाइरहनु भएको छ। समाजमा शान्ति स्थापना गर्न कसरी सकिन्छ भन्ने कुरामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ। उहाँसँगको संवाद तपाईँका माझमा राख्यौं। यो संवादपछि अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। अस्मिता अधिकारी र किरण भुजेलको स्वरमा रहेको छ, रचना र संगीत रहेको छ अर्जुन पोखरेलको। यो साङ्गीतिक कोसेली तपाईँलाई सुम्पदै आजको कार्यक्रमबाट म छुट्टिने अनुमति चाहन्छु। मलाई प्रविधि कन्ट्रोल रूमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल तपाईँहरूका माझबाट छुट्टिन्छु। हस्त, नमस्कार, शुभ दिन।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं यसले दुर्घटनाको जोखिम बढाउँछ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
5: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ
6: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ साथै हिमालमा 3,000 पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ
5: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ
6: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ
5: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

भएको 11 वर्ष पूरा भएको छ। सार्वभौम संविधान सभाबाट 2072 असोज 3 गते संहिता सहितको नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ। संविधान दिवसको अवसरमा आज संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामशाह प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत सहभागी हुनु भएको छ। समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायले मार्च पास गरेका थिए भने शान्तिको प्रतीक परेवा समेत उडाइएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 असोज 3 गते नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान कामले पूरा गर्ने बताउनुभयो। जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य हाम्रा लागि शर्तहरू नभई हाम्रो राष्ट्रिय जीवनको आधार भएको बताउनुभयो। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले आफूहरू पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षासँगै लिएर नव परिवर्तन र नव उद्यमलाई अगाडि राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताउनुभयो। डिजिटल सुशासन कार्ययोजना अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपूरणीय भएको आजको यस विशेष घडीमा विपद व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्र राष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवं सङ्घ संस्था, निजी क्षेत्र, राष्ट्र सेवा कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुति गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू तथा ऐतिहासिक जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्नुभएका जेएनजी सुशासन योद्धाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो। साथै उहाँले भोटेकोसी बाढीमा जीवन गुमाएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा शुभकामना प्रदान गरेको छ। नेपाल र अमेरिकाको बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब 8 दशक भएको स्मरण गर्दै व्यापार वृद्धि, नवप्रवर्धन र लगानीका क्षेत्र मार्फत नेपाल अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। हालै भोटेकोसी हुँदै आएको बाढी पहिरोका कारण परिवार र समुदायले बेहोरेको क्षतिको स्मरण गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडित प्रति गहिरो समवेदना सहित प्रार्थना रहेको उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले आज र आइतबार स्थानीय अनुकूलता अनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै आजदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो। गत पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने काङ्ग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्गाले जानकारी दिनुभयो। गाउँ, नगर, उपमहानगर, महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar.
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा विदेशी लगानी उल्लेख्य रूपमा बढेको सरकारी तथ्याङ्कले देखाएको छ. चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्ममा उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी प्रत्यक्ष लगानी 35.1% बढेर 200 अर्ब 26 करोड युआन पुगेको छ. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ. अवस्थ नमस्कार.
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा. तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा.
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं.
4: के गर्दैछौ बाबु? होइन ठ्याक ठ्याक ठ्याक ठ्याक ठ्याक गरेर आवाज आइरहेको.
5: दिदी दर्शन.
4: ए भाग्यमानी हुनु.
5: दिदी के छ, सन्चै हुनुहुन्छ नि?
4: ठिकै छ बाबु, ठिकै
5: छ. तपाईँ त माइती धेरै भएर होला गरे उहाँ माथि ठुलो बुवा कहाँ जानुभएछ अस्ति. हिजो पनि हाम्रोमा आउनुहुन्छ भनेर आमाले साँझसम्म चाहिँ दिदी आएको बेलामा खिर पकाएर खुवाउनु पर्यो भनेर दुध राख्नु भएको थियो भैँसी दुहेर. तपाईँ आउनु भएन, आउँछु भन्नुभएको रहेछ.
4: अनि हेर न, बल्ल बल्ल माइत आउनु छ चाडबाडमा. यता बोलाछन् यता नि बोलाछन्. आउँछु त भन्दै थियो, साँझ परिहाल्यो.
5: हामी पनि त माइती नै
4: हो नि, कहाँ नहुनु र.
5: यत्रो दिन तपाईँ 4-5 दिन 6 दिन भइसक्यो आएको, अब हाम्रो घर 1 दिन पनि बस्नु भएको छैन. अनि दिदी के छ अरू नयाँ खबर? हजुरले खाना त खानु भएको छैन नि?
4: खाना खाइसकियो अरे. आए म त अब आउनु जाने बेलामा भेटेर जानु पर्यो भाइलाई, दाजु भाउजूहरू सबैजनालाई भनेर.
5: हेर्नु न, मैले त यहाँ अब बर्खा पनि जान थाल्यो.
4: हजुर,
5: यसो अब बाख्रालाई फेरि अलिक बढी चिसो हुने, त्यही भएर यो घाममा सारेर यसो बाख्रालाई घाम तपाउनको लागि किला ठोक्दै थिएँ कि.
4: अब अलिअलि गर्दै जाडो सिजन सुरु भयो.
5: अब जेठी पढियो गरिदियो, त्यो भएपछि यसो अब जानेको गर्नु पनि पर्यो.
4: पर्यो नि भाइ, के गर्नु, आफूले जानेको त गर्नु परिहाल्यो नि. बुवा आमालाई पनि सहयोग गर्नु पर्यो, बढेको छोरो के गर्नु.
5: अनि हजुरको त्यहाँ कति बाख्रा कति पाल्नु भएको छ?
4: ओहो, बाख्रा त छन् नि साँच्ची. अब म त भाइ हेर न, अब 30 पनि सक्यो, अब घरतिरकाले पनि छिटो आउनु पर्यो भनेर फोन गरेको गरे हुनुहुन्छ. अब भोलितिर घर जाउँ कि भनेर आज यहाँ दाजु भाउजूहरूसँग पनि भेट भएको थिएन, भाइसँग पनि. अनि त्यही भएर आएको नि म त. ठिक्क भाइसँग भेट भयो. भाइले त साँच्ची जेटिए पढेको होइन?
5: ओहो,
4: त्यही त. अनि अब मलाई पनि यो पशु पन्छीको बारेमा के कुराहरू बताइदिनु पर्यो के भाइ.
5: भइहाल्छ, त्यही भएर त भने नि दिदीको बाख्रा कति पाल्नु भएको छ, गाई भैँसी कति छन् भनेर सोध्न खोजेको.
4: ए, बाख्रा छन् साना ठुला सबै गरेर 15 जति छन्. अब एउटा गाई छ, एउटा भैँसी छ, के गर्नु. घरमा बुढाबुढी सासु ससुरा हुनुहुन्छ, बाल बच्चा छन्, दुध खानलाई. अलिअलि बढी भयो भने बेच्नु नि पर्यो भाइ, के गर्नु. 2-4 पैसा चाहियो हामी किसानी गरेर खानेलाई. त्यही हो आमदानीको बाटो.
5: अब यति बेला त के हुन्छ र दिदी, अब यो असोज महिना भनेको त अलिकन यो भेडा बाख्राहरूलाई अलि उफियाले बढी सताउने समय हो. अब गाई भैँसीहरूको खासै यति बेला परजीवीहरूको समस्या हुन्न. कार्तिक लगाएपछि एकपल्ट गोबर चेक गरेर अथवा नियमित रूपमा जुका माटेको औषधि खुवाउँदा भइहाल्छ.
4: हजुर,
5: यो बाख्राहरूलाई चाहिँ यति बेला सायद उपियाले सताएको छ.
4: हो भाइ, एकदमै धेरै क्या. म त त्यही कुरा सोच्छु भन्दै थिएँ, भाइले ठ्याक्कै कुरा ल्याइहाले. यो बाख्राको जुम्रा उपिया लागेर होइरान भएको छ घरमा. अनि त्यहाँ भाइले जेटिए पढेको छ, सोधेर यसको उपचार के हुन्छ सोधेर आइज है. भनेर भनिरहनु भएको छ घरबाट हेर्नु न
5: भिनाजीले
4: हजुर
5: अब यस्तो हुन्छ क्या दिदी खास गरेर अब हुन त एकै ठाउँमा बाख्रा र भैँसी बाँधे पनि भैँसीलाई त्यो उपियाँले असर गर्दैन बाख्रालाई बढी असर गर्छ खास गरेर यो उपियाँले त्यो रगत चुस्ने यिनीहरूको जुन त्यो पाइप हुन्छ मुखमा त्यो सुइरो चाहिँ छोटो हुन्छ त्यसले गर्दा जुन पशुहरूको पातलो छाला छ त्यसलाई बढी मन पराउँछ जस्तै अब हामीले पाल्ने कुखुरा मुसा बिरालो खरायो यिनीहरूको असाध्यै उपियाँ पर्छ दिदी कुकुर बाख्रा भेडालाई अलिक कम उपियाँ पर्छ र अर्को कुरा ठ्याक्कै भेनाजुले भन्नुभएको भनेको कुरा ठिकै हो यो चाहिँ उपियाँ बाह्रै महिना एकै किसिमले हुँदैन दिदी त्यति बेला अब असोज कार्तिक भनेको उपियाँको संख्या बढ्ने समय हो अब मैले त के भन्छु भने अब हजुरहरूको 15 बाख्रा रहेछन् औषधि त बजारमा विभिन्न किसिमका हुन्छन् दिदी अब 15 बाख्रालाई मात्र औषधि लैजाँदा त्यो बाख्राका रौँहरू हुन्छन् तपाईँहरूले जति राम्ररी गरे भने पनि राम्ररी भित्रसम्म भिज्दैन अनि उपियाँहरू सबै मर्दैनन् फेरि औषधि मात्र नाश हुन्छ अर्को कुरा खोरहरूमा पनि धेरै उपियाँ हुन्छन् त्यसले गर्दा एकपटक चाहिँ त्यहाँको पशु सेवा शाखामा सम्पर्क गरेर हजुरहरूले मेरो भाइले पनि पढेको हो यसले चाहिँ यस्तो यस्तो भन्थ्यो भनेर त्यहाँ सल्लाह लिनु होला खास गरेर यो बाख्रालाई त दिदी अब अलि घाम लागेको बेलामा चोप्नु पर्छ त्यहाँ चाहिँ कतै बनाएको पनि छन् होला बाख्रालाई डिपिङ गर्ने भन्छ बाख्रालाई त्यो एउटा सिमेन्ट लगाएर बनाएको एउटा खाल्टो हुन्छ त्यसमा चाहिँ पानी र विषादी राखेर बाख्रालाई चोपिन्छ भने अर्को अहिले त बजारमा प्लास्टिकका पनि पाइन्छन् पोर्टेबल भन्छ बोकेर हिँडाउन मिल्ने बाख्रा चोप्नलाई त्यस्तो खालको डुङ्गा जस्तो अलि सङ्ग्रह सङ्ग्रह हुन्छ अब त्यहाँ केही न केही पालिकाले व्यवस्था गरेको छ होला दिदी अब मैले अहिले तपाईँलाई ठ्याक्कै यो औषधि किन्नु होला भनेर यहाँ लेखिदिउँ भने पनि त्यो औषधि होइन विषादी हो तपाईँहरूले लगाउन विभिन्न कारणले अब कोही साना पाठापाठी दुध चुस्ने पाठापाठी नै हुन्छन् लगाउन जानिएन भने त्यो त विषादी हो त्यसले गर्दा हजुरहरूले त्यति राम्ररी लगाउन पनि जान्नुहुन्न अब यो भन्दाखेरि मलाई केही पनि नजान्ने बनाइस् भन्नुहुन्छ होला हजुरले त्यो होइन क्या दिदी हजुरहरूसँग जम्मै ज्ञान सिप त छ तर राम्रोसँग रौँभित्र बाख्राको उपियाँ जुम्रालाई भिज्ने गरी हामीले लगाइदिन सकिएन भने त त्यो नाश हुन्छ औषधि एकपटक हजुरहरूले त्यो स्थानीय पालिकामा चाहिँ पशु सेवा शाखामा गएर सोध्न पर्यो भाइले भन्थ्यो यो बाख्रा चोप्ने भन्ने के हो र लौन बाबु भनेर उहाँहरूले केही योजना बनाउनु भएको रहेछ अथवा त्यहाँ गाउँमा त्यस्तो खाल्टो रहेछ अनि उहाँहरूले भन्नुहुन्छ त्यो के हो भने दिदी त्यसो गर्दाखेरि तपाईँका मात्र होइन तपाईँको घर मुन्तिर मासतिरका बाख्राहरूलाई पनि जुम्रा र उपियाँ छन् यति बेला
4: सबै
5: गाउँका बाख्रालाई लगेर एकै ठाउँमा पोखरीमा चोपेपछि त्यहाँ कसैको महिलाहरू मात्र भएको घर हुन्छन् कोही केटाकेटी भएका हुन्छन् कोही अनपढ हुन्छ सबै किसानहरूले एकै किसिमले जान्नुहुन्न एकै ठाउँमा सबै बाख्रा जुटाउँदा त त्यहाँ त सबै मान्छे जुटिएको हुन्छ कसैले के जानेको हुन्छ कसैले के जानेको हुन्छ मेरो घरमा कोही चाहिँ पाएको मान्छे छैन भने पनि अर्को पाएको मान्छेले सहयोग गर्नुहुन्छ त्यसले गर्दा एकदम राम्रो हुन्छ यदि उहाँहरूले त्यो किसिमको व्यवस्था रहन्छ भने त्यसले फेरि अर्को के फाइदा हुन्छ भने बाख्रालाई चोबिन्छ र पिँधमा रहेको पानी फेरि सबै किसानहरूलाई एक एकवटा भाँडा लिउन भनेर बाख्रालाई जङ्गलतिर पठाइन्छ र त्यहाँ पोखरीको पिँधमा भएको पानी फेरि एक एक जग लर घरमा बाख्राको खोरमा छिट्न भनिन्छ क्या त्यसपछि खोरका उपियाँ पनि मर्ने भए अनि बाख्राका शरीरका नि मर्ने भए बाख्रालाई चोबेपछि त मजाले त्यो डुबाएपछि पानीमा त सबै शरीर पनि भिज्ने भयो त्यसो गर्दाखेरि फेरि अब त्यहाँको स्थानीय पशु सेवा प्राविधिक पनि सँगै हुनुहुन्छ उहाँहरूले बाख्राले त्यो औषधि विषादीयुक्त पानी खाइहाल्यो भने पनि औषधि हुन्छ उहाँहरूसँग फेरि अब बाख्रालाई त्यसरी डुबाउँदाखेरि अलि ध्यान दिन पर्छ भनेर उहाँले सिकाउनुहुन्छ अन्य किसानहरूले पनि त्यसै अनुसार बाख्राको त्यो टाउको चोप्न दिनुहुन्न क्या दिदी त्यो गरिन्छ त्यो भएपछि त तपाईँहरूलाई आनन्द भयो सबै बाख्रालाई पनि भयो औषधि अब यदि उहाँहरूले त्यो तत्कालै यो कार्यक्रम रहन्छ यस्तो डिपिङ गर्न सक्ने सम्भावना होइन भने अहिले त अब के छ र दिदी फोनका जमाना छ मोबाइल फोनमा फोन गरे भइहाल्यो अब हजुरको घर पनि कन् सा टाढा छ र पहिले पो हिँड्दै जानु पर्दाखेरि दिनभरि लाग्थ्यो अहिले त अब भिनाजुसँग नि मोटरसाइकल छ मसँग नि मोटरसाइकल छ हजुरले यसो फोन गर्नु होला ल बाबु आउनु पर्यो भन्नु होला मैले विषादी लिएर आउँछु स बाख्रालाई लगाइदिन्छु त्यो भएपछि बाख्रालाई पनि सुरक्षित हुने भयो दिदी तपाईँहरूलाई पनि दुःख झन्झट नहुने भयो अहिले मैले विषादी यसरी प्रयोग गर्ने भनेर सिकाइदिएर पनि अलि हुन्न के दिदी, यो प्राविधिक विषय
4: हो,
5: त्यस कारणले गर्दा हजुरले चिन्ता नगर्नुहोस्, यो बाख्राको चाहिँ जुम्रा उपियाँको लागि पछि चाहिँ त्यसै अनुसार गरौँला दिदी।
4: अनि ठुलो बाख्रालाई त केही भएन, त्यो सानो पाठाहरू थुप्रै छन् भाइ हाम्रोमा त, तिनीहरूलाई पनि त्यो विषादीले असर गर्दैन भाइ?
5: अब यस्तो छ दिदी, अब सानो पाठापाठीहरू 3 महिनाभन्दा कम उमेरका पाठापाठीलाई हामीले विषादी प्रयोग गर्न मिल्दैन। अर्को कुरा, त्यो पाठापाठीलाई विषादी राखेको भन्दा पनि पाठापाठीको आमालाई हामीले विषादी लगाइदिँदाखेरि तिनीहरूको थुनको फाँचोमा पनि विष लागेको हुन्छ, त्यस कारणले त्यस्ता दुध खुवाउने बाख्रालाई हामीले डिपिङ गरिसकेपछि फेरि थुन पनि सफा गरिदिनु पर्छ। ती सानो पाठापाठीसँग धेरै त्यो परजीवी नहुन सक्छन्, जताततै उसको आमा ऊ बस्ने ठाउँ जताततै चाहिँ हामीले विषादीको प्रयोग गरिसकेपछि त्यो आफै नियन्त्रण हुन्छ।
4: ए अनि भाइ, हाम्रो त यो बाख्राहरूले पनि घरिघरि छेरेको छेरै गर्छ, अनि खाएको पनि नखाए जस्तो दुब्ला पातला हुन्छन्, त्यो चाहिँ के भएर भएको होला है?
5: अब खास यो बाख्राहरूले यति बेलाको समयमा अलिअलि छेर्ने भनेको, बाख्रा पानी र चिसोसित अति संवेदनशील हुन्छन्। भैँसी पानीमा पनि खेल्न सक्छ, गाई पानीमा पौडिएर पनि तर्न सक्छ, भेडा पनि भिजेर त्यो चिसो सहन सक्छन्, तर बाख्राहरूले चिसो सहन सक्दैनन्। यति बेला एकतिर बर्खाको कारणले गर्दा पानी आइरहेको हुन्छ, अलि ओसिलो वातावरण हुन्छ, अर्को कुरा बाख्राले खाने सबै घाँसहरू हरिया हुन्छन्, अनि कतै न कतै बाख्रा बाछिटाले हानेर अलिअलि भिजिरहेको हुन्छ दिदी। चिसोको कारणले बाख्रा अलिकति दुब्ला पातला छन्, र खास गरेर बाख्रालाई हजुरहरूले यो वैशाखतिर जुगाको औषधि खुवाउनु भएको हो कि होइन?
4: त्यस्तो धेरै औषधि खुवाउने चलन छैन हाम्रो गाउँतिर त।
5: त्यसो भए यो खास गरेर बाख्रालाई 3 पटक जुकाको औषधि खुवाउँदा राम्रो हुन्छ, वैशाखमा, कार्तिकमा र फाल्गुनमा जुकाको औषधि खुवाउने हो। ठिकै छ, अब म एकचोटि दिदीको घरमा पनि आउँछु भनेको छु अलि पछि, त्यति बेला मैले जुकाको औषधि लिएर सबै बाख्रालाई खुवाइदिउँला। अहिले बाख्रालाई अलि धेरै छेर्न थाले भने यो चिसोबाट बचाउनु पर्यो, भिज्न दिनु भएन, धेरै बाख्राले पनि छेरेका छन् भने हजुरले मलाई पछि फोनमा भन्नु होला, त्यसै अनुसार गरौँला। अहिले हजुरको भनाइ अनुसार पक्कै चिसोको कारणले छेरेको हुन सक्ने भावनाले चिसोबाट बचाउनु पर्यो दिदी।
4: यो नाकबाट सिँगान पनि निकाल्छन्, यही चिसोले हो कि केले होला है भाइ?
5: यो पनि प्राय नाकबाट सिँगान निकाल्ने पनि चिसोको कारण पनि हुन्छ, अरू विभिन्न कारणले हुन्छ दिदी। अब यति बेला हुनेमा चाहिँ एउटा यो मुहालो भन्छ गाउँ घरमा, यो बाख्राको मुखको वरिपरि खटिरा हुने समस्या हुन्छ,
4: मुहालो
5: आउँछ यो सिजन, त्यो पनि हो मुहालो आउने सिजन पनि हो, त्यो भाइरसबाट हुने समस्या हो, र त्यो भयो भने बाख्राले अलि बढी दुखेर अलि रियाल काडे जस्तो हुने त हुन्छ, तर सिँगानै निकाल्ने भनेको विभिन्न अलि अप्ठ्यारा रोगहरू जस्तै पिपिआर जस्ता रोगहरू छन्, ती रोगहरूमा पनि चाहिँ सिँगान त आउँछ, तर सामान्य अवस्थामा सिँगान निकाल्ने तर नझोक्रिने सामान्य अवस्था हो भने चिसोकै कारणले हो दिदी। अब आफै ठिक हुन्छ, अब यो असोज कार्तिक लागेपछि त हिउँद पनि सुरु भइहाल्छ, त्यसपछि बाख्राका यो छेर्ने सिँगान आउने समस्या आफै पनि हट्छ।
4: अनि भाइ, अब यो हिउँद पनि लाग्न आँटिसक्यो होइन, अब बर्खाको घाँसहरू पनि सकिँदै सकिँदै जान्छ हाम्रो गाई बस्तुलाई, यो घाँसहरू पनि के लगाउने हुन्छ अरे नि, उन्नत जातका घाँस भन्छन्, के हुन्छन् भाइ त्यो पनि भनिदिनु पर्यो, आका बेला भाइसँग सबै कुरा सोधेर जानु पर्यो।
5: दिदीले चाहिँ मैले जेटिए पढेको मजाले उपयोग गर्नु नि भयो,
4: फाइदा लिनु पर्यो नि,
5: मैले पनि दिदीलाई पढाउनु पाएको छु, मख परेको छु आफूभन्दा ठुलो मान्छेलाई पढाउँदा। अनि यस्तो अघि हजुरको 15 बाख्राको कुरो गर्नुभएको थियो, अनि बाख्राले नाकबाट सिँगान निकालेको कहिले काहीँ खोर अलि साँगुरो छ भने पनि बाख्राले सिँगान निकाल्न सक्छ है दिदी। अब यो हाम्रो गाउँ घरमा फेरि 5 बाख्रा अट्ने ठाउँमा 15 राख्ने चलन हुन्छ, अनि अर्को खोरमा भेन्टिलेसन पनि कतिको छ होइन, चर चाहिन्छ, अब काठै काठले बनाएको हो भने त चर हुन्छ, त्यसमा समस्या हुँदैन, यदि यो ढुङ्गो माटोले बनाएको गाह्रो त कहिले काहीँ त्यो भेन्टिलेसन हुन्न कि दिदी, त्यो पनि हामीले ख्याल गर्नुपर्छ। अहिले हजुरले भनेको हो बाख्रा गाई भैँसीलाई पनि खुवाउने उन्न जातको घाँस भन्ने पनि हुन्छ, हजुरले कहाँ सुन्नुभयो रहेछ,
4: कस्तो हुन्छ बिउ पनि थाहा छैन,
5: अब लगाउनु पर्यो नि दिदी, त्यत्रो चाहिँ बाख्रा पाल्नु भएको रहेछ, भैँसी एउटा रहेछ, गाई एउटा रहेछ होइन, तपाईँहरू त पहिलेदेखि कृषि गर्दै आउनुभयो, कृषिबाट राम्रो पनि भएको छ। यो खास गरेर घाँसहरू उन्न जातका घाँस भनेको हाम्रो यो गाउँ घरमा भएका घाँस भन्दा अलि छिटो बढ्ने, अलि पशुले पनि मिठो मान्ने, पौष्टिक तत्व नि बढी भएका, अलि रुखो ठाउँमा हुने, अलि सुक्खा पनि सहने, त्यस्ता घाँसहरू चाहिँ छनौट भएको भएका घाँसहरू उन्न जात हुन्। खास गरेर अब यति बेला लगाउने घाँसमा त अब हिउँद सुरु भएको हुनाले घाँस त थुप्रै हुन्छ दिदी। जस्तै अब तपाईँ जेठ असारमा यही घाँस लगाउने भन्नुभएको फरक घाँस हुन्थ्यो, जस्तै डाले घाँसहरू। डाले घाँस त प्राय गरेर हाम्रै गाउँ घरमा भएका डाले घाँसका बिरुवाहरू लगाउने हो, र अन्य भुइँ घाँस पनि बहुवर्षीय भुइँ घाँसहरू उन्न जातका घाँसहरू हुन्थे। अब यति बेला चाहिँ हजुरलाई अब फेरि आउने असारको कथा भन्दा भुलिसक्नुहुन्छ, म पनि पढेर आएको छु, भेट भइरहन्छु, हजुरलाई सम्झाइरहन्छु। अब यो अहिले तत्कालको कुरा गर्दा असोज कार्तिक महिनामा लगाउन मिल्ने भनेको यो जोई घाँस भन्ने हुन्छ एउटा, अनि अर्को एउटा बर्सिम घाँस पनि हुन्छ, तर बर्सिम अलि पछि लगाउँदा पनि हुन्छ। अर्को एउटा भेज घाँस भन्ने हुन्छ दिदी। यो भेज घाँस भने हाम्रो गाउँ घरमा एउटा कुटिल कोसा भन्ने अकरा भन्ने घाँस हुन्छ नि, हो त्यस्तै तर अलि ठुला पात गरेको, अलि बढी झाङ्गिनी टाइपको हुन्छ, त्यसका कोसा पनि अलि ठुला हुन्छन्। तराईतिर खेसरी भन्नेको त्यो दाल हुने वाला हो, त्यस्तै त्यस्तै टाइपको अलि बढी झुम्मको हुन्छ। र यो चाहिँ जोई र भेजलाई एकै ठाउँ मिसाएर नि छर्न सकिन्छ दिदी। जोई जौ जस्तै जस्तै हुन्छ भने भेज चाहिँ त्यो जौमा हुने झार जस्तै, क्या कुटिल कोसा भन्ने अकरा भन्ने त्यो त्यो झार जस्तो हुन्छ। अब यो घाँस लगाउँदाखेरि त सामान्यतया अन्य बाली नाली लगाए जस्तो खेतबारीमा नै लगाउनु पर्ने हुन्छ दिदी। यो बिउ हजुरलाई लगाउन एकदम रहर लाग्यो भने पहिले चाहिँ हुन त हामीले घाँस लगाउनु नै भन्नुपर्छ हामी प्राविधिकले, त्यही पनि अब हजुरहरूले अब खाद्यान्न बाली अथवा अन्न उत्पादन गर्ने ठाउँमा भन्ने कुरो नै आउला। त्यो सन्दर्भमा चाहिँ हजुरहरूलाई रहर लाग्यो भने अब भर्खरै त अहिले मकैको अझै बुटी जोत्नै बाँकी छ होला, अब चाहिँ केही समयपछि त्यो लगाउने समय हुन्छ। अब तपाईँले घाँसको बिउ लगाएर जानुहोस् भनेर जाँदा फेरि हजुरलाई ठग्न सक्छन् व्यापारीहरूले, त्यसको लागि पनि तपाईँकै त्यही पशु सेवा शाखामा गएर बाबु यहाँ चाहिँ उन्न जातको घाँसको बिउ पनि आउँछ अरे भनेर एकचोटि त्यो माग्नु पर्यो, त्यहाँ सल्लाह गर्नु पर्यो। उहाँहरूकोमा आउँदो रहेछ नि, उहाँहरूले त्यो घाँसको बिउ पाउने तरिका पनि बताइदिनुहुन्छ, अनि तपाईँहरूको त्यहाँ नाम दर्ता गरेर पछि घाँसको बिउ पनि दिनुहुन्छ। यदि त्यहाँबाट घाँसको बिउ उपलब्ध नहुने भयो भने दिदी हजुरहरूले मलाई भन्नु होला, मैले सदरमुकाममा गएर पनि ल्याइदिउँला नि दिदी। कति ठुलो कुरो भएर अब हजुरको भाइले
4: भाइ भएपछि त म त सबै कुरामा ढुक्क छु क्या। अब तर जान त त्यहाँ पालिकाको पशु शाखामा पनि जानु पर्यो, त्यहाँ पाइएछ भने भाइलाई किन दुःख दिनु, म त्यतैबाट लिइहाल्छु, पाइएन छ भने भाइलाई फेरि फोन गर्छु,
5: त्यो त भइहाल्छ दिदी। तर आज हाम्रो घरमै बस्ने हो, आमा पनि त्यहाँ अब घाँस काटेर आउने बेला हुन थालेको छ। अब हिजो नै उहाँ दिदीलाई खिर खुवाउने भन्दै हुनुहुन्थ्यो, नत्र आमा रिसिनुहुन्छ, आमा छिटो बुवा छिटो भेट्न भएको नजानु फेरि
4: घरमा छिटो आइज भनेर भनिरहनु भएको छ। हुन्छ अब आज चाहिँ यही बसेर जानु पर्ला, तर भाइसँग अझै धेरै कुराहरू सिकेर जान्छु।
5: अब लास्टमा दिदी, अब हजुरको ती त्यत्रो 15 बाख्रा रहेछन् नि, सकेसम्म ती बाख्रालाई चिसोबाट बचाउने र अब घाम तपाउने व्यवस्था गर्नुपर्छ। यसो पहाडिलो ठाउँमा बारीमा अब खनजोत गरिसकेपछि बाख्रा सार्दैछ, दिउँसोमा बाख्रा सार्दिने, त्यो हुँदा त्यो बारी पनि मलिलो हुन्छ, बाख्राले पनि घाम ताप्न पाउँछन्। अनि अर्को कुरा, त्यो जुन त्यो अघि हजुरले त्यो दुध दिने भैँसी भन्नुभएको थियो, त्यो भैँसीले पनि राव खोज्ने बेला हुँदैछ, त्यो हुनाले अब यो कार्तिकको लास्टसम्ममा पनि भैँसीले राव खोजेन भने, किन हजुरहरूको भैँसी ब्याएको त असारको 9 गते है कति भन्नुभएको थियो, भनेपछि यो कार्तिकसम्म बाटो हेर्नु, यदि चाहिँ राव खोजेन भने मलाई भन्नु होला, अनि त्यसको पनि हामी व्यवस्थापन गरौँला है दिदी।
4: म त अब जे जे समस्या आयो भाइलाई नै सोध्ने हो, भेटेर भए नि फोनमा भए पनि जसरी भए पनि।
5: हामी साना छँदा फुपू दिदीले कति चाहिँ त्यो मिठाई त्यो मिश्री ल्याइदिनुहुन्थ्यो, मैले सम्झिरहेको छु, आज भोलि हामी ठुला भयौँ भनेर कि मिश्री नै दिनुभएको छैन दिदीले।
4: अब ठुला भएपछि कहाँ मिश्री लिएर आइरहनु त नि भाइहरूलाई। ल आज मैले धेरै कुरा सिकेँ मेरो भाइबाट, भाइलाई धेरै धेरै धन्यवाद। अरू कुरा पनि म त सोध्दै गर्छु है भाई।
5: हुन्छ दिदी, हुन्छ ल, यहाँ भित्र हिँड्नु भित्र।
4: ए हुन्छ हुन्छ, ल ल जाउँ त, अब खाना खाने बेला भयो होला यता पनि।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: मानव, तिम्रो विचारमा हाम्रो यो जिन्दगीको यात्रा?
1: पर्ख मानवी, म भन्छु हाम्रो यो जिन्दगीको यात्रा त्यति बेलासम्म अविरल हुनेछ जति बेलासम्म साँझको अन्त्यपछि रातको साम्राज्य फैलिने छैन।
0: साँच्चै रात किन आउँछ मानव?
1: रात हाम्रो यो यात्राको अनि यो दिनको अस्तित्व निर्माण गर्न आउँछ मानवी। भइगयो, छोडिदियो यो कुरा, बरु भन
0: मानव। हेर त,
1: के भयो?
0: मेरो खुट्टामा चोट लाग्यो। हेर त, रगत पनि बग्न थाल्यो।
1: पर्ख ना त्यो मानवी, मसँग औषधि छ, तिमीलाई थाहा छैन? समयको माग अनुरूप समस्या समाधानको उपायहरू हामीले क्रमशः सोचेका छौँ मानवी। यो हाम्रो रहर थोरै र बाध्यता धेरै हो।
0: छिटो गर मानव, मलाई धेरै पीडा हुँदैछ।
1: यसो गर त, ल भयो, अब ठिक हुन्छ तिमीलाई।
0: बल्ल सन्चो भयो।
1: वास्तवमा हामी मानवहरू एक अर्काको लागि नै जन्मेका हौ होला हि मानवी?
0: हुन सक्छ, तर
1: मानवी, मानवी, मानवी, हेर त, हेर त, मेरो टाउकोमा सर्प आयो। मलाई मलाई बिर्सिस मानवी।
0: ईश्वर, पर्ख मानव,
1: मानवी,
0: पर्ख, तिम्रो टाउको झर्न म दिन्न। पर्ख, मसँग उपाय छ मानव।
1: छिटो गर मानवी, यदि ढिला गर्यो भने हाम्रो यात्रा यहीँ टुङ्गिने बेर छैन। त्यसैले मानवी, छिटो, छिटो गर,
0: धैर्य गर मानव, धैर्य गर, म सर्पको औषधि गर्दैछु।
1: आखिर आखिर किन समाउँछु टाउको यो सर्पले हाम्रो भिन्न स्थितिमा?
0: यदि यस्तो नभएको भए त मानव अहिले सन्तुष्टिको चरम सीमामा रमाइरहेका हुने थियौ।
1: माधवी,
0: ल मैले तिम्रो टाउको सर्प हटाइदिए।
1: बल्ल ढुक्क भए मानवी। चौतारी, देउराली अनि उकाली, अँधेरी, यी सबै हाम्रो यात्राका स्वाभाविक पक्षहरू हुन् जसको स्पर्श निश्चित छ मानवी।
0: तिम्रो मतलब?
1: मेरो मतलब, यी सबैको सामना गर्न तिमी तयार छौ होइन?
0: तयार नभएर के गर्नु? त्यो हाम्रो रहर होइन मानव, बाध्यता हो। त्यसमाथि पनि यो यात्रामा एक अर्कालाई साथी हामी छौ नि, कसो भन त
1: मानवी? यो साथ वास्तवमा क्षणिक हो, के थाहा भरे के हुन्छ, अझ के थाहा अहिले के हुन सक्छ। हेर, साथ र मायाको कुरामा कोही पनि आफ्नो हुँदैन। यथार्थमा मान्छे एक्लो छ, नितान्त एक्लो छ मानवी। साथ र मायाका कुराहरूमा मात्रै सम्झौता हुन्छ
0: मानव। हामी अहिले कति आनन्दको छेडमा छौँ अघि,
1: तर के थाहा मानवी, यो आनन्दको महल एकैछिनमा विपत्तिको होरीले भताभङ्ग पनि त पारिदिन सक्छ।
0: ओहो मानव, हेर त, कत्रो भयङ्कर पहाड छ हाम्रो अगाडि। कसरी चढ्ने त्यो पहाड?
2: किन डराएका तिमीहरू? आऊ चढ मेरो टाउकोमा। इत्रा प्राणीहरूले थाप्लोमा कुल्चँदा पनि खै म हताश भएको।
0: तर हामी त निकै कमजोर छौ होइन मानव?
1: कमजोर? हामी किन कमजोर मानवी? आफैले बनाएका हौ हामीलाई कमजोर हामीले।
0: मलाई त देख्दै डर लागिसक्यो मानव, मेरा घोडा नै काप्न थालिसके।
1: ना त्यो न मानवी, यसैको नाम त जिन्दगी हो। पीडाको आभास भएन भने आनन्दको अनुभव कसरी लिने? कालोको अस्तित्व भएन भने सेतोको अर्थ हुन्छ भन त?
0: हुँदैन। तर मानव, यदि हामीले एक अर्काको हात समाउँदै अघि बढ्यौँ भने यो पहाडलाई सजिलै पार गर्न सक्छौँ, नत्र हामी फेरि बजारिन पनि सक्छौँ, होइन त मानव?
1: बल्ल बुझ्यौ तिमीले। आऊ, यात्राको एउटा कठोर क्षणलाई पनि एकताको आभासले सहज बनाऊ।

0: हो कालो, कहिले सकिन्छ यो कालो? खै मानव, कहिले सकिन्छ यो कालो? म त साह्रै थाकिसके, पसिनाले पनि निथुक्क भिजिसके।
1: धेरै गर मानवी, अब अब धेरै भेर छैन।
0: यतातिर कुनै कुवा धारा पनि छैन कि क्या हो? साह्रै प्यास लागिरहेछ मलाई त
1: मानवी। खोजेको कुरा सबै पाउने भए त हामीले यसरी कष्ट गर्नुपर्ने नै थिएन नि। विचलित नहो मानवी, धैर्य गर, धैर्य गर।
0: यस्तै बेलामा त हो मेरो अस्तित्वको जन्म हुन्छ।
1: मानवी, यात्रा लामो छोटो जस्तो भए पनि साथ छ भने त्यो धेरै सहज बन्द रहेछ अघि।
0: हो मानव, तिमीलाई कतै चोट त लागेन?
1: लागे पनि समयको अन्तरालसँगै त्यो पुरिँदै गइहाल्छ नि। यो एउटा प्रकृतिको अकाट्य नियम हो मानवी।
0: मानव हेर त, अब हाम्रो उकालो बाटोको यात्रा सकिन लागेछ।
1: हो मानवी, अब सकिन आट्यो। ल अब उकालो सकियो, अब हामी छिट्टै नै ओह्रालो बाटोमा आनन्दसँग यात्रा गर्न पाउँछौ मानवी।
0: मानव, मानव हेर त, ऊ त्यहाँ हेर त, त्यहाँ कुनै उत्सव रहेछ।
1: हो त, रङ्गी चङ्गी बत्ती बलेका, प्रत्येक मान्छेको हातमा रङ्गीन बोतलहरू,
0: अनि सबै जोडी जोडी मिलेर नाची पनि रहेका छन्।
1: मानवी, हामी पनि यो उत्सवमा एकछिन सहभागी बनौँ न, कसो?
0: हुन्छ, आखिर यात्राको दौडान न हो। भरे कुन मरुभूमिमा एक्लै रुदै रुदै प्यासी बनेर दगुर्नु पर्ने हो के ठेगान? त्यसैले हामी पनि नाचौँ गाउँ, आऊ मानव आऊ।
1: हुन्छ मानवी, हुन्छ।

0: है के कविहरूले भन्ने गरेको जिन्दगीको बार यही हो त
1: कदापि होइन सुन्न चाहन्छु बाहर कुन हो
0: अवश्य भन न
1: अघि हामीले चढेको पहाडको टुप्पोमा पुगेर जति बेला चैनको श्वास फेरेका थियो त्यो हो जिन्दगीको बहार जति बेला सफलतामा खुसी हुन सकिन्छ त्यो हो बहार
0: हो मानवी मलाई साह्रै मनपर्ने कुरा गर्यो तिमीले
1: तर व्यवहारमा चाहिँ उतार्दैनौ र पो हामी सर्वश्रेष्ठ भएर पनि निकृष्ट छौ मानव बुझ्यौ तिमीले यो सन्नाटाको मतलब
0: बुझे मानवी हाम्रो छेडिक रमझम सकियो त्यसैले अब हाम्रो यात्राको अर्को भाग सुरु हुँदैछ जाउँ मानवी हामी यहाँबाट
1: हो जाउँ

0: हेर त, पानी पर्न थाल्यो।
1: बाफ्रे, मलाई त जाडो पनि हुन थाल्यो।
0: एकैछिन अघिसम्म पहाड चढ्दा हामी पसिनाले नितुक्क भिजेका थियौँ, तर अहिले जाडोले थुरथुर काम्दैछौँ। यही त हो मानवी जिन्दगी भनेको, होइन
1: मानव? यो एकान्त जङ्गल, एकहोरो वर्षा अनि हामी दुई मात्र, मलाई त कता कता डर पो लाग्दैछ मानव।
0: कस्तो कुरा गर्छौ मानवी तिमी? यात्रा सुरु भएदेखि अन्त्य नहुन्जेलसम्म एक क्षण पनि डर नलिकन बाँचेको कोही छ अहिलेसम्म भन त? वास्तवमा मान्छे हरेक क्षण डराइ नै रहेको हुन्छ, त्यसैले तिमी निश्चिन्त बनेर मनलाई डरो बनाऊ मानवी। के हो त्यो लक्ष्य भनेको मानवी? कहाँ छ लक्ष्य? हेर त, हेर त, बाघ हामीतिर आउँदैछ। त्यसैले अरू कुरा नसोचो मानवी, भागौँ, आऊ छिटो भागौँ।
2: कति भाग्छौ, कहाँ भाग्छौ? यदि तिमीहरू साँच्चै मानव हो भने आओ, आओ मसँग प्रतिकार गर्न आओ, आओ मसँग प्रतिकार गर्न आओ।
1: मानव, मानव, बाघले हामीलाई पछ्याउँदै छ कि छैन हेर त?
0: छ मानवी, छ। चोर तोल्ने दौडाउँदैछ त्यो पनि, हामी पनि भागौँ छिटो।
1: म त मर्न लागिसकेँ मानव।
0: दौडा मानवी, छिटो दौडा, एकछिन दौडा। जिन्दगीको यात्रामा हामी अनि एउटा हामी जटिल मोडमा छौँ, हडबडाउनु हुँदैन। दौडा मानवी, छिटो दौडा।
2: ए नामर्दहरू, के भाग्छौ? छैन सामर्थ्य शत्रुसँग सामना गर्ने? तिमीहरू त साँच्चै निरीह भएछौ। आओ, लाइन आओ, आओ लाइन।
1: मानव, यसरी भागेर हुँदैन, कुनै उपाय लगाउनु पर्छ मानव।
0: तिमीले ठिक भन्यौ। पर्ख, हेर त, मसँग यो डोरी छ, अब म पासो थाप्छु यो भागलाई। लौ यो डोरी सम्हाल तिमी, समय यो डोरी। तिमी यो डोरी यहाँ समय राख, म उत्यो रुखको सहाराले जाल बुन्छु।
1: छिटो गर मानव, छिटो गर, शत्रु आइसक्यो मानव।
0: अब सक्यो मानवी, जाउँ यहाँ, हामी उत्या पर गएर झाडीमा लुके।
1: हुन्छ मानव।
0: मानवी, देख्यो बाघ हामीले थापेको फाँसोमा फस्यो, देख्यो?
1: यात्राको अर्को बाधा पनि बन्छ्यो। अब के गर्ने,
0: के गर्ने? अब जहाँ जान हिँडेका थियौँ त्यही जाने। अब मानवी, बरु आओ, मेरो हात समाओ। हेर त, मौसम पनि अब त राम्रो भइसक्यो, पानी पनि पर्न छोडिसक्यो।
1: अब हाम्रो खुसीको पुनः आगमन होला जस्तो छ, होइन त मानव?
0: हुनसक्छ मानवी। मानवी, अब हामी एकैछिन प्रेमका कुरा गरौँ न। आखिर संसार अडेकै त्यसैमा त रहेछ।
1: हो मानव, हरेक प्राणी प्रेमले बाँधिएको हुन्छ।
0: हो मानवी,
1: यदि प्रेम नहुँदो हो त संसारमा हाम्रो अस्तित्व शून्य हुने थियो। तर
0: के तर मानवी?
1: तर प्रेमको दुरुपयोग स्वयं हाम्रो लागि हानिकारक हुने कुरा बुझेर पनि हामी किन बुझपचाउँछौँ? हामी किन प्रेमलाई साँगुरो परिभाषामा कैद गर्न खोज्छौँ भन त?
0: नैतिकता र मानवताको पतनको लक्षण हो यो मानवी। अर्कालाई अर्थ दिनमा हामी धेरै अगाडि छौँ, तर आफूलाई परेको बेलामा लाज पचाएर मुन्टो लुकाउँछौँ।
3: मानव, मलाई थाहा थियो तिम्रो साथ मैले पाउँदिनँ भनेर, थाहा थियो मलाई। म एक्लै हिँड्छु, भयो भयो, चाहिन्न मलाई कसैको साथ, गएँ म एक्लै गएँ।
1: कस्तो
4: अचम्मकी मान्छे, संसारमा सबैले खोजेको कुरा पाउने भए त सृष्टिले चल्दैन नि।
5: त्यही त
4: मानव, मानव हेर त, के हो त्यो भयङ्कर अचम्मको जीव? त्यहाँ हेर त,
5: म पनि पहिलोपटक देख्दैछु। अग्लो न अग्लो, कस्तो डरलाग्दो हो यो।
4: अब के गर्ने मानव, त्यो त हामीतिर आउँदैछ। हेर न, त्यसको त आँखा पनि छैन।
6: हो मानव, मेरा आँखा छैन, त्यसैले म लेखा जोखा गरेर आक्रमण गर्न सक्दिनँ।
5: को हो तिमी? किन हामीलाई दुःख दिन खोज्दैछौ? किन?
6: म मृत्यु हो। काल, मान्छेको मिति पुगे नपुगेको लेखा जोखा गरेर टपक्क टिपेर यमराजको कार्यालयमा हाजिर गराउनु मेरो दायित्व हो। त्यसैले किनकि तिम्रो पृथ्वीको मिति समाप्त भयो।
5: मानवी
7: यो के भयो? मानवी यो के भयो? मानवी आँखा खोल, मानवी आँखा खोल। यो डरलाग्दो यात्रामा मलाई एक्लै छोडेर तिमी किन गयो? मानवी किन गयो? अब एक्लै कसरी हिँडौ? मानवी
5: आँखा खोल, बोल न मानवी, मानवी मानवी आँखा खोल न,
7: आँखा खोल न मानवी, आँखा खोल न, आँखा खोल न।
5: मानवी तिम्रो साथ अनि माया टाढा भए पनि मैले यात्रा त गर्नु नै छ। त्यसैले तिम्रो यो आत्माविहीन अनि अस्तित्वविहीन शरीरलाई पुनः श्रद्धाको फुल चढाउँदै म अघि बढ्दैछु। मानवी म अघि बढ्दैछु। बिदा मानवी, बिदा मानवी, बिदा।

0: यो जङ्गलको बिचमा त्यो पनि एक्लै हो भति को हौ तिमी? किन आयौ यहाँ?
1: म मनुष्य हुँ मानव।
0: मनुष्य?
1: म पनि तिमी जस्तै जिन्दगीको यात्रामा यात्रारत छु। तिम्रा र मेरा बाटाहरू फरक छन्, तर यथार्थमा यो अलौकिक यात्रा हामी दुवैको एउटै हो।
0: मनुष्य, म एउटा कुरा भनौँ?
1: भन न।
0: अबदेखि तिमी र म सँगै यात्रा गरौँ न हुन्न?
1: तर मानव, तिम्रो मानवीसँगको साथ जस्तै मसँगको साथ पनि वास्तवमा क्षणिक त हो नि।
0: त्यो मलाई थाहा छ मनुष्य, तर म पनि एक्लो निरीह, तिमी पनि एक्लै निरीह।
1: ठिक छ मानव, तिम्रो यो आत्मीय प्रस्तावलाई म स्वीकार गर्दछु।
0: मनुष्य, मनुष्य
1: हो मानव।
0: हेर त, चारैतिर ढकमक्क फुल, न थकाइको आवाज न पीडाको अनुभव। तिम्रो लागि म, मेरो लागि तिमी, कति रमाइलो छ कि?
1: तिमी बुझेर पनि किन बुझ पचाउँछौ मानव? जिन्दगीका खुसीका क्षणहरू सावनका भेल हुन्। वास्तवमा जिन्दगी भनेको त दुःखको अर्को नाम हो।
0: यदि खुसीको क्षण लामो भइदिएको भए त यसको महत्त्व नै हुने थिएन नि। छोटो भएर पो महत्त्व भएको, यसैलाई हामीले सही उपयोग गर्न सक्नुपर्छ। मनुष्य, मनुष्य सुन त, के सुसाएको आवाज आउँदैछ?
1: हो मानव, हो के को आवाज हो यो मानव? कस्तो अनौठो आवाज, कहिले नसुनेको मानव।
0: मनुष्य सुन त, आवाज झन् बढ्दैछ। पक्कै पनि हामी माथि कुनै विपत्ति आइलाग्दैछ, बुझ्यौ?
1: म त भन्दै थिएँ मानव, अब त यस्तो लाग्न थालिसक्यो कि यसरी विपत्तिमा बसेर भत्काउनु नै थियो भने किन बनाए प्रकृतिले यो अचम्मको घर?
0: त्यो घरलाई कल्पनाको इँटा र अनि सपनाको सिमेन्ट मिलाएर बनाएको हुन्छ, अनि किन नभत्कियोस् भन त?
1: मानव, मानव आवाज झन् झन् बढ्दैछ मानव, मानव के गर्ने अब? हेर त, डरले मेरो त शरीर नै खाप्न थालिसक्यो। मानव, मानव हो, हेर त, सर्प हामीतिरै
0: आउँदैछ। मनुष्य, मनुष्य, अर्को पनि आउँदैछ। भविष्य हो, चारैतिरबाट सर्पहरू हामीलाई आक्रमण गर्न आउँदैछन्। अब हामी के गर्ने मनुष्य?
1: मानव, अब के गर्ने?
0: मनुष्य, मनुष्य, मनुष्य, दौड्यौ हामी।
1: मेरो हातसम्म त मानव, मेरो हातसम्म त
0: मनुष्य, यी विशालु सर्पहरू हाम्रो पिछा गर्दै आइरहेको छन्। त्यसैले भागिरहौ, छिटो हामी भागिरहौ।
1: साह्रै थाकिसके
0: मनुष्य, मनुष्य
1: हाम्रो
0: अब कता लाग्ने हामी भाग्ने ठाउँ नै थिएन। के गर्ने?
1: मानव, मानव पर्ख, हामी अब नभागौँ मानव। यसरी भागेर कति दिन चल्छ?

0: भाइ निकाल्यौ तिमीले? तयार भयो मानव? हेर त, हेर त मानव, तिनीहरूले हामीलाई छुन लाइसके। हिर्काऊ मानव, हिर्काऊ।
1: तिमी पनि हिर्काऊ। मलेसिया सक्यो, परास्त गरिदिउँ हामीले हाम्रा शत्रुहरूलाई। देख्यौ त?
0: हो मानव, हो, हामी सफल भयौँ मानव, हामीले विजय प्राप्त गर्यौँ मानव। यदि हामी डराएर भागेका भए यिनकै आहारा हुने थियौँ हामी।
1: हो मानेसिया, कातर भएर भाग्नु कहिले नहुने रहेछ।
0: हो,
1: यो खुसीको अवसरमा आऊ, अब एकैछिन थकाइ मारौँ हामी। आऊ।
0: कस्तो कुरा गर्छौ तिमी मानव, थकाइ मार्ने यात्रा हो यो हाम्रो?
1: ल बाबा, भयो भयो, अब भयो
0: भयो महाशय, भयो, कान समाउनु पर्दैन अब। मानव, मानव, मानव, हेर त, हेर त, कस्तो डर लाग्दो जी, के हो त्यो मानव? मानव, हामी त रिपो आउँदैछ त्यो, हेर न
1: मनुष्य, यो त मृत्यु हो मनुष्य। मानवीले मबाट खोसेर लैजाने तिमीलाई हो
0: मानव। के हो यसले, यसले मलाई पनि मार्छ त मानव? के मलाई पनि तिमीबाट टाढा गराउँछ त?
2: तिमीलाई मानवबाट होइन मनुष्य, म मानवलाई तिमीबाट टाढा गराउँदैछु।
1: नहीं, नहीं, नहीं। मर्दैछु, होइन होइन, के हो यो संसारबाट म पिदा हुँदैछु?
2: त्यही त तिमीहरूको कमजोरी हो मनुष्य, के तिमीहरूलाई थाहा थिएन एक दिन म तिमीहरूको सामु अवश्य पनि उपस्थित हुन्छु भनेर?
1: अवश्य थियो, तर हेर मृत्यु, हामी सोच्नै सक्दैनौ कि त्यो कुरा, हामी मर्नु पर्छ भनेर सोचेको भए, सोचेको भए
0: आज
1: मान्छे यसरी मृत्यु, मृत्यु, मृत्यु।
2: प्रकृतिको नियम यही नै हो मनुष्य, भेट्नु, छुटिनु, हाँस्नु, रुनु, यिनै त हुन् जिन्दगीका आरोह अवरोहहरू। तिमीहरूको संहार गर्नु मेरो उद्धार होइन, बाध्यता हो।
0: म पनि बुझ्छु त्यो कुरा, तर अब तपाईँ तपाईँ आफै भन्नुहोस्, यो अनन्त यात्रा म एक्लै कसरी पार गर्न सक्छु?
2: संसारमा आखिर सबै मान्छे एक्लै त छन्, क्षणिक साथको मातले आज मानिसहरू पागल भएको छ, मनुष्य पागल भएको छ। मसँग अब धेरै समय छैन, म गएँ।

रहेछ प्रकृतिको अकाठनीय। यो अलौकिक यात्रा अब म एक्लै नै पार गर्नेछ। यो ध्रुव सत्य हो, त्यसैले म अब डराउँदिन, म डराउँदिन, अब एक्लै हिँड्छु यो बाटोमा। हो, एक्लै हिँड्छु, केवल एक्लै।

अहिले सुन्नुभयो नाटक जिन्दगी एक यात्रा, लेखक दीपक समीर, पात्रहरू लोकमणि सापकोटा।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
4: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
3: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
4: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
3: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: अथवा डिटिएच सेवा डिस होम
1: डेशो खुशीको कनेक्सन.
2: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न. हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो.

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँट

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेबसाइट 92 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 मेगाहर्जमा हामी सार्वजनिक प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा राधिका ओझा अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि करिब 3 बजेसम्म जागरण गीतहरू सुनाउनेछौँ। 3 बजे समाचार केन्द्रीय प्रसारण अन्तर्गत सुनिसकेपछि 3:15 दनुवार भाषामा सुन्नुहुनेछ। 3:25 सङ्गीतमाला कार्यक्रम सुन्नुहुनेछ भने 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 दोहोरी गीतहरू सुनाउनेछौँ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बाल गीतहरू सुन्नुहुनेछ भने 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:45 उर्दू भाषाको समाचार सँगसँगै 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ।

अब यहाँहरूलाई सुनाउँदैछौँ स्वदेश गान। प्रदीप राज पाण्डेको सुरमा रहेको छ बिबी थापाको रचना, शक्ति बल्लभको सङ्गीतमा। यो स्वदेश गानपछि जागरण गीतहरू सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हा हा हा।

भर्खरै यहाँहरूले सुन्नुभयो शशिविक्रम थापाको स्वरमा रहेको जागरण गीत। जीवनाथ दाहालको रचना, शशिविक्रम थापाको संगीतमा। अब सुनाउँछौ यो अर्को जागरण गीत, मुरलीधरको स्वरमा रहेको छ, सुरेश कुमार कार्कीको रचना, मनराजा नकर्मीको संगीतमा।

भर्खरै यहाँले सुन्नुभयो सुकमित खड्का र साथीहरूको स्वरमा रहेको जागरण गीत। विजय कटेलको रचना, शक्ति बल्लभको संगीतमा रहेको थियो। अब सुनाउँछौ यो अर्को जागरण गीत, मीरा राणा र साथीहरूको स्वरमा रहेको छ, बद्री प्रसाद उपाध्यायको रचना, मीरा राणाको संगीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिम भन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

भर्खरै यहाँलाई सुनायौं युवराज गुरुङको स्वरमा रहेको जागरण गीत डाक्टर भोलारी जालको रचना शम्भुजित बास्कोटाको संगीतमा रहेको थियो। यहाँहरूले रेड नेपालबाट ठिक 3 बजेको समाचार सुन्नुहुनेछ। अहिलेको बसाइमा विभिन्न कलाकारका स्वरमा रहेका जागरण गीत सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौ। ओम श्रेष्ठ, रोचन भट्टराई र साथीहरूको सामूहिक स्वरमा रहेको छ। श्याम टमाटाको रचना र संगीतमा रहेको यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज संविधान दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै संविधानको मर्मप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र भारतीय लगानीकर्ताहरू बीच छलफल। नेपालमा नयाँ लगानी विस्तार गर्न अर्थमन्त्रीको आह्वान। भोटेकोशी बाढी प्रभावित माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट थप 11 जनाको शव फेला। अन्यको खोजी जारी। र पाकिस्तानको प्रहरी मुख्यालयमा भएको आक्रमणमा परि 31 जनाको मृत्यु।

आयोजना गरेको उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई आज बिहान नयाँ दिल्ली स्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नुभयो। सो क्रममा उहाँले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीहरूलाई लगानी विस्तार गर्न आह्वान गर्नुभयो। अर्थमन्त्री वाग्लेले लगानी मैत्री कानूनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताको सन्दर्भमा नेपाल सरकारको धारणा स्पष्ट पार्नुभयो। रसुवा स्थित भोटेकोशी नदीमा गत भदौ 10 गते आएको विनाशकारी हिमबाढीको कारण माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा सम्पर्कविहीन भएका मध्ये थप 11 जनाको शव फेला परेको छ। उद्धार टोलीले कठिन प्रयासपछि आज दिउँसोसम्म ती शवलाई टनेलबाट बाहिर निकालेको छ। आयोजनाका प्रतिनिधि तथा सुरक्षा निकाय सहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट 3 टनेलको जाली भित्र अल्झेको र हिलोमा दबेको अवस्थामा शवहरू फेला पारेको हो। अन्य सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। भोटेकोशीमा आमा बुबा गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरण पोषणमा एमआईटी फाउन्डेशनले 57,85,00,000 रूपियाँ प्रदान गर्ने भएको छ। सहयोग सम्बन्धी समझदारी पत्रमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसी र फाउन्डेशनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो। समझदारी अनुसार बाढीबाट प्रभावित 18 वर्ष मुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण र मनोसामाजिक सहयोग प्रदान गरिनेछ। साथै नातेदार मार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पको रूपमा लिइनेछ। गत भदौमा 5,09,24,00,000 रूपियाँ बढ़ीको विद्युत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। द्विपक्षीय सम्झौता र विद्युत बजार एक्सचेन्ज मार्केट मार्फत विद्युत बिक्री गरिएको हो। भोटेकोशी बाढीबाट चिलिमी तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि हालको लागि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको पनि प्राधिकरणले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलाबारीमा मृत्यु हुनेको संख्या कम्तीमा 31 पुगेको छ। मृतक मध्ये 16 जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। खैबर पख्तुनख्वा प्रान्तको कोहाट स्थित पुरानो प्रहरी लाइन परिसरमा आक्रमणकारी प्रवेश गरी हमला गरेका थिए। करिब 2,20,000 जनसंख्या रहेको कोहाटमा रहेको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो। त्यहाँ आतंकवाद नियन्त्रण विभाग विशेष शाखा लगायत विभिन्न प्रहरी इकाईका कार्यालयहरू रहेका छन्। अब खेलकुद। विश्व एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा शुरू हुँदैछ। प्रतियोगिता 4 अक्टोबर असोज 18 गतेसम्म आइची प्रिफेक्चर र नायोगा शहरमा आयोजना हुन लागेको हो। प्रतियोगिताको उद्घाटन समारोह आज नायोगा सिटी मिजुहो पार्क एथलेटिक खेल मैदानमा हुनेछ। समारोह स्थानीय समय अनुसार आज साँझ 6 बजे शुरू हुनेछ। प्रतियोगिताका केही खेल भने उद्घाटन समारोह अघि नै शुरू भइसकेका छन्। यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपरान्ह 4 बजेको समाचार। सकियो, हौस त नमस्कार।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पानि शेर्वी के साङ्ग्योर सेन्डोनाङ यमी चाठीमा लक्ले नेख्याउ लो चिचिख डुपा छुङ्गुफ कप्ला अरिङ चाठीमा तुसेन तेचिन ग्याल्युङ तुसेन चिङवा सुङ्की लो चेङमा असोस लाकी गते सुम्की सेर्मो चाठिन तुसेन चिङवाउ येन

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई अब करिब 5 बजेसम्म लोकदोहोरी गीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो लोकदोहोरी गीत राख्दैछौँ विक्रम परियार र सुनिता बुढा छेत्रीको स्वरमा रहेको गीत, र यो गीतमा सङ्कलन रहेको छ दिलीराम अरियालको।

साथीहरूलाई भर्खरै सुनायौं सागर विरही र श्रीयसी सानीको स्वरमा रहेको यो लोक दोहोरी गीत र यसमा शब्द तथा लय संकलन थियो सागर विरहीको। यहाँहरूलाई लोकदोहोरी गीतहरू मार्फत नै मनोरञ्जन गरिरहेका गराइरहेका छौं। यस क्रममा अब भने राख्दैछौ खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द तथा लय संकलन रहेको छ विक्रम बाबु विश्वकर्माको।

तपाईँ यति बेला रेडियो नेपालमा लोकदोहोरी गीत सुनिरहनु भएको छ। यस क्रममा भर्खरै सुनायौ मौसम गुरुङ र मेमिसा घलेको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय संकलन थियो डीआर सुजनको। अब यहाँहरूलाई लोकदोहोरी गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौ रामजी खाँड टिकापुनको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय संकलन रहेको छ रोशन सिंहको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा शरद चौलागाई, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। संविधान दिवस आज देशैभर विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च टोलीखेलमा गरेको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले जनताको सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको आकांक्षालाई पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संविधानसँग विभिन्न आन्दोलनका शहीदको सपना समेत जोडिएकाले त्यसलाई पूरा गर्ने गरी कामको शुरूआत भइसकेको बताउनुभयो। प्रधानमन्त्री शाहले तीनै तहको सरकारका बीच सहकारिता, सह अस्तित्व र समन्वयको आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नव प्रवर्धन र नव उद्यमलाई अगाडि राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सरकार अग्रसर रहेको बताउनुभयो। संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल शरीक हुनुभयो। यस्तै समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, सुरक्षा अंगका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नुभएको छ। अर्थमन्त्रीको भारत भ्रमणको अवसरमा भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको राउण्ड टेबल छलफललाई आज बिहान नयाँ दिल्ली स्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नुभयो। सो क्रममा उहाँले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीहरूलाई लगानी विस्तार गर्न आह्वान गर्नुभयो। अर्थमन्त्री वाग्लेले लगानी मैत्री, कानूनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको

0: विपदबारे चासो राखौं चनाखो बनौ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। विपद जोखिमको हिसाबले हेर्दा नेपालको भूगोल कतिको संवेदनशील देखिन्छ?
1: भौगोलिक अञ्चलले गर्दाखेरि हाम्रो यो धरातल निकै संवेदनशील ऊर्जाशील छ। त्यो कुरा हामीले हरेक विपद व्यवस्थापन मात्रै होइन कि हामीले चाहिँ समग्र देशको विकास गर्ने कुरामा पनि हामीले त्यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ।
0: भूगोल विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र खनालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाई हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल।

0: नेपाल भौगोलिक रूपमा जति सुन्दर छ प्राकृतिक प्रकोपको दृष्टिकोणले त्यति नै संवेदनशील पनि छ। जैविक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो यो देश प्राकृतिक विपत्तिको पनि त्यति नै जोखिममा रहेको छ। हरेक वर्ष मनसुन भित्रिएसँगै पहाड़मा पहिरोको ताण्डव र तराईमा बाढ़ीको वितण्डा शुरू हुन्छ। हिमताल फुट्ने जोखिम उत्तिकै छ भने जमिन मुनि गुम्सिएको भूकम्पीय ऊर्जाले हामीलाई हरपल जस्काइरहन्छ। जलवायु परिवर्तनको विश्वव्यापी असरले गर्दा हिजो आज मौसममा पनि फेरबदल भइरहेको छ। कहिले महिनौसम्म खडेरी पर्छ त कहिले केही घण्टामै अकल्पनीय रूपमा मुसलधारे पानी परेर बस्ती नै बगाउँछ। यी प्राकृतिक घटनाहरू मात्र होइनन्, हाम्रा आफ्नै गल्ती र लापरवाहीले गर्दा आज यस्ता संकटहरू झन घातक बनिरहेका छन्। आखिर हाम्रो भूबनोट कस्तो छ? किन हाम्रा पहाड़हरू यति कमजोर हुँदैछन् र हाम्रा नदीहरूले हरेक वर्ष धार परिवर्तन गरेर विपदको जोखिम कसरी बढाइरहेका छन्? के हामीले विकासका नाममा विनाश निम्त्याइरहेका त छैनौ? राज्यका नीति योजना र पूर्व तयारीका संयन्त्रहरूलाई तल्लो तहसम्म कसरी अझ मजबुत र समन्वयात्मक रूपमा परिचालन गर्न सकिन्छ र प्रकृतिलाई बुझेर सुरक्षित विकासको अवधारणा अंगालेर कसरी सुरक्षित भविष्य निर्माण गर्न सकिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौं भूगोल विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र खनालसँग। नरेन्द्र सर, यहाँलाई स्वागत छ कार्यक्रममा। समग्रमा नेपालको भूगोल हेर्दा विपदको जोखिमको अवस्था कस्तो देखिन्छ?
1: हाम्रो वातावरण, हाम्रो यो हिमाली क्षेत्रको हामी जुन चाहिँ पहाडी भागमा बसेछौँ, त्यसको चाहिँ वातावरणीय चाहिँ तिनवटा पक्षले गर्दाखेरि एकदम उर्जनशील वातावरण छ। यसलाई यहाँदेखि क्रियाशील भौगर्भिक हलचलहरू जस्तो भूकम्पहरू चाहिँ बारम्बार आइरहने, अर्को चाहिँ यो हाम्रो पहाड झनै तपाईँको चाहिँ 50 मिटरबाट 8848 मिटर को उचाइमा भएको हुनाले ढालयुक्त धरातल र पहाडी धरातल खोचनिक भएको चाहिँ धरातल दोस्रो कुरा हो। तेस्रो कुरा तपाईँको हाम्रो जुन मनसुन पानी छ जुन त्यो चाहिँ एकदमै केन्द्रीकृत छ, भनेको 24 घन्टाभित्र भने झन्डै 30-40% वर्षभरि पर्ने पानीको 30-40% पनि 24 घन्टाभित्र पानी पर्छ। जस्तो कुलेखाडीमा 500 मिलिमिटर भन्दा बढी परेको थियो र यो कञ्चनपुरतिर 2-3 वर्ष अगाडि चाहिँ 600 मिलिमिटर भन्दा बढी परेको थियो। यस्तो केन्द्रीकृत पानी पर्ने एकदम हाल र भौगोलिक अञ्चलले गर्दाखेरि हाम्रो यो धरातल निकै संवेदनशील ऊर्जाशील छ। त्यो कुरा हामीले हरेक विपद व्यवस्थापन मात्रै होइन कि हामीले चाहिँ समग्र देशको विकास गर्ने कुरामा पनि हामीले त्यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ। अर्को चाहिँ के भनेदेखि दोस्रो कारण चाहिँ के हो भनेदेखि अर्को हाम्रो ड्राइभर्स भन्छ कि उत्प्रेरकहरू, परिवर्तनको उत्प्रेरकहरू, त्यो जसले परिवर्तनलाई खोज्छ गर्छ, चारवटा कुरा छ। एउटा चाहिँ जलवायु परिवर्तन, अर्को चाहिँ यो जनसङ्ख्याको बनावट र सामाजिक स्थितिमा आएको परिवर्तन, एउटा विश्वव्यापीकरण र बजारीकरण र पूर्वाधारहरूको केन्द्रीकृत विकास, यी चारवटा उत्प्रेरकहरू र तीनवटा चाहिँ तपाईँको हाम्रो उर्जनशील वातावरणको विशेषताहरूले गर्दा हाम्रो देश बढ्दो विपदहरूको जोखिम जस्तो बाढी, पहिरो, होइन खडेरी, यिनीहरू चाहिँ बढ्दो विपदहरू भइरहेछ र त्यही अनुसार हामीले यी कुरालाई समग्र रूपमा हेरेर यो हामीले चाहिँ विपद व्यवस्थापन समग्रताको हिसाबले चाहिँ हामीले विपद व्यवस्था क्रियाकलापहरू निर्माण गरेर अनि त्यसलाई कार्यान्वयन गर्यो भनेदेखि त्यसले हाम्रो जोखिम सबै निर्मूल पार्न सकिँदैन, तर नोक्सानीहरू क्षति चाहिँ कम गर्न सकिन्छ।
0: नरेन्द्र सर, नेपालको पहाडी र हिमाली क्षेत्रको भूबनोट कर्मिक रूपमा परिवर्तन भइरहेको छ, यसले निम्त्याउने नयाँ प्रकारका भू विपदहरूलाई हामीले कसरी बुझ्ने?
1: जस्तो जलवायु परिवर्तन चाहिँ एउटा अहिले तड्का रूपमा आएको छ, यसले चाहिँ हाम्रो हिमाली पहाडी क्षेत्रमा निकै प्रभाव पार्यो। यतातिर तापक्रम बढ्दो छ, त्यसले गर्दा हिउँहरू पर्दैन, हिउँहरू चाहिँ यो क्र्याकहरू आउने, त्यहाँबाट यो हिउँ पहिरोहरू आउने बढिरहेछ भने, अर्कोतिर यो पानीको जुन केन्द्रीकृत भने त्यो चाहिँ वृद्धि भइरहेछ भने, छोटो समयमा धेरै पानी पर्ने घटनाहरू जुन छ त्यो चाहिँ वृद्धि भइरहेछ, त्यसले गर्दाखेरि पहिरो, भूक्षय यिनीहरू बढी मात्रामा भएको छ। अर्को कुरो, पानी एक समयमा मात्रै पर्ने, अर्को समयमा कम पर्ने र तापक्रम बढ्ने गर्दाखेरि खडेरीले यो पानीको स्रोतहरू सुक्ने, मध्य पहाडी क्षेत्रहरू, चुरे क्षेत्रहरूमा पानीको स्रोतहरू सुक्ने, अनि खाने पानी सिँचाइमा चाहिँ कमी आउने, यस्ता किसिमका विपदहरू पनि हामीले चाहिँ भोगिरहेका छौँ। र यस्तो विपदहरू हामीले पहिला अब यो विपद किन आउँछ, कसरी आउँछ, कस्तो किसिमको आउँछ भन्ने कुरा सबै तहका मान्छेहरूले थाहा हुनु पर्यो। जनसाधारण, विद्यार्थीहरू, योजना बनाउनेहरू, राजनीति गर्नेहरू, यी सबैलाई चाहिँ यी प्रोसेसको हाम्रो पहाडमा हुने, हिमाली भागमा हुने प्रोसेसहरूको बारेमा जानकारी हुनु पर्यो। त्यो जानकारी भयो भने मिटिगेसनमा चाहिँ हामीलाई चाहिँ धेरै पैसा खर्च गर्नु पर्ने हुन्छ मिटिगेसनमा विपदलाई कम गर्ने एउटा मिटिगेसनबाट एउटा एडप्टेसनबाट भौतिक संरचना बनाएर त्यसलाई कम गर्नलाई धेरै पैसा अनि त्यसपछि टेक्नोलोजी पनि चाहिने भएको हुनाले चाहिँ हामीलाई चाहिँ अलिक बढी खर्चिलो हुन्छ र हामी चाहिँ अनुकूलन गर्ने जस्तो तपाईँको 1955 भन्दा अगाडि मध्य पहाडी भागमा औलोको प्रकोप थियो मान्छेहरूले के गर्ने कि त माथि डाँडाको टुप्पैमा बस्थे पुरै 12 महिना अहिले भने कति मान्छे चाहिँ हिउँदमा चाहिँ तल बेसी झर्थे बर्खामा चाहिँ माथि गएर टुप्पाउँदा बस्थे त्यसले गर्दा उनीहरू चाहिँ त्यो औलोबाट बफे हो यस्तो किसिमको अनुकूलनका उपायहरू खोजेर त्यसलाई विकास गरेर हामीले चाहिँ कार्यान्वयनमा लैजानुपर्छ अनि बल्ल हामी चाहिँ क्षति चाहिँ कम गर्न सकिन्छ जम्मै विपदलाई हामी निर्मल बनाउँछौँ प्रकृतिलाई हामी कन्ट्रोल गर्छौँ हाम्रो हातमा छ प्रकृति भन्ने किसिमको बडा होइन कि प्रकृति पनि छ तर त्यही प्रकृतिभित्र हामी चाहिँ घुलमिल भएर बस्न सक्ने उपायहरू पनि छ भन्ने त्यो उपायहरूको खोजी चाहिँ हाम्रोमा धेरै कम भयो जसको लागि अनुसन्धान हुनु पर्यो हरेक इभेन्टहरू आएपछि किन भयो के गरे त्यो कसरी गयो अब अहिले हेर्नु न अब अहिले यही इभेन्टमा हेर्नु यो देशमा धेरै मान्छेहरूले हुन त म फिल गएको छैन यहाँ धेरै मान्छेहरूले के भन्यो भने हामीले खबर त 20-25 मिनट अगाडि नै फेला पारेका थियौँ पुलिसहरूले माइकिङ पनि गरेका थिए तर यस्तो किसिमको बाढी आउँछ भन्ने हामीले सोध्दै सोचेनौँ त्यो भए हुनाले हामी भागेनौँ धेरै मान्छेहरू त्यसरी चाहिँ नभाग्नाले हतार भए भन्ने किसिमको रिपोर्टिङहरू भएको थियो त्यसमा हुनाले उनीहरूलाई यस्तो यस्तो आउन सक्छ है पहिलाको चाहिँ हामीले चाहिँ के भने हिस्ट्रीलाई पनि हेरेनौँ हामीले चाहिँ के भनेदेखि समग्रतालाई पनि हेरेनौँ र हामीले मान्छेलाई जानकारी पनि दिएनौँ जस्तो अब स्कुलको करिकुलाहरूमा यस्तो यस्तो आयो भने यसो यसो हुन्छ भने अहिलेको जस्तै तपाईँको एडोलेन्सी चाहिँ हिन्दुस्तानमा पनि आएको हो तर अलिक साह्रो भएको हुनाले अलिक थोरै बिगारेको थियो तर के भने यस्तो आउन सक्दो रहेछ है हामी यस्तो चलाएको हुनुपर्छ है अब त्यो भोटेपछिमा यता सुरुपछि भोटेपछिमा 2016 पनि आएको र यही ठाउँमा ताल फुटेर 2025 पनि आएको यी जानकारीहरू चाहिँ विद्यार्थीहरूलाई यङलाई स्कुल करिकुलमहरूमा राखेर अलिकति भिजुअल किसिमबाट चाहिँ देखाउने हिसाबले चाहिँ तिनीहरूलाई चाहिँ कन्भिन्स गर्न सक्यो भने हरेक मान्छेहरूलाई त्यो कुरोको जानकारी भयो भने चाहिँ माथिबाट खबर आयो भन्ने त हुन्थ्यो नि होइन त्यस्तो किसिमको हामीले जनतालाई चाहिँ विश्वासिलो भर पर्दो छ है भन्ने कुरो हामीले दिन सकेनौँ त्यसले गर्दा धेरै मान्छे चाहिँ हतार हुन कारण त्यो पनि हो यो अहिलेको चाहिँ उसमा चाहिँ योबाट पास सिकेर हामीले तुरुन्तै अन्त कहाँ कहाँ के भएको थियो कसो भएको थियो भनेर हामीले सबै काम गर्नुपर्छ त्यसमा हेर्दाखेरि त्यो एरियामा आएको बाढी त एकदम ठुलो हो तर के भने कति क्षेत्र त्यसले बिगारेर भन्दाखेरि तपाईँको 80 स्क्वायर किलोमिटर भन्दा कम क्षेत्र बिगारे जुन चाहिँ काठमाडौँ भ्यालीको चाहिँ 5 लाखको 1 लाख मात्रै एरिया हो नारायण घाटदेखि तपाईँको माथि घटना घटेको ठाउँसम्मको डिस्टेन्स हुने 192 त्यसरी चाहिँ तपाईँको वरिपरि 1 किलोमिटर गऱ्यो भने पनि त्यो चाहिँ तपाईँको माथि नै बिगारेको छ बल्छीदेखि बढी एउटा पुल भयो मरेको तर घरहरूलाई नोक्सान परिवारलाई नोक्सान गरेको त बल्छीदेखि माथि हो जुन चाहिँ 80 स्क्वायर किलोमिटर भन्दा कम छ अब यतिमा पनि हामीले मान्छेहरूलाई कन्भिन्स गर्न सकिएन तर अब यस्तै घटनाको चाहिँ हामीले सबै ठाउँमा जानकारी दिने डकुमेन्टरीहरू बनाउने मान्छेहरूलाई एवेर गर्ने र माथि भएको कम्युनिटी र तल भएको कम्युनिटीलाई एउटा बिचमा चाहिँ सामुदायिक हिसाबमा चाहिँ अर्थात् गभर्मेन्टले नै कुनै डेभलपमेन्ट प्रोजेक्टसँग मिलेर कुनै एउटा त्यस्तो मेकानिजम जस्तो हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टहरूको चाहिँ रिसोर्सेस पनि हुन्छ अब उनीहरूले चाहिँ माथिबाट तल खबर दिने सिस्टम डेभलप गरेर त्यो लोकल एरियामा जानकारी दियो भने केही मात्रामा मान्छेको मृत्युलाई कम गर्न सकिन्छ धेरै नै र सम्पत्ति चाहिँ जुन जोगेर हिँड्न सकिन्छ त्यो त सम्पत्ति पनि हामीले जोगाउन सक्छौँ तर अहिले अनफर्चुनेटली मान्छेहरूले चाहिँ यत्रो आउनै सक्दैन भनेर भन्नुभयो तर तपाईँको चाहिँ 2016 कोलाडीमा आएको खोलाले काटेर घरहरू झुन्डिएको हेर्नुभयो भने त्यस्तो घटना आइरहेको छ नेपालमा हामीले चाहिँ त्यो जानकारी लिनु पर्यो र त्योबाट सतर्क हुनु
0: रसुवाको भोटेकोसी नदीमा आएको अकस्मात र अकल्पनीय बाढीलाई यहाँले कसरी हेरिरहनु भएको छ
1: अब मैले चाहिँ यो अकल्पनीय एकदम ठुलो बाढी हो प्रलय हो भनेर भनेको छु होइन किन भनेको त्यसो भन्दाखेरि त्यहाँ एउटा ढुङ्गा छ भेट्रागतिमा त्यो ढुङ्गा हामीले चिनसँगको सम्झौता गर्दाखेरि त्यही ढुङ्गामा बसेर गरेको हो भन्ने चाहिँ हामीले इतिहासमा सुनेको हो होइन त्यो ढुङ्गो चाहिँ यसपटक मात्रै बगायो भनेदेखि त्यो चाहिँ जुन चाहिँ हाम्रो सन्धि भयो त्यो सन्धि पछि चाहिँ त्यत्रो ठुलो बाढी आइरहन्छ भन्दाखेरि झन्डै झन्डै 350 वर्षभन्दा यता अगाडि त्यति ठुलो बाढी आइरहन्छ किनभने अहिले त्यो ढुङ्गो बगायो भनेर स्थानीय वासीहरूले भने त्यो बगाएर 22 किलोमिटर तल महादेव फाँट भन्ने ठाउँमा चाहिँ लगेर थुपारिरहेछ भन्ने कुरा आएछ अनि अब त्यसको अलिकति कन्फर्म त गर्दै बाँकी छ अब फिल गएको छैन त्यो फिल्डमा देखिएको पनि छैन बाहिरबाट फोटो खिचेको फोटोहरू हेर्दाखेरि त्यसमा हुनाले अर्को चाहिँ एउटा हाम्रै नेपाली साइन्टिस्ट र स्विजरल्यान्डको साइन्टिस्टहरू मिलेर पहिलाको बाढीले ल्याएको ढुङ्गाहरूको अध्ययन गर्दाखेरि उहाँले शान्तिमा नगर्नेहरू चाहिँ माथि खासदेखि अलिकति माथि त्यहाँ चाहिँ एउटा ढुङ्गा चाहिँ स्याब्रुबेसीबाट बजार ल्याएको रहेछ, किनभने त्यसको जन्मस्थल चाहिँ स्याब्रुबेसीमा मात्रै हो, त्यो भौगोलिक बनावट चाहिँ त्यसको स्याब्रुबेसीमा लगाउँ, त्यहाँदेखि बजार लिएर आएर त्यहाँ थुपारेको ढुङ्गा त्यो कहिले चाहिँ ल्यायो होला भनेर अनुमान गर्दाखेरि 700 देखि 1300 वर्षसम्म भित्रमा चाहिँ त्यो आएको भन्ने चाहिँ यो ल्याबोरेटोरीको टेस्टले देखाएको छ। उनीहरूले यो चाहिँ निकै ठुलो हो, यो चाहिँ साधारण किसिमको चाहिँ होइन। अब 2025 पनि यो सुप्राग्लेसियन लेक सुप्राग्लेसियन लेक फुटेर बाढी आएको थियो, त्यो चाहिँ नेत्रावतीमा हेर्दाखेरि त्यो टेस्ट बाढी त भनेर 1-2 वर्ष बिगार आइरहने किसिमको रहेछ 2025। त्यो 2025 धेरै चाहिँ घर बस्तीलाई चाहिँ धेरै क्षति गरेन, ड्राई पोर्ट अनि त्यहाँबाट कस्टमर अफिस र हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टलाई मात्रै धेरै चाहिँ असर गरेको थियो। अब अहिले टाढा बस्ती त कति पनि देखिँदै देखिँदैन, मान्छेहरूले देखिँदैन, घर पनि जस्तो रसुवागढी भयो अनि यो खोले गाउँ भन्ने भयो, भट्टे खोलाको गाउँ भयो, अनि त्यो तातोपानी एरियाको भयो, अनि त्यसपछि स्याब्रुबेसी यिनीहरू त अब सबै, अनि त्यसपछि मैलुङको पनि एउटा चाहिँ क्याम्प, तिनीहरू त बस्तीहरू नै भयो। त्यो भए हुनाले यसलाई चाहिँ हामीले कलय नै यो चाहिँ धेरै पछि आउने किसिमका त्यस्ता बाढीहरू हो भन्ने चाहिँ मलाई लाग्यो।
0: नरेन्द्र सर, विज्ञानको नजरबाट हेर्दा पहाडी र रसुवा जस्ता हिमाली जिल्लाहरू भू विपदका दृष्टिकोणबाट यति धेरै संवेदनशील र कमजोर हुनुको मुख्य कारण चाहिँ के हो?
1: एउटा त के भन्दाखेरि भौगोलिक हलचल क्रियाशील छ, टेक्टोनिक भन्छ कि, भूकम्प चाहिँ गइरहन्छ। 2015 भूकम्पमा त्यही अहिले गएको थामको पूर्वपट्टिको भागमा पहाड चाहिँ एउटै हो, पूर्वपट्टि फर्केको मोहडा फर्केको भागबाट चाहिँ लाङटाङमा चाहिँ यस्तै हिउँ पहिरो, त्यो बेलामा ढुङ्गा चाहिँ त्यति धेरै ठुल्ठुला ढुङ्गा ढुङ्गै भाँसिएको चाहिँ देखिएको थिएन। यो हिउँ पहिरो गएर लाङटाङको तिहाई जस्तै बस्ती चाहिँ उजाड गरेको थियो होइन। त्यसले हेर्दाखेरि अहिले चाहिँ यो उत्तर पश्चिम फर्केको ढालबाट त्यसरी निस्क्यो र अहिले चाहिँ बढी ठुलो चट्टानहरू पनि झरेको हुनाले त्यो चाहिँ हिमनदी नै खिचिएर उछुटियो भन्ने किसिमको चाहिँ आछ। तर अब हामीसँग त्यहाँ रिकर्डेड डाटाहरू टेम्परेचरमा आएको परिवर्तन अनि त्यसपछि त्यो हलचलको बेलामा 2015 क्र्याकहरू पनि आएको थियो कि त्यहाँ चट्टानहरूमा, ती कुराहरू हाम्रोमा चाहिँ धेरै अध्ययन नभएको हुनाले साइन्टिफिकल्ली प्रुफ गरेर यही नै हो भन्ने चाहिँ हामीसँग चाहिँ खालि अन्त यस्तो भएको थियो भनेर देखाउने कुरा मात्रै हो। तर यहीँको लागि गर्न चाहिँ अलिक गाह्रो छ, तै पनि अब विभिन्न विभागका विज्ञहरूको एउटा टोली बनाएर यसको चाहिँ राम्रो अध्ययन गर्नु छ, किनभने यो नेपालमा पर्छ है। 2016 चाहिँ जुन फुट्यो त्यो चाइनामा पर्छ, अब टिबेटमा चाहिँ नेपाली गएर रिसर्च गर्न अलिक गाह्रो छ, यो चाहिँ नेपालमै पर्या हुनाले हामीलाई चाहिँ त्यो नेपालले नै गएर त्यो स्टडी गरेर अब के रहेछ त्यो चाहिँ सही तथ्याङ्कहरू के निकाल्न सकिन्छ, म्यापिङहरू गरेर स्नोको म्यापिङ, आइसको म्यापिङ, रफको म्यापिङ, अरू म्यानफर्म्सहरूको म्यापिङ गरेर एउटा चाहिँ स्टडी गर्यो भने केही निस्कन सक्छ। त्यो भावनाले यो एउटा गरिहाल्नु पर्ने काम चाहिँ त्यो देखेछ।
0: नरेन्द्र सर, नेपाल बाढी पहिरोको उच्च जोखिममा रहनुको पछाडि प्राकृतिक कारण हो कि मानवीय कारण हो?
1: दुईटै कारण छ। अघि मैले भने विज्ञानमा चाहिँ के हुन्छ भने कहिले कहिले दुईटा विपरीत थ्योरीहरूले काम गरे पनि हुन्छ क्या। विज्ञान जस्तो रुख लगायो भने पहिरो जान्छ कि रुख नलगाए चाहिँ पहिरो जान्छ भन्ने किसिमको, रुखको चाहिँ जरा धेरै भयो भने त्यसले चाहिँ माटोलाई समातेर पहिरो जानबाट उछ्रे हुनबाट कम हुन्छ, यदि जरा नभएको रुख छ भने त्यसले वेट मात्रै दिन्छ पहिरो जान सक्छ। त्यसमा हुनाले त्यस्तै विभिन्न रिलेसनसिपहरू विभिन्न कारणले हुन्छ क्या। अब जस्तो रुख लगाउने रुख मात्रै भनेको त्यसको जरा कस्तो डेन्स कस्तो छ, त्यसको जराको लम्बाइ कस्तो छ, त्यसले माटोलाई कसरी समातेको छ, त्यो अध्ययन नगरिकन खालि प्लान्टेसन गरेर मात्रै पहिरो चाहिँ थालिन्छ भन्ने कुरा चाहिँ होइन। त्यसो हुनाले हामीले चाहिँ एकदम माइनोरिटी हेरेर फ्री एसोसिएसनहरूलाई हेरेर त्यो अध्ययन गरेर त्यसबाट आएको नतिजालाई यो विपद व्यवस्थापनका कार्यहरूमा सुझावहरूलाई समेट्यो भनेदेखि अलिक कम गर्न सकिन्छ। अब जस्तो अब मान्छेहरू अहिले चाहिँ डेमोग्राफीमा भनेको जनसङ्ख्याको बनावटमा फरक आएको, जम्मै मान्छे पहाडबाट बाहिर काम गर्न गइरहेको छ, पहाडी भाग जम्मै बाँधो बस्यो, त्यो बाँधोको पनि दुईटा किसिमको, खेती गरेर जम्मै मैस्टर नभएको ठाउँमा चाहिँ खालि छोड्यो भने त्यहाँ पनि पहिरो आउँदो रहेछ, त्यहाँ चाहिँ भल्ने बगार लाउँदो रहेछ। अब अलिकति के भने न्युट्रिएन्ट भएको मोइस्चर पनि भएको ठाउँ हो भने भेजिटेसन आउँदो रहेछ, भेजिटेसन आयो भने राम्रो भयो होइन, आएन भने चाहिँ नराम्रो भयो। त्यसमा हुनाले यसका विभिन्न पक्षहरू छन्, त्यसलाई अलिक गहिरिएर हामीले अध्ययन गर्नुपर्छ, त्योबाट आएको नतिजालाई हामीले योजनामा लागू गर्नुपर्ने।
0: हामीले गर्ने विकास निर्माणका गतिविधिले गर्दा पनि विपदको जोखिम बढेको देखिन्छ।
1: यसमा चाहिँ के छ भनेदेखि तपाईँको विपद आइरहन्छ क्या, यो हाम्रो नेपालमा मात्रै होइन, अमेरिकाको फ्लोरिडामा माइल नै एकदम चाहिँ बाढी आएर मान्छेहरू हतात भइरहेको, क्यालिफोर्नियामा हेर्नुहोस् त्यहाँ त्यो पनि एउटा चाहिँ यो भूकम्पको एउटा त्यहाँ पनि त्यसरी चाहिँ हतात भइरहेको। तर उनीहरूकोमा चाहिँ के डेभलप भएको छ भने त्यो हतात भएपछि रेस्क्यु रिलिफ इन्सुरेन्सले चाहिँ सम्पत्तिलाई अलिकति रिकभर गराइदियो, त्यस्ता किसिमका सिस्टमहरू डेभलप ल्याउँदै जान्छ। यहाँ मान्छेहरू के भन्छन् भने अहिले आएको विपदको त्यो फ्रडको चाहिँ मार्ग हेरेर त्यो मार्गभन्दा तल मान्छेलाई बस्नु नदिने भन्ने किसिमको हल्ला पनि आइरहेको छ टिभीहरू न्युजहरूमा। त्यसो गर्यो भने कालो राख्ने डाँडामा लगे पहिलो आउँछ, खोलामा लगे बढी आउँछ। के भने हामीले सर्टेन लेभलमा हेरेर हामी कसरी त्यसबाट मैले अनुकूलनमा चाहिँ हामीले चाहिँ बढी ध्यान दिनुपर्छ। हामीले त्यो अर्ली वार्निङको व्यवस्था गर्नुपर्छ। अब तपाईँले भने जस्तो अब यो बाढीको चाहिँ हाम्रो कारण चाहिँ विभिन्न एउटा ठुलो बाढी आउने कारण चाहिँ हिमताल फुटेर अहिले चाहिँ हिउँ पौलिएर हिउँ नदी छुट्टिएर यो चाहिँ के भने हिमाली क्षेत्रबाट बाढी आउने हो। त्यहाँ पानी तल पानी परोस् नपरोस् माथिबाट आइरहेको। अर्को चाहिँ अहिले चाहिँ के भएको भने तपाईँको हुन त पहिला पनि यो पहिरोले ठुलेर ठुलो लेख भनेर त्यो फुटेर आउने पहिला भौगोलिक समयमा पनि नभएको होइन। जस्तो ताल भन्ने मनाङको ताल भन्ने अनि यो बगरछाप भन्ने चाहिँ तपाईँको तामाकोसीमा त्यहाँ चाहिँ छन् कि पहिला धेरै पहिला चाहिँ त्यो पहिरो आएर नदी थुनेर फुटेर फेरि बाढी आयो। अब अहिले चाहिँ अहिले तुरुन्तै चाहिँ तपाईँको माडीमा आयो, माडी नदी थुनियो त्यो पार्थे भन्ने पहिरोबाट जुरे भन्ने ठाउँमा चाहिँ त्यो पार्टमा त्यो बाढी आयो त्यो थुन्यो। त्यो थुनेर माथि पट्टि इनुन्डेसन पानीको पोखरी बनाएर घरहरू पानीको पोखरीभित्र परे। यो हाइड्रो पावरहरूको चाहिँ पावर हाउसहरू त्यो चाहिँ त्यसमा परे। फुटेपछि तल बाढी आएर काटान गऱ्यो समस्या गऱ्यो। त्यसो हुनाले यो किसिमको रिलेसनसिप छ भनेर इस्टाब्लिस त भइसकेको छैन। तर यो धेरै छोटो समयमा धेरै पानी पर्नाले ठुल्ठुलो ल्यान्डस्लाइड जाने चान्सेसहरू बढ्यो र चाहिँ खोलाहरू थुनियो। त्यो खोला फुट्दाखेरि तल बसेको मान्छेहरूलाई त्यो गऱ्यो। त्यसो हुनाले पानी पर्दा मात्रै बाढी आउँछ भन्ने हामीले त्यो भन्नु भएन। हाम्रो भौगोलिक चाहिँ हाम्रो अवस्थितिको चाहिँ हामीले ख्याल गर्नु पर्यो कि माथि चाहिँ हिउँ छ त्यो पौडिएर पनि बाढी भएर आउन सक्छ। बिचमा चाहिँ परेको पानीले पहिरोहरू लाएर थुनेर पनि त्यो फुटेर पनि बाढी आउन सक्छ। र ठुलो पानी परेको बेलामा आफै बाढी आउँछ गर्दाखेरि चाहिँ तिन चार प्रकारबाट चाहिँ बाढी आउन सक्छ भन्ने चाहिँ हामीलाई त्यो जानकारी सबै तहमा चाहिँ त्यो जानकारी हुनु पर्छ।
0: यहाँ लामो समयदेखि जलवायु परिवर्तनका क्षेत्रमा पनि अध्ययन अनुसन्धान गरिरहनु भएको छ। हाम्रा हिमालहरू जलवायु परिवर्तनको कतिको जोखिममा देखिन्छन्?
1: हिमालयको पनि तपाईँको हामी चाहिँ सेन्ट्रल हिमालयको बिचको हिमालमा पर्छौँ। पश्चिमपट्टि चाहिँ तपाईँको अर्कै किसिमको हावा पानी छ कि मेडिटेरियन भन्छ विन्टरमा पानी पर्छ। त्यहाँ चाहिँ हाम्रो एरियापट्टि पानी पर्ने पनि समरमा पानी परेर हिउँ पर्ने पनि समरमा, समर भनेको बर्खामा र पौडरी पनि बर्खामा। तर सबै एकैचोटि हुने हुनाले हाम्रा खोलाहरू पश्चिम हिमालको दाँजोमा हाम्रा खोलाहरू बढी बारिस सम्बन्धित छ। त्यो प्रकृति हिसाबले पनि छन् त्यस्तो किसिमको, किनभने यता पूर्व र मध्य हिमालयमा चाहिँ बढी पानी पर्छ र त्यो चाहिँ बर्खामा इन्डियन मनसुनबाट पर्ने भएको हुनाले अलिकति फरक छ। त्यसैले गर्दा हाम्रो यो भाग चाहिँ अरू क्षेत्रको भागमा बढी चाहिँ यो विपदले चाहिँ प्रभाव पार्ने विपदहरू आइरहने, यो चाहिँ खास गरेर बाढी र पहिरोको चाहिँ विपद, अर्को चाहिँ अब भूकम्प पनि बेला बेलामा आइरहन्छ। त्यसो भए हुनाले यो बढी संवेदनशील ठाउँमा छ। जलवायु परिवर्तनले गर्दाखेरि टेम्परेचर बढेर त्यो तापक्रम बढेर हिमाली क्षेत्रमा हिउँहरू खलबलिने, जमिनभित्र भएको तुसारोहरू खलबलिने, नदीहरू खलबलिने, मैले पौलने भएको हुनाले बढी डाइनामिक छ। त्यसैले गर्दा बढी बाढीहरू आइरहनु सक्छ। हामी त्योबाट बच्नको लागि हामीले अनुकूल के गर्ने, कसरी गर्ने अनि कसरी बच्ने हामी त्यो उपायको खोजी गरेर विपद प्रिपेयरनेसमा हामी त्यो कार्यहरू हामीले राखेर समावेश गरेर कार्यान्वयन गर्नुपर्छ।
0: नरेन्द्र सर, विपदको जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीले तत्काल गर्नुपर्ने कामहरू के हुन्?
1: हाम्रो त अहिले हेर्दाखेरि विपदले चाहिँ के गर्यो भने घरहरू धेरै ढलायो है, अनि हाइड्रोलिसिक प्रोजेक्टहरूको ड्यामहरू सबै बगायो, एउटा पनि छैन है। माथि र सुवागढीको पनि 2025 पनि पोसेको थियो, सिलिङमा पनि र सुवागढी पनि र लाङ्टाङमा पनि। भनेपछि भौतिक पूर्वाधारहरू, विकासका पूर्वाधारहरू निर्माण गर्दाखेरि सर्टेन गाइडलाइन्सहरू, यो विपद आयो भने कसरी बच्ने के गर्ने, जस्तो अब हामीसँग कम्युनिकेसनै भयो, कम्युनिटीभित्र भएको मान्छे र बाहिर भएको मान्छेको बिचमा वार्ता नै गराउन सकिएन। बाढी आयो है तिमीहरू त्यसरी बाहिर निस्क भएर यसरी तनलको माथिल्लो बाढीतिर जाओ, जस्तो चिनीमा चाहिँ माथिबाट पानी आउन बन्द गरिदियो भने त्यो यो भरोसा पानी होइन होइन। त्यस्तो किसिमको चाहिँ पद्धति नै हामीले विकास गर्न, त्यो पद्धति कतिको विकास भएको छ म त्यो क्षेत्रको मान्छे होइन, तर हाम्रो नेपालमा त्यो पद्धति नभएर सबै टनेलमा मान्छेहरू त्यसरी हतात भएको छ कति भनेर यो चिन्ता भएको छैन, तर अहिले उद्धार त भइरहेको छ। त्यसमा हुनाले यस्तो कुराहरूमा यो डिजाइनहरू, एलाइनमेन्टहरू, सडक कहाँबाट लाने, तपाईँको मैलुङबाट माथि तपाईँको हाकु बेसीसम्मको सडक चाहिँ त्यो खोलाबाट अलिकति माथि भएको हुनाले त्यो बिगारेको छैन अहिलेको बारी जस्ता तस्तै। भनेपछि हामीले सडक लाँदाखेरि यसरी लानु पर्ने छ भनेर यो बाढीलाई हामीले राम्रो अध्ययन गरेर यस्तो यस्तो काम चाहिँ हामीले चाहिँ सडक बनाउँदा यताबाट बनाउने अनि घरहरू निर्माण गर्दा कहिले के हुन्छ भनेर सेन्डामा एउटा बाढी आएको, त्यो सेन्डामा के भने ढोका जति जम्मै खोलातिर फर्काएको छ घरको, एकजना मान्छेहरू पछाडि ध्यान हालेर त्यो ध्यान उठाएर ऊ पछाडिबाट गयो। त्यसो हुनाले फ्यानहरू ढोकाहरू कता फर्कायो भने कसरी चाहिँ कुलो बनायो भने हामी बच्न सकिन्छ के गर्दो रहेछ भने त्यो चाहिँ हामीले राम्रो अनुसन्धान गर्नुपर्ने देखिन्छ। अब सरकारले कति अनुसन्धानमा लगानी गर्न सक्छ होइन, त्यसले गर्दाखेरि पनि एउटा इन्फर्मेसनको एकातिर काम भइरहेछ, अर्कोतिर जुन चाहिँ हामीले पाएको चाहिँ फाइन्डिङहरू त्यो चाहिँ हामीले पोलिसीमा काम सकेका छैन, त्यो पनि एउटा कमजोरी छ। यस्ता कमजोरीहरू हटाउनु पर्छ।
0: नरेन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ। बाढी र पहिरोबाट आफू र आफ्नो परिवारलाई जोगाउन आम नागरिकले तुरुन्तै अपनाउनु पर्ने उपायहरू के हुन्?
1: यो चाहिँ के भने तपाईँको यो अहिलेको बाढीको लागि मात्रै हेरेर भन्न चाहिँ अलिकति के भने यो धेरै ठुलो यो सवाल भएको हुनाले यो अनुसार चाहिँ यस्तै भनेर भन्न त गाह्रो छ। तर पहिला पहिलाका बाढीहरूलाई हेरेर हेर्दाखेरि म्यापहरू बनाउनु पर्यो, खोलाको यतिसम्म यस्तो हो भनेर यो केटाहरू जनताले के भने देखेपछि भोगेपछि उनीहरूको पर्सेप्सन उनीहरूको चाहिँ विचारमा परिवर्तन आउँछ। देखेका छैनन् भोगेका छैनन् भने जति भने पनि हुँदैन होइन। हुन त अब त्यो देखे भोगे पनि मान्छेको प्रवृत्ति के छ भने जति वर्ष बित्दै गयो त्यति बिर्सँदै जान्छ, घटनाको चाहिँ बिर्सन त्यस्तो त छ। तैपनि अब यो विद्यार्थीहरूलाई साधारण मान्छेहरूलाई यो डकुमेन्टरीहरू बनाएर हामीले यस्तो छ है भनेर उनीहरूलाई विश्वास दिनु पर्यो र पूर्व सूचना दिने कम्युनिटी बेस ठुल्ठुलो साइडहरू फेल पनि हुन्छ होला के होला, तर कम्युनिटी बेस माथिको कम्युनिटीले चलेको कम्युनिटीलाई इन्फर्मेसन दिने, इन्फर्मेसन आएपछि आफू चाहिँ सतर्क हुने, भाग्ने, भागेर कुन बाटो जाने, कहाँ गएर बस्ने, यस्ता कुराहरू पहिले नै उनीहरूले त्यसलाई चाहिँ जानकारीमा लिने। अस्ति एउटाको इन्टरभ्यू आइरहेको छ, त्यहाँबाट भागेको बाटो पनि छैन, गोइन्थाम पनि छैन, कहाँ गएर बस्ने भनेर चाहिँ एकजना स्टाफले चाहिँ भनिरहनु भएको छ। अनि कमसे कम त्यो हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले यस्तो किसिमको डिस्यास्टर आयो भने तब अब यो गोइन्थाम यहाँ है, यहाँ खाने पानी छ, यहाँ चाहिँ टोइलेटहरू छ, त्यस्तो व्यवस्था छ, यहाँ गएर बस्नु होला, त्यस्तो किसिमको प्रोभिजन गर्नु त धेरै पैसा लाग्दैन। तर त्यति पनि भएन, पहिला भएन भनेर गाली गर्ने हो कि भएन भनेर दुःख मान्ने होइन कि अब चाहिँ त्यो गऱ्यो भने हामी केही मात्रामा जोखिमलाई व्यवस्थापन गर्न सक्छौँ।
0: हस्, यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धन्यवाद।
1: तपाईँलाई पनि धन्यवाद, मेरो आफ्नो अनुभवहरू पस्ट्याउने समय दिनुभयो, धन्यवाद।
0: अहिले सुन्नुभयो भूगोल विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र खनालसँग गरिएको कुराकानी। यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
1: कोशी प्रदेशमा
2: भेडेटार धनकुटा,
1: आइतबारे इलाम,
2: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँच थर,
2: मधेस प्रदेशमा
1: जितपुर बारा
2: र गौरी डाँडा महोत्तरी,
1: बागमती प्रदेशमा
2: खुमलटार ललितपुर,
1: सिम भन्ज्याङ मकवानपुर
2: र चरीकोट दोलखा,
1: गण्डकी प्रदेशमा
2: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
1: दुर्लुङकोट पर्वत,
2: पोखरा कास्की,
1: जोमसोम मुस्ताङ
2: र बन्दीपुर तनहुँ,
1: लुम्बिनी प्रदेशमा
2: सातदोबाटो रोल्पा,
1: बगनास काली पाल्पा,
2: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ,
2: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला,
2: खलङ्गा जुम्ला,
1: मानमा कालीकोट,
2: मुर्माटप मुगु,
1: जुफाल डोल्पा,
2: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
2: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली,
2: खोडपे बैतडी,
1: छापरी दार्चुला,
2: हेमन्तबाडा बजाङ,
1: उडीतोला डोटी
2: र काला जाग्रा पोरखेगढी बाजुरा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौ समाचारपछि साहित्य संसार कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौ यसबेला रातिको 9 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजदेखि सुरु। धनुषाको छिरेश्वरनाथ नगरपालिकाका 1,388 परिवारलाई लाल पूर्जा वितरण। रुसद्वारा युक्रेनका विभिन्न सहरमा व्यापक आक्रमण, 8 जनाको मृत्यु। र विश्व एसियाली खेलकुद जापानमा सुरु। अब समाचार विस्तारमा। संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च टुँडीखेलमा गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले जनताको सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको आकांक्षालाई पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको र संविधानसँग विभिन्न आन्दोलनका शहीदको सपना समेत जोडिएकाले त्यसलाई पूरा गर्ने गरी कामको सुरुवात भइसकेको बताउनुभयो।
1: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्। जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधान प्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिबद्ध छौं। म यो वाचा आज फेरि दोहोर्याउन चाहन्छु, शहीदहरूको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौं।
0: प्रधानमन्त्री शाहले तीनै तहको सरकारबीच सहकारिता, सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले एआई, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नव प्रवर्तन र नव उद्यमलाई अगाडि राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सरकार अग्रसर रहेको बताउनुभयो।
1: संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ र हामी पुरानै बाटोमा हिँड्ने छैनौं। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौ। डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सड़कमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौं।
0: प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य हाम्रा लागि शर्तहरू नभई हाम्रो राष्ट्रिय जीवनको आधार भएको उल्लेख गर्दै विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण गर्न वर्तमान संविधानले गरेको वाचा बिर्सन नहुँदै बताउनुभयो। प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील नभए त्यो कागजको खोस्टोमा सीमित हुने बताउनुभयो। भोटेकोसी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय भएको बताउँदै प्रधानमन्त्री शाहले नेपाल विश्वका विपद उच्च जोखिममा भएका मुलुकहरूको सूचीमा पर्ने तथ्यलाई केन्द्रमा राखेर विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य तथा पूर्व सूचना प्रणाली बलियो बनाउने गरी सरकारले काम गर्ने पनि बताउनुभयो।
1: नेपाल विश्वका उच्च विपद जोखिममा भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद आइसकेपछि होइन, आउनु अघि नै सामना गर्छौं। जोखिम न्यूनीकरण, पूर्व तयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ। विपदको पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।
0: प्रधानमन्त्री शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरिएको बताउनुभयो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, सुरक्षा अंगका प्रमुखहरू, नेपाल

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज 4 गते आइतबार, भाद्रपद शुक्ल पक्ष नवमी तिथि, तदनुसार सेप्टेम्बर 20 तारिक सन् 2026, नेपाल सम्बद 1146, यल्लाथ्व नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म रमा डुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि केही जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। 9:20 सुनाउँछौ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम हिउँपा हगु नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 26 भगवान श्री कृष्ण भन्नुहुन्छ, मुक्त संगु नहम्बादी धृतुत्साह समन्विता सिद्ध्य सिद्ध्यो निर्विकार कर्ता सात्विक उच्यते। जुन कर्ता संग रहित अहंकार युक्त वचन नबोल्ने धैर्य उत्साहले युक्त तथा कार्यको सिद्ध हुनु वा

मेरो लागि केही जम्मा गर्नुपर्छ भन्ने जब सोच हुन्छ नि, त्यो सोचमा सात्विकता हुँदैन। त्यस्तो सोच भएको कर्ता सात्विक कर्ता होइन। सात्विक कर्ता चाहिँ अनहमवादी, म छैन भन्ने भावका साथ यो विराट एउटा कर्मको श्रृङ्खला चलिरहेको छ, सारा प्रकृतिले कर्म गराइरहेको छ, म कर्म गरिरहेको छु, बस हरेक कर्मले यो व्यक्तिलाई मुक्त गर्दै गर्दै गर्दै जान्छ। जब पनि मैले कर्मको निजी लक्ष्य भने नि, म त्यो कर्मको फलबाट म खुसी हुन सक्छु, मैले केही गरेको थिएँ त्यो सफल भयो, मलाई लाभ भयो, थुप्रो कुरा जीवनमा आयो, म खुसी भएँ, तर त्यो कर्मले मलाई बाँध्यो, अब त्यस्तै लाभ नभइकन म जीवनमा दुखी हुन थाल्छु। सामान्य सफलता आध्यात्मिक रूपमा असफलता पनि हुन सक्छ, आत्यन्तिक रूपमा असफलता पनि हुन सक्छ। त्यही भएर अनहमवादी कर्ता, बस विराट एउटा जालो छ कर्मको, प्रकृतिको जालो छ, यसै अन्तर्गत म कर्म गरिरहन्छु, कर्म मबाट भइरहन्छ नि, यो कर्मको कर्ता म होइन भन्ने जसले बुद्ध छ सम्पूर्ण कर्महरूका, त्यस्तो कर्ता चाहिँ सात्विक कर्ता हो। धृति भनेको बडो धैर्यवान छ। धैर्यवान को हुन्छ? जसलाई आफूमाथि भरोसा छ। आत्मविश्वास र धैर्य एउटै गुणका दुईटा नाम हुन्। जसमा धृति छ र धैर्य कसको जीवनमा आउँछ? जसलाई थाहा छ कि मैले जे गरिरहेको छु त्यो सही छ, कर्मले आफ्नो परिणाम ल्याइहाल्छ भने, जसलाई थाहा छ, जसलाई कुनै प्रकारको हतार छैन, मनमा विचलन छैन, त्यो व्यक्तिको जीवनमा धृति हुन्छ। त्यो कर्ताको जीवनमा बडो धृतिले भरिएको र उत्साहित छ। किन उत्साह बनियो? कि धृति त छ, धैर्य त छ, तर धैर्य भएर फेरि उपर खुट्टी लगाएर बसिरहेको छैन यो कर्ता, निरन्तर उत्साहका साथ कर्म गरिरहेको, उसको उत्साहमा रति पनि कम छैन, लेस मात्र पनि उत्साहमा कम छैन। त्यस्तो धृति र उत्साहले भरिएको व्यक्ति तपाईँ हुनुहुन्छ भने तपाईँ चाहिँ सात्विक कर्ता हो। तपाईँ बिस्तारै जीवनका सबै दुःखबाट मुक्त हुने बाटोमा हुनुहुन्छ। तपाईँलाई बाँध्दैन नि कर्महरूले, बहुत स्वतन्त्रतापूर्वक कर्म गर्नुहुनेछ। र अगाडि के भन्नुहुन्छ? सिद्ध्य सिद्ध्यो निर्विकार, सिद्धि र असिद्धिमा विकार जो गर्दैन, उसलाई कर्म गर्नमा जसलाई बढी रुचि छ, त्यो व्यक्तिले मेरो कर्म सिद्ध भयो कि भएन, मैले यसको फल प्राप्त गरेँ कि गरिनँ भन्ने लेखाजोखा त गर्छ, लेखाजोखा गर्छ, पृष्ठ पोषण लिन्छ, जहाँ जहाँ गल्ती छन् ती गल्तीहरूलाई सुधार्छ, अर्को पटक अझ राम्रोसँग गर्छु भन्छ, तर त्यसको विकार आउनु दिँदैन भित्र। राम्रो भए पनि ऊ भित्र हो मैले यति धेरै गरेँ भनेर अभिमानले फुल्दैन, नराम्रो भयो भने पनि ऊ हो म त बर्बादै भएछु भन्ने ठान्दैन। यस्तो कर्ताले म भित्र बसेको छु सबै देख्दछु भन्ने बुझ्छ, म त साक्षी मात्र हुँ भन्ने बुझ्छ, म यो गर्ने होइन, यो परिणाम भोग्नेवाला म होइन, म त साक्षी हुँ। बस कर्मको एउटा स्वाभाविक वृत्ति अनुसार कर्म भइरहन्छन्। म यी सबै कुरा थाहा पाइरहेको छु जसले भन्छ, जसको भाव यस्तो प्रकारको छ, त्यो व्यक्ति न हर्ष गर्छ न शोक गर्छ। भने जस्तो भयो, अनुकूल भयो भने हर्ष हुन्छ, प्रतिकूल भयो भने शोक हुन्छ, तर हर्ष र शोक दुवैले बाँच्छन्। हर्षले के हुन्छ कि अर्को पटक पनि काम गर्दा म यति नै हर्षित हुन सकौँ भन्ने नयाँ प्रकारको अपेक्षा जन्माउँछ। शोकले के गर्छ? त्यो पटक्कै त्यहाँ चित्त बुझाउँदै बुझाउँदैन, शोकको कुरा मलाई कहाँ मनपर्छ र, त्यो दुवै अवस्थामा म वर्तमान क्षणमा फर्किन सक्दिनँ, म मेरो ध्यानमा मेरो आत्मामा फर्किनै सक्दिनँ। सात्विक कर्ताले के गर्छ? सिद्धि होस् कि असिद्धि होस्, गरेको काम सफल होस् कि असफल, निरन्तर अगाडि बढ्छ। कति मित्रहरू भन्नुहुन्छ कि गुरु मैले केही काम गर्न थाले, कुनै व्यवसाय सुरु गरेँ भने दुई महिना तिन महिना बडो जोसका साथ गर्छु, बडो धृति हुन्छ, बडो उत्साह हुन्छ, त्यसपछि पुरै हराएर जान्छ, के गर्? मेरो उहाँहरूलाई एउटै सल्लाह हुन्छ, तपाईँ ध्यान गर्नुहोस् र आफ्नो सात्विकतालाई जगाउनुहोस्। तपाईँभित्र सात्विकता जागेन भने तपाईँमा धृति, तपाईँमा धैर्य नै हुँदैन, तपाईँमा उत्साह नै हुँदैन।

0: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 27 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, रागी कर्म फल प्रेप्सुर लुब्धो हिंसात्मको सुचिहि हर्ष शोकान्वित कर्ता राजस परिकीर्तिता। जुन कर्ता आसक्तिले युक्त कर्म फल चाहने र लोभी छ तथा अरूलाई कष्ट दिने स्वभाववाला छ, हिंसात्मक स्वभाववाला छ, अशुद्धाचारी छ, अशुचि र हर्ष शोकले लिप्त छ, त्यस्तो कर्तालाई राजसकर्ता भनेर भनिन्छ। राजसी व्यक्ति जीवनमा भयानक दुःख पाउँछ, सफल त हुन्छ तामसी व्यक्तिको तुलनामा, तर दुःख चाहिँ अत्यधिक पाउँछ। हामीले आज पृथ्वीमा हेर्ने हो भने मुस्किलले 1% सात्विक कर्ता होलान्, करिब करिब 20% राजसी कर्ता होला, बाँकी रहेका 81% तामसी कर्ता छन्। त राजसी कर्ताले पनि दुःख पाउँछ तर जीवनमा केही प्रगति हुन्छ, यो जीवनमा केही सिकेर जान्छ, उसको ऊर्जालाई कहीँ माथि लैजान्छ, उसको चेतनाको कहीँ विकास हुन्छ, बाहिर मात्रै विकसित हुँदैन, ऊ भित्र पनि आफू विकास हुन्छ, तर दुःख चाहिँ भयानक पाउँछ। यी 20% व्यक्तिहरू जो महाकर्ममा लिन्छन्, यस्ता व्यक्तिहरूको कथा छ यो 27 श्लोकमा के भन्छ हेरौँ। जुन कर्ता रागी छ, रागले भरिएको यानि आसक्तिले भरिएको छ, नभई हुँदैन, यो नभई हुँदैन, ऊ नभई हुँदैन भनेको छ, भौतिक सामग्रीहरू जम्मा गर्न लागेको छ, धन सम्पत्ति जम्मा गर्न मरी लागेको छ। कुनै धन सम्पत्ति जम्मा भएर जम्मा हुँदैन, कहीँ देख्नु भएको छ, घर बनाउनु भयो तपाईँले, ढुङ्गा माटो काठ इत्यादि खनिज पदार्थहरू सब त्यही माटोकै जम्मै कुराहरू ल्याएर जम्मा गर्छौँ। काठ के हो? त्यही माटो त हो नि। फलाम के हो? त्यही माटो। सिमेन्ट के हो? त्यही माटो। घरमा प्रयोग गर्ने टाइलहरू मार्बलहरू के हुन्? त्यही माटो। रङ के हो? त्यही माटो हो त्यो रङ पनि। ती झ्यालढोकाहरू के हुन्? त्यही फलाम त हो नि, त्यही माटो त हो। त्यो सिसा के हो? त्यही माटो। यसरी जम्मा पार्यो त्यसपछि फेरि चकनाचुर भएर माटोमै फर्किन्छ। बाहिरको कर्म महत्त्वपूर्ण छैन, भित्र कर्म गर्दाखेरि म पनि विकसित हुन्छु यो महत्त्वपूर्ण छ। बिना कर्म व्यक्ति विकसित हुँदैन, तर कर्म गर्दाखेरि व्यक्तिले एउटा कुरा एकदमै बिगार्छ, सबैभन्दा ठुलो बिगार कहाँ गर्छ? यो व्यक्ति चाहिँ त्यो कर्मप्रति लिप्त भएर मात्रै गर्छ। ओहो, त्यसले फल ल्याउँछ ल्याउँदैन, मरिभरि गर्छ, मरिहत्ते गर्छ। यो मरिहत्ते हुनुमा सारा जीवनको दुःख लुकेको छ। त रागी अगाडि के भन्छ श्लोक, कर्म फल प्रेप्सु, कर्म फल प्रति अत्यन्तै जो आसक्तिले भरिएको छ, उसले गरे अनुसारकै फल आउनुपर्छ, तलमाथि आएर हुँदै हुँदैन। अब यो व्यक्ति कुनै पनि हालतमा म खुसी हुन्न भनेको, किनभने गरे अनुसारको फल कहिले पनि आउँदैन, फल त जस्तो आउनु पर्ने त्यस्तै आउँछ। फलको आफ्नो विधि विधान छ, फलको आफ्नो नियम छ, फलको आफ्नो प्रणाली छ, फलको आफ्नो अध्यात्म छ। यदि कर्म फलप्रति मेरो आसक्ति छ भने म जीवनभर दुःख पाइरहन्छु, म कहिले पनि सन्तुष्ट हुन्न, खुसी हुन्न। र अगाडि के भन्छ, लोभी छ। लोभी भनेको के हो? जे छ त्यसले पुगेन भन्ने भाव, लुब्ध। लुब्ध भनेको लोभी। एउटा अर्को लोभ छ, भित्रको ध्यानले पुगेन भन्ने भाव छ। मैले जति प्रेम गरेँ यो प्रेमले पुगेन भन्ने भाव छ, मेरो करुणाले पुगेन भन्ने भाव छ, मेरो साधना पुगेन भन्ने भाव छ भने यो लोभ तपाईँलाई काम लाग्छ। तर बाहिरका भौतिक पदार्थहरू पुगेन भन्ने छ भने त्यसले तपाईँलाई सडाउँछ, सड्नुहुन्छ तपाईँ त्यसबाट। यो राजसकर्ताको स्वभाव बडो लोभी हुन्छ र हिंसात्मक हुन्छ राजसकर्ता, किनभने उसलाई जसरी पनि आफ्नो दुनो सोझ्याउनु छ, आफ्नो दुनो सोझ्याउने क्रममा उसले कतिका दुना बिगार्छ वा भाँच्छ वा जलाइदिन्छ उसलाई थाहै हुँदैन, उसबाट निरन्तर हिंसा भइरहन्छ। तामसी र राजसी कर्ताबाट हिंसा भएको भइ गर्छ, हिंसाबाट बच्नै सक्दैन यी व्यक्तिहरू। र अशुचि भनेको अशुद्ध हुन्छ। अशुद्ध भनेको के हो? बाहिर उसले चाहिँ अखाद्य पदार्थहरू खान्छ अथवा स्नान इत्यादि गर्दैन, शरीरलाई सफा राख्दैन, त्यो भने हो, त्यस्ता कुराहरूसँग भगवान कृष्णको कुनै पनि प्रेम नै छैन। अशुचि भनेको उसको मन कहिले पनि पवित्र हुँदैन। जसले मलाई जे छ त्यसले पुगेन भन्ने सोच्छ, जसको मनभित्र हिंसाको भाव छ, जो कर्म फलप्रति लिप्त छ, जो कर्मप्रति रागले भरिएको छ, त्यस्तो व्यक्ति अशुद्धाचारी हुन्छ, त्यो व्यक्तिको भित्र अशुचि हुन्छ। र हर्ष शोकले जो भरिएको छ, हर्ष शोकान्वित, किनभने यो व्यक्ति अलिकति पायो भने भयानक हर्षित हुन्छ, भोज भतेर गर्छ, मदिरालाई इत्यादि खुलाउँछ, तर आफूले सोचे अनुसार भएन भने फेरि महाशोकमा पनि जान्छ। यो व्यक्तिले जीवनलाई बुझेन, यो व्यक्ति राजसी व्यक्ति हो र यो व्यक्तिको पतन हुनेछ। पतन स्वाभाविक हो, कर्मको नियम आफैले पतन गर्नेछ, तपाईँले उसलाई केही गर्नै पर्दैन। जो व्यक्ति लोभी छ उसलाई लगेर अरू कुनै जेलमा हालिराख्नु पर्दैन, तपाईँको जेलले केही पनि सुधार्दैन, आजसम्म कसैले सुधारेको छैन, न प्रहरीले, न अड्डाले, न अदालतले। त्यही लोभले नै उसलाई यति महादुःखमा लैजान्छ कि व्यक्ति सयौँ पटक लोभ गरेपछि कुनै दिन जाग्छ कि ओहो, लोभको प्रतिफल यति नराम्रो। त्यो जाग्नको लागि पनि व्यक्तिभित्रबाट त्यो सात्विकता उठेको हुनुपर्छ। राजसी कर्ताले त्यो देख्दैन। त्यो कस्तो प्यारो व्याख्या छ, हेर्नुहोस् त, यस्तो यो राजसी व्यक्ति भयानक सफल भएको देखिन्छ, ए भयानक लोभ गरेर कर्म गर्छ, न उसले परिवारको लागि समय बन्छ, न साथीभाइको लागि समय छ, न समाजको लागि समय छ, न कसैसँग प्रेम छ, न कसैसँग करुणा छ, न कसैको निस्वार्थ सेवा छ, बस दौडेको छ, कर्म गरेको छ, तर भित्रभित्रै पाकेको छ यो व्यक्ति।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

राधे, स्मरण श्रवण अरु कीर्तन बता दे। राधा गोविंद गी। जीवात्मा को वास्तविक लक्ष्य परमात्मा प्राप्ति को एकमात्र उपाय श्री कृष्ण भक्ति ने हो, जस अंतर्गत श्रवण कीर्तन एवं स्मरण भक्ति प्रमुख हुन। राधा गोविंद गीत को यो संदेशमूलक दोहा का साथै कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमीद्वारा सञ्चालित यो कार्यक्रम रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत यहाँहरूले हरेक दिन बिहान ठिक 5:25 बजेदेखि दैनिक रूपमा सुन्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ सुमधुर पद गायनबाट। प्रस्तुत पद जगतगुरु।

यी तमाम जीवात्मा जुन छन् शरीरधारी 84 लाख प्रकारकै शरीर छ, 84 लाखमा एउटा कमी पनि छैन एउटा बढी पनि छैन, तर यी 84 लाख शरीरधारी मध्ये अरूको बारेमा वेदशास्त्र बोल्दैनन् जसुके गर तिमीहरू, तर मानव देहधारीको निमित्त आज्ञा दिँदैछन्। सावधान हो, यसैमा लक्ष्य प्राप्ति हुन्छ। ठिक लक्ष्य के हो त्यो विचार गर्नु पूर्व यो मानव देहको महत्व के हो त आखिर के कारणले त आउनुहोस् तोरे यसमा विचार गरौँ। यसको बारेमा एक शास्त्र छ हितोपदेश भर्तृहरिजी महाराजको, उनले बताए मानव देहको विशेषता के हो, के बताए

0: तत् पशुभिर् नराणाम् हितोपदेश। अर्थात ध्यान दिनस भर्तृहरि जी महाराज हितोपदेश में बताऊ छन कि यो मानव देह पशु समान छ, त्यसैले महत्वपूर्ण छ। पशु समान ध्यान दिनस। तो यहाँ शास्त्र बताउँदै छ, बढ़िया मनुष्य हुनुहुन्थ्यो शास्त्रले बताए, पशु न घबराउनु होला, किनकि कुनै पनि राम्रो चीज जान्नलाई नराम्रो के हो त्यो पनि जान्न जरुरी छ, तब राम्रोको मूल्य बुझ्नुहुनेछ। त्यसैले यो पक्ष पनि म राख्दैछु भर्तृहरिजीको भनाइ अनुसार। र यहाँ पशु समान भन्दा तपाईँलाई माइन्ड भइरह होला, तर म यहाँ डङ्केको चोटमा बोल्दैछु कि पशु समान पनि छैनौ तपाईँ। हाम्रो वर्तमान अवस्था, हाम्रो स्थिति त पशुभन्दा नि तल छ, पशु भन्नलाई पनि लायक छैनौ। माइन्ड न गर्नुहोस्, म सिद्ध गर्नेछु तपाईँहरूले अहिले टाउको हल्लाएर हो भन्नुहुनेछ, किनकि म यहाँ जे पनि बोल्छु सिद्ध गरेर बोल्नेछु, एक वेद शास्त्रको प्रमाण दिनेछु, साथमा तपाईँहरूको अनुभवद्वारा पनि सिद्ध गराएर बोल्नेछु। यहाँ भर्तृहरिजी महाराज भन्दैछन् आहार निद्रा भयमय थुनञ्च, यो चार चीज जुन छ यो पशु र मनुष्यको बराबर छ, त्यसैले मनुष्य र पशु बराबर हुन्। विचार गरौँ, यहाँ भर्तृहरिजीले भने हेर्नुहोस्, यहाँ तीन कुरा आयो, तपाईँहरूको सोच छ कि पशु पक्षी भन्दा हामी माथि हौ, किनकि एक गाईलाई गोब्र्याको ठाउँमा हरियो घाँस हालिदिनु उसले खान्छ, मनुष्यले आफूले टोयलेट गरेको ठाउँमा भोजन राखिदिनु खाँदैन, त्यस कारण तपाईँहरू भेद मान्नुहुन्छ। यहाँ महापुरुषले सन्त महात्माले बताइदिए होइन तिमीहरू बराबर हो, र म एक कदम अगाडि बढेर भन्दैछु कि हामी पशु भन्दा नि तल छौँ, पशु माथि छन्। कसरी आउनुहोस् विचार गरौँ, आहार निद्रा भय मैथुन यी चार चीज पशु र हाम्रो समान सन्तले माने महापुरुषले। आहारमा आहार भोजन कम्पेयर गरौँ, पशु पक्षीले के भोजन गर्छन् हामी के गर्छौँ, हाम्रो व्यवहार तिनीहरू भन्दा माथि छ कि तल छ विचार गरौँ। पशु पक्षीले के खान्छन्, अरे जे भगवानले बनाइदिए नेचुरल घाँस पराल जे जस्तो अवस्था छ त्यस्तैमा खान्छन्, तर मनुष्यले खाँदैन। मनुष्यले के गर्छ त्यसलाई काटेर कुटेर अनेक तेल मसलामा झोकेर त्यसलाई त्यसको भिटामिन्स मिनरल्स कार्बोहाइड्रेट जति छन् सब खतम गरेर खान्छ। ए भगवानले नेचुरल चिज बनाइदिया छ, नेचुरल खाऊ, बढी से बढी उसिनेर खाऊ नुन छर्केर, हामी पशु हो र, त्यसैले त म भन्छु पशुभन्दा तल छौ, त्यसैले सब नष्ट गरेर खान्छ। कहाँ छ पशुको जस्तो हाम्रो, हामीलाई के मतलब त्यो सब चिजसित। सिद्धान्त त सब बनेको छ कि कति क्यालोरी हामीलाई पावर चाहिने हो, त्यसको निमित्त कति कार्बोहाइड्रेट चाहिन्छ, कति प्रोटिन चाहिन्छ, कति भिटामिन चाहिन्छ, कति मिनरल्स, कति फ्याट, कति आइरन, यदि यो मिलाएर हामी ठिक ठिक खानी हो भने फेरि शरीर त स्वस्थ रहन्छ नि, तर हामीलाई मतलब छैन। यसमा प्रोटिन छ धेरै, त्यसले नोक्सान गर्छ, गरिरहोस् हामीलाई जे मनपर्छ हामी त्यही खान्छौँ। मोटायो चिल्लो चाप्लो नभए हामी खान सक्दैनौँ, पशु हो र, यानि कि पशुभन्दा तल हौ। त हाम्रो आहार सम्बन्धी जति व्यवहार छन् त्यसले त पशुभन्दा तल नै ठान्दछ। भगवानले मनुष्यको लागि कति चिज बनाइदिए, दुध तरकारी अन्न फलफुल सब, तर मनुष्य सन्तुष्ट हुँदैन। पशुहरूको लागि सीमित चीज बनाए, एक बाघ भालुले त्यही मासु बाहेक भात खान सक्दैन, तरकारी खान सक्दैन, त्यही मासु खानु छ शिकार गरेर, त्यो एकै चिज छ। तर मनुष्यलाई यत्रो दुध तरकारीले नि नपुगेर जब माछा मासु रक्सी जान सब चाहिन्छ, जबकि भगवानले यस्तो शरीर बनाइदिएका छन् कि एक सिंहले मासु नै खानु पर्छ, उसले कसैको हत्या गर्यो भने त्यो अपराध कहलिँदैन, उसको लागि निश्चित गरिएको छ, र उसको शरीरको स्वरूप पनि त्यस्तै छ। जति बाघको लम्बाइ हुन्छ त्यति नै आन्द्रा हुन्छ उसको, त त्यो मासु नपचे पनि बाहिर निस्किन्छ, शरीरमा रोग लाग्दैन। तर मनुष्यको जति शरीरको लम्बाइ छ त्योभन्दा 12 गुणा लामो आन्द्रा हुन्छ। त्यसैले उसलाई दुध तरकारी सिफारिस गरे भगवानले कि त्यो ग्रहण गरेपछि तिम्रो त्यहाँभित्र जमे पनि यो चाँडै डाइजेस्ट हुन्छ, निक्लिन्छ, तिम्रो शरीर स्वस्थ रहन्छ। तर मनुष्यले त्यो बाघको हाइट बराबरको आन्द्रामा हाल्ने चिजलाई आफ्नो 12 गुणा लामो आन्द्रामा हालिदियो, तब त्यसबाट रोग उत्पन्न भयो, भित्र कुहियो, सड्यो। त हामी कहाँ छौँ पशु पक्षी समान, त्योभन्दा तल छौँ आहारमा। निद्रा आउनुहोस् दोस्रोमा, पशु पक्षीहरूको नियम छ, साँझ परेपछि बास बस्छन्, बिहान सबेरै उठ्छन्, कुखुराले टाइममै बास दिन्छ, सब काम निश्चित ठिक ठिक समयमा गर्छन्। तर मनुष्यको के हाल छ? अरे जतिखेर मन लाग्यो, कहिले दिउँसो मन लाग्यो दिउँसै सुत्दियो, कहिले बेलुका, कुनै ठेगान छ? अरे ठेगान छैन, हामी त मौजमा रहन्छौँ। राति टेलिभिजन हेर्न मन लाग्यो 12 बजेसम्म आधा रात पनि, साथीभाइ मिले गपसप भयो, जुवासुवा खेल्न थालियो, तासवास भने रात पनि छर्लङ्गे हुन सक्छ। त प्रकृतिले दण्ड दिन्छ तिमीलाई जब तिमी यो नियम पालन गर्दैनौ, यानि कि कुनै नियम छैन तिम्रो, त यसमा निद्रामा पनि हामी तल छौँ। श्री कृष्णले यही बताए अर्जुनलाई, युक्त आहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त स्वप्नावबोधस्य योगो भवति दुःखः। गीता 6:17, अर्जुन यो संसार मिथ्या हो भन्छन् जुन बाबाजीहरूले, त्यसको पछि नलागेस्। त्यही बाबाजीहरू पनि यही संसारको दाल रोटी खान्छन्। त्यसैले यो संसार पनि चाहिन्छ, नभए हुँदैन, लक्ष्य प्राप्त नभएसम्मलाई भर्याङ हो। तर यसलाई उपयोग गरेस, उपभोग होइन, ध्यान दिनुहोस्, उपयोग र उपभोगमा भेद छ बस। युक्ति युक्त जति आवश्यकता छ त्यति ग्रहण गर, निद्रा जति आवश्यकता छ त्यो ल्याऊ समयमा, नियममा चला। श्री कृष्णले यही बताए। तर तपाईँहरू मध्ये कतिपय व्यक्तिहरू डेली गीता पाठ गर्छन्, गीता पाठ गर्छन्, घोप्ट्याउँछन् अनि मनमानी गर्छन्। त्यसको मतलब थाहा छैन, केवल पढिदिए, यही सोच्छन् कि अब मरेपछि वैकुण्ठ प्राप्ति हुन्छ। आचरण मान्नुसित मतलब छैन। ठिक त यसमा निद्रामा पनि हाम्रो पशुभन्दा तल छौँ हामी। हेर्नुहोस् मैले सिद्ध गरेँ, किनकि मनुष्यको सुताई उठाइमा नियम छ, बेलुका चाँडै सुत्नु, बिहान चाँडै उठ्नु, बिहानको ब्रह्म मुहूर्त मानिन्छ। जस्तै मानिलिनुहोस् कि दिउँसो घाम लागेको बेलामा सूर्य कस्तो छ, सूर्यको तातो कस्तो छ, तपाईँहरू अनुभव गर्न सक्नुहुन्छ। तर अँध्यारोमा बसेर सूर्यको बारेमा ठ्याक्क तपाईँहरू विवेचन गर्न सक्नुहुन्न। त्यस्तै ब्रह्म मुहूर्त जुन बिहानको समय मानिन्छ, त्यसमा यति एनर्जी हुन्छ, सर्वत्र ब्रह्म भगवान व्याप्त हुन्छन् त्यो अवस्थामा, त्यसको विशेष लाभ हुन्छ। र जुन कर्म काण्डादिकमा पनि, पूजा आदिमा पनि यो शास्त्र सम्मत सिद्धान्त छ कि अध्यारैमा घाम नउदाउँदै गरेको जुन ब्रह्म मुहूर्तमा गरेको कार्य उत्तम मानिन्छ। घाम उदाउनुभन्दा पहिला रात सकिनुको बिचमा गरेको मध्यम मानिन्छ, घाम उदाइसकेपछि गरेको पुण्य कार्य त अधम मानिन्छ। यी सब छन्, त हाम्रो कुनै नियम छैन, हामीलाई के लेन देन। त्यसैले हामी पशुभन्दा तल छौँ निद्रामा पनि। भय, ध्यान दिनुहोस्, भय माने डर, डर। हामी हर समय डराउँछौँ। जति माथि हाम्रो स्थान छ संसारमा, धन सम्पत्ति पोस्ट आदि छ, त्यति धेरै डर छ। केही थिएन हामीसँग, पहिला निर्भयपूर्वक घुम्थ्यौँ, तर अब 2-4 करोड जम्मा पारेको छ, अब डर छ, कसैले लुट्ला खाला, कसैले अपहरण गर्ला, कसैले गोली मार्ला। जति ठुलो भयो, हेर्नुहोस्, व्यक्तिहरू यो सोच्छन् कि मन्त्री भएपछि सुखी भइन्छ, राष्ट्रपति हुन पाए सुखी भइहाला, मुख्यमन्त्री, अरे तिनीहरूको त हालत झन् खराब छ। तपाईँहरू त चाहे दार्जिलिङ मोडमा बसेर बकाइदा पानीपुरी खान सक्नुहुन्छ ठेलामा, त्यो स्वाद जिब्रो फड्कारी फड्कारी मुख्यमन्त्रीहरूले सक्दैनन्, डर छ कसले मार्ने हो। त्यो सुखबाट वञ्चित छन् बिचराहरू, हर समय बन्दुकको नालमा बस्नुपर्छ, हर समय डर, लुट्ला मार्ला भए हे त्यो फलानु बाटो राति नजानु, महानन्दाको ब्रिजको मुनिबाट राति नहिँड्नु, अलि घुम्न परे पनि अलि परैबाट हिँड्नु, किन? किनकि त्यहाँ तेरै लुटपाट इत्यादि हुन्छ त्यो अँध्यारो कुनामा। त तिमीसँग के छ? केही छैन, एक साइकल छ, त्यसको पनि डर। तर पशु पक्षी जुन छ निर्भय छन्, रात होस् कि दिन होस् हर समय घुमिरहेछन्, सुखी छन् हामी भन्दा। त यसमा पनि हामी तल छौँ। विषय भोग विषय बासनामा मनुष्यको कुनै नियम छैन, पशु पक्षीको नियम छ, जे तोक दिएको छ जुन समय छ त्यसैमा सब कार्य गर्छन्। त हर प्रकारले पशु पक्षी भन्दा हामी तल छौँ, यो हालत छ हाम्रो। र बुद्धिमान कहली नै मनुष्यको हाल के छ हेर्नुहोस्, तपाईँलाई हर चिज सिक्नु पर्छ, नसिकी तपाईँहरू गर्न सक्नुहुन्न, तपाईँहरू मध्ये कतिजना रुख चढ्न सक्नुहुन्छ, सिक्नु पर्छ। तर त्यो बाँदरको बच्चालाई सिक्न पर्दैन, कसले सिकाउँछ? कुन स्कुलमा सिकेर आयो, कसरी रुख चढ्छ? तर मनुष्यलाई सिक्न पर्छ। यी बाछा बाछी पाडो जुन छन् यिनीहरूलाई नदीमा फ्याँक दिनुहोस्, यिनीहरू पौडिन जान्दछन्, कुन चाहिँ स्कुलमा सिकेर आए पौडी, तर तपाईँहरूलाई सिक्नु पर्छ। कला पनि छैन उनीहरूमा, नेचुरल कला छ, यसमा पनि उनीहरू माथि छन्। एक कुकुरको सुँग्ने कला हेर्नुहोस् कि चोर डाका लागु औषध सब सुँगेर पत्ता लगाइदिन्छ, कुकुरले सब पत्ता लगाउँछ, अफिसर छ मान्छेले सलाम गर्छ कुकुरलाई, अफिसर सुन्छन् तिनीहरू, त्यो कला छ। मनुष्यमा के छ? गला पनि तिनीहरूकै भागमा पर्यो, कस्तो कोकिलको जस्तो आवाज है भन्छ। त बाँकी सौन्दर्यता ध्यान दिनुहोस्, तपाईँहरू आफूले आफूलाई खुब सौन्दर्यशाली मान्नुहुन्छ, सौन्दर्यता पनि पशु पक्षीमै दिए भगवान्ले, मनुष्यलाई दिएनन्। नदिँदा त यति अहङ्कारी छ, दिए के होला? जस्तै जस्तै यही भन्दछन्, मृग नयनी यानि कि मृगको जस्तो आँखा, या मान्छेको जस्तो आँखा कुनै पशुलाई भन्न पाइँदैन, खबरदार। तौहिन हुनेछ पशु पक्षीको, मृगको जस्तो आँखा भन्न पाइन्छ, यानि कि पशुको जस्तो। यो भन्दा तपाईँहरू रमाउनुहुन्छ, खुसी हुनुहुन्छ, वाह। परेवाको जस्तो गर्दन परेवाको, सिंहको जस्तो कन्धा, यानि कि पशुसँग दाजेर, कसैले यसको कन्धा सिंहको जस्तो रहेछ भन्दैन। आवाज कसैले मिठो गायो भने के भन्छन्? पक्षीको जस्तो रहेछ, पक्षीसित दाजिन्छ, यानि कि सौन्दर्यता आदि जुन छ त्यो पनि पशु पक्षीकै भागमा पनि। तिनीहरूको क्षमता हेर्नुहोस्, हाँस, हाँसलाई हिलो पानी दिनुहोस्, हिलोबाट पानी छानेर पिउन सक्छ। त्यसैले सिद्ध महापुरुषहरूलाई पनि हाम्रो शास्त्रमा हंस परमहंस भनिएको छ, यानि कि यो संसारकै भोग गर्छन् सन्त महात्माले पनि, तपाईँहरू पनि भोग गर्नुहुन्छ, तर उनीहरूले भोग गर्दाखेरि हंसले समान गर्छन्, ठिक ठिक तत्त्व लिन्छन् अरू छोडिदिन्छन्, तर तपाईँहरूले सब लिनुहुन्छ। त्यसैले हंस परमहंस, सुखदेव परमहंस कहलिए, सनकादिक परमहंस कहलिए। त हाँसमा यो गुण छ, मनुष्यमा छैन। त के कारण मनुष्यको यत्रो गुणगान गाइयो? त हेर्नुहोस्, यसबाट त सिद्ध भयो कि हाम्रो स्थिति पशुको भन्दा नि तल छ, जबकि यहाँ सब शास्त्र एक स्वरमा भन्दैछन् कि देवता पनि मानव देह चाहन्छन्। के कारण?
1: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग भोलि प्रसारण गरिनेछ।